0: शीर्षकमा समाचार छ। लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षा विधेयक फेरि मसौदा निर्माणकै चरणमा पुगेको छ। प्रतिनिधि सभा विघटनसँगै विद्यालय शिक्षा विधेयक 2080 निष्क्रिय भएपछि सरकारले नयाँ प्रक्रियाबाट विधेयक अगाडि बढ़ाउने तयारी थालेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको नयाँ मसौदा तयार गर्न शिक्षा मन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकतामा 7 सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ। कार्यदललाई विद्यालय शिक्षामा बहुआयामिक पक्ष, वर्तमान आवश्यकता र दीर्घकालीन सुधार समेटेर नयाँ मसौदा तयार पार्ने जिम्मेवारी दिइएको संयोजक झाले बताए। विद्यालय शिक्षा विधेयक फेरि शून्यबाटै नागरिक दैनिकमा खबर छ।
1: राजमार्ग अवरोधले बढ़ाएको यात्रु चाह दशैसम्म उडान भरिभराउ शीर्षकमा खबर छ। भदौ 10 गतेको रसुवा बाढ़ीपछि पृथ्वी राजमार्गको कृष्णवीर सड़क खण्ड 18 दिनसम्म अवरूद्ध हुँदा आन्तरिक हवाई यात्रुको चाप बढ़ेपछि सन् 2026 शुरूआती महिनामा खस्किएको वायु सेवा व्यवसायमा सुधार आएको छ। सड़क संचालनमा आएपछि यात्रुको चाप केही घटे पनि वायु सेवा कम्पनीहरूको औसत अकुपेन्सी अहिले 70-80% हाराहारीमा कायम छ। सन् 2026 अप्रेल मे र जूनमा आन्तरिक हवाई यात्रुको संख्या 31% घटेपछि वायु सेवा कम्पनीहरूले कतिपय उडान गाब्नु परेको थियो। त्यही अवधिमा हवाई इन्धनको मूल्य बढ़नुका साथै हवाई भाड़ा समेत महँगिएको थियो। कृष्णवीर सड़क खण्ड अवरूद्ध भएपछि भने विशेष गरी पोखरा, भैरहवा र भरतपुर रूपमा यात्रुको चाप बढ़ेको वायु सेवा कम्पनीहरूले बताएका छन्। नजिकिलो दशैंसँगै हवाई यात्रुको माग थप बढ़ने भएकाले पछिल्लो सुधार चाडपर्वसम्म कायम रहने उनीहरूको अपेक्षा छ। अहिले नै अतिरिक्त उडान थप्नुपर्ने अवस्था नआए पनि दशैंको अग्रिम बुकिङले वायु सेवा कम्पनीहरूलाई उत्साहित बनाएको छ। यस वर्ष असोज 25 गते घटस्थापना परेको छ। सेवा कम्पनीहरूका अनुसार असोज 28 गतेपछिका केही उडानको बुकिङ 100% नजिक पुगेको छ। रसुवा बाढ़ीपछि वायु सेवा संचालकहरूले हवाई भाड़ा नबढ़ाउने मौखिक समझदारी गरेका थिए। केही कम्पनीले सार्वजनिक सूचना मार्फत दशैं तिहार र छठसम्म सस्तो भाड़ा दर कायम राख्ने घोषणा समेत गरेका छन्। दशैंको अग्रिम बुकिङ पनि उत्साहजनक छ। सस्तो दरमा टिकट बुकिङ खुल्ला गरिएकाले असोज 28, 29, 30 र 31 गतेका लागि अधिकांश टिकट बिक्री भइसकेको छ। त्यस्तै कृष्णवीर सड़क खण्ड ठप्प हुँदा समन्वयको तुलनामा यात्रु 25-30% बढ़ेका छन् भने यसमा सड़क अवरोध मात्रै कारण नभई बाढ़ीपछि वायु सेवा कम्पनीहरूले गरेको न्यूनतम दरमा टिकट बिक्री गर्ने समझदारी पनि रहेको एटी एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्। त्यस्तै दशैंको अग्रिम टिकट निकै राम्रो रहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्दरले समेत बताएका छन्। राजमार्ग अवरोधले बढ़ाएको यात्रु चाप दशैंसम्म उडान भरिभराउ शीर्षकमा आजको आर्थिक अभियानमा यो खबर छ।
0: नेपालको पूँजी बजारको पूर्वाधारमा एकपटक फेरि गम्भीर समस्या देखिएको छ। 72 ब्रोकर कम्पनीहरूको ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस र सर्भर होस्ट गरिएको डाटा हब प्रणालीमा ऱ्याम्सवेयर साइबर आक्रमण भएको हो। डाटा हबमा साइबर आक्रमणपछि नेपाल स्टक एक्सचेन्ज नेप्सीले सोमबारको नियमित शेयर कारोबार पूर्ण रूपमा स्थगित गर्नु परेको थियो। पूर्णत विद्युतीय प्रणालीमा निर्भर भइसकेको देशको एकमात्र शेयर बजार डाटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण बन्द नै गर्न परेको हो। थापाथाली स्थित शिखर विज सेन्टरमा रहेको डाटा हब प्रणालीले ब्रोकर कम्पनीहरूलाई सर्भर तथा टीएसएम होस्टिङ सेवा प्रदान गर्दै आइरहेको छ। पूँजी बजारको डाटा सेन्टरमा साइबर आक्रमण आजको हिमालय टाइम्समा खबर छ।

एसेन्सियल एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी. एलजी लाइफ गुड.

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विशेष पृष्ठका खबर।
2: विभिन्न कम्युनिष्ट घटकहरू बीचको एकताबद्ध बनेको नेपाली कम्युनिष्ट पार्टी नेकपालाई केन्द्रदेखि वडा तहसम्मै अधिवेशन शुरू गर्न सकस परेको छ। पार्टी एकता प्रक्रिया सम्पन्न भएपछि संगठनहरूलाई व्यवस्थित बनाउन र सबै तहका कमिटीहरूलाई पूर्णता दिने काम लामो समयदेखि अधुरै छ।
3: शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। साथै उहाँले देशभरका विद्यालयमा शिक्षकहरूको राजनीतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिनुभएको छ।
1: सर्वोच्च अदालतले कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगराउन अन्तरिम आदेश जारी गरेको छ।
3: भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले दर्जनौं घर, मोटरेबल पुल, सड़क सञ्जाल र जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। क्षतिको आर्थिक हिसाब किताब अझै पनि हुन बाँकी नै छ, तर घटनाले विपद व्यवस्थापनको तयारी, भू उपभोगको अनुशासन र जलवायु जोखिम प्रति राज्यको संवेदनशीलताबारे गम्भीर प्रश्न उठाएको छ।
1: राजधानी छपाईको ठेक्का प्रक्रिया कानूनसम्म थर गर्दै सर्वोच्च अदालतले फ्रान्सेली कम्पनी आईडीमियाका तीनवटै रिट खारेज गरिदिएको छ। तर यही प्रक्रियासँग जोड़िएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको 10 अर्ब 13 करोड़ रूपियाँको बिगो मागदारीको आधार र शैलीमाथि भने सर्वोच्चले गम्भीर कानूनी प्रश्न उठाएको छ।
3: नेपालमा वित्तीय अपराधका घटनाहरू प्रत्येक वर्ष बढ़िरहेका छन्। छोटो समयमा धेरै कमाउने लोभका कारण वित्तीय अपराधका घटना धेरै बढ्दै गइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
1: राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्रिय बैङ्कको टोलीले दर्जन सहकारीको अनुगमन तथा निरीक्षण गरेको छ। टोलीले पहिलो चरणमा 3 महिना सहकारीको नियमन र सुपरिवेक्षण गर्नेछ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3

0: राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठिरहेका बेला विश्वभरका नेताहरू यसै साता न्यूयोर्कमा भेला हुँदैछन्। यस वर्षको संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा र स्वयं संयुक्त राष्ट्रसंघको भविष्यका विषयमा विश्वभरका नेताहरूका बीचमा छलफल हुने देखिएको छ। राष्ट्रसंघको 81 महासभामा करिब 130 राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ।
1: अब खेल खबर। जापानको आइची नागायोमा जारी विश्व एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक दिन बनेको छ। पदकको आशा गरिएका खेलसहित विभिन्न प्रतिस्पर्धामा नेपाली खेलाड़ी तथा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेनन्। महिला भलिबल, पुरूष कबड्डी, बक्सिङ, कराते, टेबल टेनिस, पौड़ी, सफ्ट टेनिसमा नेपाली खेलाड़ी पराजित भएका छन्।
0: अब विचार विश्लेषणको पालो। आजको हिमालय टाइम्समा प्राध्यापक डाक्टर भूप प्रसाद धमलाले लेख्नु भएको छ, लोकतन्त्र भनेको कानूनको परिधिभित्र रहेर उपभोग गरिने पूर्ण स्वतन्त्रताको राजनैतिक सामाजिक अवस्था हो। 18 शताब्दीदेखि नै आन्ध्र महासागरको वरपर लोकतान्त्रिक अवधारणाको तीव्र विकास भयो। एसिया र अफ्रिकामा पनि यसको विस्तार भयो। जताततै यो शासन व्यवस्था कायम भयो। आजसम्म पनि लोकतन्त्र जति लोकप्रिय व्यवस्था अर्को आएको छैन, तर वास्तविक अर्थमा लोकतन्त्रको अभ्यास भने अझै हुन सकेको छैन। नेपाल एउटा सानो मुलुक हो जुन यो शताब्दीमा तानाशाही विरूद्ध वाम लोकतान्त्रिक आन्दोलनमा केन्द्रित रह्यो। सन् 1990 दशकमा लोकतान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्वमा भएको संयुक्त आन्दोलनले तानाशाही व्यवस्थाको अन्त्य गर्यो, तर केही समय नेपाली कांग्रेसले सरकार बनाए पनि केन्द्र कमजोर भयो, अराजकता हावी भयो र आज पनि लोकतन्त्र अस्थिर अवस्थामै छ।
1: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असो 6 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 22 तारीक भदौ शुक्ल पक्षको एकादशी तिथि।
2: काया कैरन का

0: साथमा
1: किसान पाइप प्रोडक्ट प्राली
0: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन
2: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र झन शक्तिशाली बन्दै शुक्रबारदेखि तीन दिन देशभर अत्यधिक वर्षाको सम्भावना पूर्व तयारी सँगै सचेत रहन आग्रह।
2: प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन।
3: मलेसिया कामदार पठाउन 25 म्यान पावर मात्रै समावेश गरेको भन्दै व्यवसायी असन्तुष्ट। सबैलाई समान अवसर दिनुपर्ने र कूटनीतिक पहल गर्न सरकारसँग माग।
4: नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसायीजीहरूले समान तरिकाले स्वतन्त्र तरिकाले उक्त डेस्टिनेसन देशमा पठाउन पाउनुपर्छ भन्ने खालको लडाई छ।
2: टाइफुन डुजुआन जापान तर्फ अघि बढ्दै झण्डै 300 उडान रद्द। 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह।
3: र एन्फा माथि सीआईबी को छानबिन। खेल मिले महतो र जर्सी खरिदमा अनियमितताको आरोप।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-3590 98578-3684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
3: काया खैरनमा अब खबरको सिलसिला शुरूमा मौसम बारेको खबर। मनसूनको उत्तरातिर आइपुग्दा आउँदो शुक्रबार यही शुक्रबारदेखि तीन दिन देशभर वर्षाको आकलन गरिएको छ। नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिन मार्फत आउँदो आइतबारसम्म देशका धेरै जसो ठाउँमा मेघगर्जन चट्याङसहित वर्षा हुने र केही ठाउँमा ठूलोदेखि अत्यधिक ठूलो वर्षाको चेतावनी दिएको छ। शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनीमा धेरै असर पर्ने देखिन्छ। यी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना छ। विभागले मधेस बाहेकका 6 प्रदेशको 42 जिल्लालाई सुन्तला रंगको संकेत गरी बाढ़ी पहिरोको जोखिम धेरै रहेको समेत जनाएको छ। तीमध्ये पनि गण्डकीका 11 जिल्ला र लुम्बिनीका 12 मध्ये रोल्पा, बाँके र बर्दिया बाहेक सबै जिल्लालाई सुन्तला रंगको संकेत गरिएको छ। मधेस, कोशी, बागमती, सुदूरपश्चिमका थोरै ठाउँमा ठूलोदेखि अत्यधिक र कर्णालीका थोरै ठाउँमा अत्याधिक वर्षाको आकलन गरिएको छ। बाँकी 35 जिल्लामा भने पहेँलो रंगको संकेत गरिएको छ, जसको अर्थ वर्षा हुने तर सूचना हेरेर अध्यावधिक भइरहनुपर्छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले अहिलेसम्मको अवस्था हेर्दा तीन दिन लगातार जसो पानी पर्ने देखिएको बताउनुभयो। बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र बनेको छ। यो प्रणाली विस्तारै क्रमिक रूपमा पश्चिम उत्तर दिशातर्फ सर्दै जाने र थप शक्तिशाली भएर नेपालतर्फ आउने देखिएको छ। सरदर नेपालमा जून 13 मनसून प्रवेश गर्छ भने अक्टोबर 2 बाहिरिन्छ। यो अवधिमा 1472 मिलिमिटर पानी पर्नुलाई सरदर मानिन्छ। देशभर एकसाथ वर्षा हुने भएपछि बाढ़ी पहिरोको जोखिम बढ़ेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले चुरे, पहाड़ी र हिमाली क्षेत्रमा बाढ़ी पहिरो तथा तराईमा डुबानको जोखिम बढ़ेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले वर्षाको पानीले जमीन गलेको र केही ठाउँमा यसअघि नै बाढ़ी पहिरो गइसकेकोले जोखिम थप बढ़ेको बताउनुभयो। शुक्रबारदेखि आइतबारसम्म अत्यन्तै जरूरी नभई टाढा र रातको समयमा यात्रा नगर्दा राम्रो हुन्छ, उहाँले भन्नुभएको छ। सूचना मार्फत पनि हामीले यही भनेका छौं। महतले भन्नुभयो, प्राधिकरणले सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश र स्थानीय सरकार, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक लगायत सरकारवाला सबै र आम नागरिकलाई सुसूचित रहन र प्रतिकारका लागि तयारी अवस्थामा रहन समेत अनुरोध गरेको छ। देखि तीन दिन देशभर अत्याधिक वर्षाको प्रक्षेपण, सचेत रहन अपील शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। वहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गएको चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। वहाँले नेपाली समय अनुसार असोज 9 बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले आउने जाने बाहेक तीन दिन न्यूयर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता मात्र गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजसँगको भेट बाहेक अन्य कुनै पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने छैन। प्रधानमन्त्री शाह असोज 9 न्यूयर्कमा सम्बोधन गरेर भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्रको कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले भदौ 10 नेपाल चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र त्यसले नेपालीहरूलाई पारेको असर मात्र नभएर यो क्षेत्रलाई दिने चेतावनी बारे समेत धारणा राख्नुहुनेछ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल भने न्यूयर्क पुगिसक्नु भएको छ। यसैबीच लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल र सुशीला कार्की बाहेक नेपालका लगभग सबै पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसंघको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदारका रूपमा प्रस्तुत गरिसक्नु भएको छ। नेपालले वर्षौंदेखि अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको माग गरिरहे पनि त्यसको प्रत्यक्ष वित्तीय परिणाम भने नेपालको आवश्यकताको तुलनामा सीमित छ। अन्नपूर्ण पोस्टमा खबर छ।
3: यसैबीच प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिइएको छ। यसअघि 2072 वैशाख 12 गतेको भूकम्पको उद्धार, राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्कालीन संविधान सभा व्यवस्थापिकाले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिका विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासोपाबाट 8, नेपाली कांग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ।
4: एमालेको केन्द्रीय कमिटिको बैठक शुरू भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली आफैले सञ्चालन गरेर बैठक अगाडि बढ़ाउनु भएको हो। उहाँले बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ। अध्यक्ष ओलीले पछिल्लो समयमा पार्टीभित्र उठिरहेको पुनर्गठनको बहसको औचित्य नरहेको बताउनु भएको छ। उहाँले अहिले चलाइएको पुनर्गठनको हल्लाले न शब्दार्थ बोकेको छ न त भावार्थ नै रहेको दावी गर्नुभएको छ। उहाँले आत्मसमीक्षा गर्दै पार्टीलाई पुनर्निर्माण र संक्रमणबाट अघि बढ़ाउने जिम्मेवारी आफूले लिनुपर्ने बताउनु भएको छ। 2082 भदौ 23 र 24 गतेको नवयुवाको आन्दोलन र 21 फागुनको निर्वाचनको परिणामपछि पार्टीको नीति, संगठन र नेतृत्व पुनर्गठनबारे तीव्र बहस चलिरहेको छ। निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलबाट आएका फरक प्रस्तावहरूलाई एकीकृत गर्ने प्रयास भए पनि नेतृत्व परिवर्तनको विषयमा मतभेद देखिएको छ। तर पुनर्गठनको आवाजलाई अध्यक्ष ओलीले स्वीकार गर्नुभएको छैन। अध्यक्ष ओलीले पुनर्गठनको विषय आफूलाई विस्थापन गर्नका लागि ल्याइएको भन्दै खारेज नै गरिदिनु भएको छ।
3: कहाया खैरनमा मलेसियाको रोजगारी बारे वैदेशिक रोजगार व्यवसाय संघका महासचिव डाँगीसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
10: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र झन शक्तिशाली बन्दै शुक्रबारदेखि 3 दिन देशभर अत्याधिक वर्षाको सम्भावना, पूर्व तयारीसँगै सचेत रहन आग्रह। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन। एमाले बैठकमा अध्यक्ष को 87 पृष्ठको प्रतिवेदन पेश लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्ये एक हो। मलेसियामा अहिले झण्डै 5,00,000 नेपाली कार्यरत रहेको अनुमान छ। सेक्युरिटी गार्ड सहित म्यानुफ्याक्चरिङ, कृषि, होटल तथा सर्भिस क्षेत्रमा नेपालीको माग पनि छ। तर पछिल्लो समय मलेसियाले नेपालबाट कामदार पठाउन 25 म्यान पावर कम्पनी मात्र छनौट गरेपछि विवाद बढ़ेको छ। त्यसैमा थप 250 सब एजेन्ट कम्पनी सूचीकृत गरिएपछि विवाद झनै चर्किएको छ। 25 म्यान पावर र 250 एजेन्टले मात्रै नेपाली श्रमिक मलेसिया पठाउन पाउने व्यवस्था कसरी बन्यो, यसमा तपाईहरूको असन्तुष्टि के हो भन्ने विषयमा साथी महेश गेवालीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगीसँग कुराकानी गर्नुभएको छ।
12: त्यो FWCMS भन्ने एउटा प्रोटोकल, एउटा संस्था लिएर कुनै एउटा व्यक्तिले हाम्रो देशको कानून, हाम्रो देशको संविधान, हाम्रो देशको स्वाभिमान भन्दा माथि रहेर नेपाल सरकारले दिएका 1100-1200 एजेन्सीहरूलाई चाहिँ बाहिर राखेर केही सीमित व्यक्तिहरूलाई मात्र अथवा केही सीमित संस्थाहरूलाई मात्रै मलेसिया पठा भनेर खालको जुन खालको प्रक्रियाहरू बाहिर ल्याउनु भयो र अहिले जुन आयो, हामी नेपाल वैदेशिक व्यवसाय संघ निरन्तर रूपमा चाहिँ नेपाल सरकारसँग नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसाय जीवहरूले समान तरिकाले, स्वतन्त्र तरिकाले उक्त डेस्टिनेसन देशमा पठाउन पाउनुपर्छ भन्ने खालको लड़ाई छ र त्यसका हामी अगाडि बढ़ी पनि रहेका छौँ र यसलाई जसरी सक्दो चाँडो सरकारले कूटनीतिक नोट पठाइसक्नु भएको छ र सरकारले निरन्तर रूपमा यी सबै व्यवसायले समान तरिकाले काम गर्न पाउनुपर्छ भन्ने खालको अभिव्यक्ति पनि दिइराख्नु भएको छ र यसलाई चाहिँ अगाडि पनि बढ़ाइराख्नु भएको छ। विभिन्न कालखण्डमा जस्तै मलेसियामा नयाँ सरकार, नयाँ चुनाव आउन थाल्यो भने अनि जस्तै हाम्रो देशमा पनि विभिन्न कालखण्डमा विभिन्न घटनाहरू घटिरहेको बेलामा चाहिँ त्यो अलिकति कमजोर भएको बेलामा चाहिँ त्यस्ता प्रक्रियाहरू आउन थाल्छन्। हामीलाई विभिन्न प्राकृतिक विपद परिरहेको बेलामा चाहिँ आएका कुराहरू यो चाहिँ
13: सबैले संस्थागत भन्दा पनि व्यक्तिगत चलखेल हो भन्ने कुरा गर्नुभएको थियो अलिकति।
12: मलेसियाको सरकारले FWCMS भन्ने एउटा पोर्टल ल्यायो। त्यो पोर्टल ल्याइसकेपछि जुन 25 व्यवसायहरूको नाम सम्प्रेषण गर्यो अथवा त्यहाँ इन्क्लुड राखियो, त्यो 25 चाहिँ त्यहाँ मलेसियाको गभर्नमेन्टले कसरी थाहा पाउँछ नेपालको 25 संस्था मात्र क्यापिटल छ भन्ने कुरा त उनीहरूलाई थाहा हुँदैन नि त। हामीलाई समान तरिकाले व्यवसाय गर्नको लागि लाइसेन्स दिइसकेपछि त्यो कानून लिएको देशमा त स्वेच्छाले, स्वविवेकले, स्वतन्त्र हिसाबले सम्पूर्ण व्यवसायले पठाउन पाउनुपर्छ। र मलेसियाको कुनै एउटा व्यक्ति भनौँ न, कुनै एउटा सीमित व्यक्ति त्यो FWCMS को चाहिँ जुन संचालक हुनुहुन्छ त्यो व्यक्तिको मिलेभित्रमा ल्याएको कुरा प्रश्न देखिन्छ।
13: त्यो 25 जति पनि म्यान पावर कम्पनी यसमा आबद्ध भएको देखियो, संघ अन्तर्गतको हो कि बाहिर?
12: व्यवसायजीहरू चाहिँ हाम्रा सदस्य संस्था नै हो, तर जब चाहिँ यस्ता गलत क्रियाकलापमा लाग्नु हो त्यसपछि संस्थाहरूसँग त्यो अधिकार छ, त्यो संस्थाबाट हामी निलम्बन गर्ने, हटाउने। FWCMS को के आधारमा सिलेक्सन गर्यो भन्ने कुरा त आश्चर्यजनक छ कि सबैभन्दा। कुनै व्यक्ति त आजसम्म मलेसिया नै सर्मिक पठाउनु भएको छैन, लाइसेन्स मात्रै लिएर बस्नु भएको छ, संस्था पनि छैन। आर्थिक चलखेल भयो कि, अनि एकाधिकार गर्न खोज्दाखेरि काहीँनिर चाहिँ कालोबजारी भयो कि भन्ने कुराहरू पनि छ। यसलाई सरकारले अनुसन्धान गर्दैछ।
13: झन्डै 1 महिना जति भयो यो विवाद सृजना भएको, यो बीचमा चाहिँ हामीले श्रमिकहरू पठायौँ कि पठाएनौँ?
12: हामीले श्रमिक पठाउने प्रक्रियाहरू अगाडि बढाउँथ्यो, त्यो तरिकाले आएका डिमान्डहरू गइराखेका छन्। पहिले चाहिँ आएका डिमान्डहरूमा चाहिँ नयाँ पनि नर्मल हामीले पठाइ पनि राखेका छौँ, जो 250+25 संस्था बाहेक अरू संस्थाले चाहिँ श्रमिकहरू पठाइराख्नु भएको छ। 25 मेन संस्था, 250 सब एजेन्टका रूपमा जुन आएका छन् त्यो संस्थाहरूको चाहिँ प्रक्रियागत क्रियाकलापहरू अप्रोभलहरू रोकिएको छ, सरकारले अनुसन्धान गर्दैछ यसमा चाहिँ। मलेसियामा चाहिँ अहिले नयाँ अप्रोभलहरू शुरू भएको छैन, जुन कोटाहरू आउनु पर्ने त्यो कोटाहरू शुरू भएको छैन। यो अहिले जुन प्रक्रिया छ यो प्रक्रियालाई त्यो असर गरेको छैन, जाने श्रमिकहरू गइराख्नु भएको छ, जुन पुरानो मेथड छ जुन प्रक्रिया छ त्यो प्रक्रियाबाट चाहिँ श्रमिकहरू गइराख्नु भएको छ। अब आउने नयाँ अप्रोभललाई जति सक्दो चाँडो चाहिँ सरकारले पनि यसलाई, मैले अघि नै भनिसकेँ, दुई देश बीच मिटिङ राखेर हुन्छ कि कुटनीतिक पहल गरेर हुन्छ कि, यसलाई जति सक्दो चाँडो चाहिँ टुङ्ग्याउनुपर्छ र आजसम्म तर त्यसले असर चाहिँ गरेको छैन।
3: नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगीसँग मलेसियाको सिन्डिकेट विवाद, नेपाली श्रमिकमाथि पर्ने असर तथा अन्य प्रमुख वैदेशिक रोजगार गन्तव्यसँग जोड़िएका सरोकारको विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अण्डा, माछा मासु लगायतमा चर्को मूल्य वृद्धि गरेका व्यवसायले भाव नबढ़ाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल उद्योग संघ काठमाण्डुले गरेको एक कार्यक्रममा थोक खाद्यान्न व्यापारीको संस्था खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भक्त प्रधानले मूल्य नबढ़ाउने प्रतिबद्धता जनाउनु भएको हो। कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइटेलले नियमित बजार अनुगमनबाट मूल्य वृद्धि नियन्त्रणको प्रयास भइरहेको दावी गर्नुभएको छ। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले ग्यास आपूर्ति सहज बनाउन प्रयत्नशील रहेको पनि बताउनु भएको छ। हिजोको संसद बैठकमा भारतबाट दैनिक 160 बुलेट ग्यास एक हप्तासम्म ल्याउन कूटनैतिक पहल समेत भइरहेको र ग्यास लोडिङ पनि बढ़िरहेको उहाँले बताउनु भएको छ।
14: कृषि मन्त्र नार्कसँग
15: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
3: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: बाढी र डुबानबाट बच्न के गर्ने?
16: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
15: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
16: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
15: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
16: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। ललितपुरको गोदामचौर हरिसिद्धि रत्न पार्क त्रिपुरेश्वर रूटमा चल्ने 2574 नम्बरको बस हिजो बिहान 10:30 बजे त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रुहरू थिए। 25 वर्षीय अर्जुन दोङले चलाएको बस त्रिपुरेश्वरको चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चिट काट्न ब्लू बुक र लाइसेन्स माग्यो, तर आफूले हर्न नबजाएको भन्दै दोङले ब्लू बुक र लाइसेन्स दिन मानेनन्। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरी बीच चर्काचर्की नै पर्यो। चालक दोङले ट्राफिक प्रहरीले कार्यवाही गर्न थालेपछि आफ्नो गल्ती नभएको सार्वजनिक रूपमा दावी गर्दै बोलिरहेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ। दोङले प्रज्वलनशील पदार्थ छर्किएर बसमै आगो सल्काए। त्यति बेला दोङ बसभित्रै थिए। करिब 20 मिनट पछि दोङलाई बसबाट निकालेर किर्तिपुरको वन अस्पताल लगियो। यस घटनापछि ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यातायात व्यवसायीहरूबाट समेत विरोध हुन थालेपछि समिति बनाएर छानबिन गर्ने निर्णय समेत भएको छ। नयाँ पत्रिकामा हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चिट काट्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकको खबर छ।
4: अब विदेशको खबर। टाइफुन डुजुआन जापानतर्फ अघि बढ़दै गर्दा झण्डै 300 उडान रद्द गरिएका छन् भने 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ। जापान एयरलाइन्सले 135 र अल निप्पोन एयरवेजले 140 उडान रद्द गरेका छन्। टोकियो आसपासका 9,000 भन्दा धेरै घरमा विद्युत सेवा अवरूद्ध छ। टोकियो, चिवा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने केही रेल सेवा समेत स्थगित भएका छन्। जापानको मौसम विज्ञान एजेन्सी जेएमए का अनुसार आजसम्म हुने कुल वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षा नाग्न सक्ने र केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने सम्भावना देखाएको छ। एजेन्सीले आँधी आउनु अघि नै वर्षा र हावाको गति बढ़ने चेतावनी दिएको थियो। विपद व्यवस्थापन अधिकारीका अनुसार राजधानी र आसपासका क्षेत्रमा 16 लाख भन्दा धेरै बासिन्दालाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ। आँधीका कारण चिवामा आयोजना भइरहेको टोकियो गेम शो निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएको छ। चिवामै आयोजना हुने भनिएको ठूलो खुला संगीत महोत्सव र बेसबल खेल पनि रद्द भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्विरहरूमा लोकप्रिय पर्यटकीय स्थल कामाकुरा स्टेशन आसपासका सड़क डुबानमा परेको देखिन्छ। टोकियो नजिकैको काचुरा शहरबाट झण्डै 130 किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनले प्रतिघण्डा झण्डै 144 किलोमिटरको गतिमा हावा चलिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
5: अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फामा अनियमितता भएको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धान पछि आइतबार संघका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजय पाण्डे पक्राउ परेका हुन्। एन्फाका बाँकी केही पदाधिकारी समेत सीआईबीको अनुसन्धान दायरामा छन्। ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उमा चतुर्वेदीका अनुसार खेलाड़ीका लागि पोषाक खरिद र बहराइनमा भएको खेल अनियमितता तथा विश्व विश्वकपको टिकट अपारदर्शी रूपमा बिक्री गरेको विषयमा उजुरी परेपछि अनुसन्धान थालिएको हो। इन्फामा अनियमितता भएको भन्दै लामो समयदेखि प्रश्न उठिरहेको थियो। यो मामिलामा छानबिन गरिदिन भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि शिक्षा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी परेको थियो। केही वर्ष पहिले संसदको सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको थियो। खेल मिले महतो र जर्सी खरिदमा अनियमितताको आरोप, एन्फामाथि सीआईबीको छानबिन शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब केही खबर संक्षेपमा। अनलाइन शेयर कारोबार प्रणाली अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएसको सर्भर राखिएको डेटा सेन्टरमा साइबर आक्रमण भएको छ। 72 ब्रोकरको टीएमएस सर्भर राखिएको डेटा हब प्रणालीको डेटा सेन्टर आक्रमणमा परेपछि हिजोको शेयर कारोबार स्थगित गरियो। निप्सीले आज बाँकी शेयर ब्रोकरबाट भए पनि कारोबार खुलाउने गरी तयारी गरिरहेको छ।
5: चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घराएसी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले जेठ 15 चालू आर्थिक वर्षको बजेट ल्याउँदै घराएसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा गरेको थियो। ऊर्जा मन्त्रीको सचिवालयले हिजो दिउँसो ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा बिजुलीमा लगाएको भ्याट हट्ने जनाएको छ। सचिवालयले ऊर्जा मन्त्री श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वागले बीच भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको बताइएको छ। खण्ड खण्ड पानी मुण्ड मुण्ड मती
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
5: बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र झन शक्तिशाली बन्दै शुक्रबारदेखि 3 दिन देशभर अत्यधिक वर्षाको सम्भावना, पूर्व तयारीसँगै सचेत रहन आग्रह।
4: प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन।
5: मलेसिया कामदार पठाउन 25 म्यान पावर मात्रै समावेश गरेको भन्दै व्यवसाय असन्तुष्ट। सबैलाई समान अवसर दिनुपर्ने र कूटनीतिक पहल गर्न सरकारसँग माग।
4: टाइफुन डुजुआन जापानतर्फ अघि बढ़दै झण्डै 300 उडान रद्द। 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह।
5: र एन्फामाथि सीआईबीको छानबिन, खेल मिले महतो र जर्सी खरिदमा अनियमितताको आरोप।
4: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको। केही दिन अघि पत्रकार सम्मेलन मार्फत एकजना धर्मगुरूले म पनि राजनीतिमा आउँछु भनेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना धर्मगुरू राजनीतिमा आउने बारेको खबर पढ़िरहेका छन् अनि अर्कोले खबर पढ्दै गर्दा भन्दैछन् दिन बाँड्नेहरूकै छन् भने कहिले पानी बाँड्नेको त कहिले ज्ञान बाँड्नेको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: आफू झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 9866233967। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु समस्याको समाधान भनेकै म
3: हो, कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह देखेर के पाक्क बोले मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथफोर्सेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852510094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसेल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसेल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को सिआर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा सिआर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा एकाइ प्रतिनिधि छनौट सम्बन्धमा र विविध एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा। एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा। एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14

0: गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
1: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
0: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525 1191 029570191 98422 9388 र 98525 5154 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 सङ्खुवा सभा
2: होइन है केटा दिदीको बिहे पनि आयो इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि त्यो पनि हो चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ बजाउनको लागि उपहार पनि चाहियो नि मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने झुलाउने ठाउँ पनि विचार गरी राख्नु पर्ने अब चैनपुरतिरै जानु पर्ला ल त्यतिको लागि चैनपुर जानुपर्छ हाम्रै माझी ओखर भटेमा सबै इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदै छ नि टप टप त्यहीबाट हुन्छ त हुन्छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड सिस्टम मोबाइलका ब्याट्री चार्जर हेडफोन सिम कार्ड सबै किसिमका रिचार्ज कार्ड लाइट खडी रेडियो टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि साथै फोटोकपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट फोटो ब्यालेन्स स्टक अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड सिभ फोटो स्टुडियोमा नै गरिन्छ नि
3: यति मात्र होइन विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्क्याम समेत तुरन्त बनाइन्छ
4: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माथि नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा मोबाइल 98421-93181 र 98-69-70-68-33
2: सबिन इलेक्ट्रोनिक्स एन्ड सिभ फोटो स्टुडियो
5: धन्यवाद।

ती फकाई नि मान्दिन कानाछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ रेड बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045441।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूको लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्थ्यो झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखे सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 90.1 किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: 7 AM
3: अहिले बिहानको 7 बज्यो।

0: Winona. सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
1: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
0: सागर घायल कुलुङ सालपा श्रीफो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
1: भावना फुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलगुरा हाल इन्डिया
0: सानुमाया शेर्पा पाँचखाप नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा हाल कुवेत
1: मीडिया प्रेमी निमु शेर्पा पाँचखाप नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा
0: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
1: सपना शासनखर माधी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
0: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
1: अभागी राजकुमार भुजेल अरूण गाउँपालिका 3 प्याउली भोजपुर
0: सुजाता यखा इलुम्बाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई सङ्खुवा सभा हाल मोरङ
1: लिम्बु विजय पाँच खबर नगरपालिका 1 खुसुवा सङ्खुवा सभा हाल मलेसिया
0: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको सङ्खुवा सभा
1: सुरत राई तुम्छ पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
0: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
1: बिरबल तामाङ सालपा सिलिसो गाउँपालिका 4 भोजपुर
0: रवि पहाडी भगवानपुर गाउँपालिका 2 राई गाउँ हेटौँदा हाल मलेसिया
1: गजेन्द्र राई सालपा सिलिसो गाउँपालिका 4 भोजपुर
0: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
0: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्ख्या

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको विषयमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले नेपाली पात्र, हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन सातै बार यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी मनहरूले प्रायोजन गर्नुभएको छ। विशेष गरी व्यवसायमा म सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको समय छ साथीहरू, यति बेला के गरिदिनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू, मैले त यहाँबाट तपाईँहरूले कुन अवस्थामा हुनुहुन्छ भनेर त देख्न त सकिरहेको छैन। बिहानीको बसाइ छ यति बेला एकदमै चैनपुरतिर आज बिहानीबाट मजाले घाम लागिरहेको छ, तपाईँहरूकोतिर के कस्तो छ मौसम त्यो पनि जानकारी गराउनुहोला। बिहानीको समयमा यति बेला कतिपय साथीहरू त मेलोपात गर्नको लागि जंगलतिर बारीतिर पुगिसक्नु भयो होला, कतिपय साथीहरू ओछ्यानतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू बाटोतिर यात्रा गरिदिनुहुन्छ होला, कतिपय साथीहरू गराइसी काममा व्यस्त हुनुहुन्छ होला, खाना पकाउन घरमा सरसफाई गर्न व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बिहान अब चिया नास्ता पिउँदै हुनुहुन्छ, खाँदै हुनुहुन्छ होला, चिया पिउँदै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ फटाफट आउन सक्नुहुनेछ, हाम्रो स्टुडियोको मोबाइल नम्बर खुल्ला छ 98 40 68 68 23 को लाइन खुल्ला छ, सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई भन्नु बित्तिकै तपाईँका विशेष शुभकामना सन्देशहरू सङ्गल्ने बसाई हो, यदि सुन्नुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। यो विषयमा आएर तपाईँले साथीहरू सम्झिनु पाउनुहुने छैन, तपाईँको आफ्ना विशेष शुभकामना सन्देशहरू चाहिँ पक्कै पनि तपाईँले यो विषयमा समेट्न सक्नुहुनेछ। कसै साथीहरूको विशेष दिन परिया छ कि तपाईँले यो विषयमा फोन गरेर आफ्ना शुभकामना सन्देशहरू राख्न सक्नुहुनेछ। त्यसै गरी तपाईँले यदि फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, तपाईँले त्यहाँबाट नै आफ्ना शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला भन्न चाहन्छु। विशेष शुभकामना सन्देश फोन तपाईँको लाग्न असम्भव भयो भने तपाईँले कमेन्ट मार्फत पनि लेखेर पठाउनु होला, पक्कै तपाईँको फोन नलागे त कमेन्ट रिड आउट हुन्छ नि त साथी, त्यही भएर तपाईँले ठ्याक्कै कमेन्ट मार्फत पनि तपाईँको शुभकामना सन्देशहरू छन् भने लेखेर पठाउनुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत तपाईँ साथीलाई शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 5 गते जति पनि साथीहरूको आज मिति 2083 साल असोज महिनाको 6 गते रहेछ, सरी म झुके 6 गते, जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। यात्रा गर्दाखेरि बाटोको अवस्था बुझेर यात्रा गर्नुहोला, एकदमै मौसम भनौँ एकदम झरी बादलको समय छ, यात्रा गर्दाखेरि राम्रोसँग बुझेर यात्रा गर्नुहोला। त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गरिदिनुहुन्छ भने तपाईँलाई कार्य सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ, परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। र तपाईँ जहाँ हुनुहुन्छ, जो जति साथी यति बेला आफ्नो आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिराख्नु भएको छ भने तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला। र म पनि कार्यक्रमको आरम्भमा एकदमै मिठो देशभक्ति गीत राख्नेछु, गीतपछि म फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँ सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, हिमालको छानो बोलको गीत थियो, देशभक्ति गीत तपाईँहरू माझमा पहिलो साङ्केतिक कौशलीको रूपमा राखिसकेको छु। र अब पनि चाहिँ फटाफट आउन सक्नुहुनेछ, म व्यवसायमा तपाईँको विशेष शुभकामना सन्देशहरूलाई समेट्नेछु। करिब करिब अबको 8 बजीसम्म म तपाईँहरूकै साथमा रहन्छु, यही घण्टाको समय अवधिभर तपाईँहरूको लागि भनेर छुट्याएको समय हो। र अब पनि चाहिँ फटाफट आउनुहोला, आजको लागि फर्स्ट लकी कलर साथी लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सुनसरीबाट भन्नुभयो? ए, तामकोबाट बिनु राई भन्नुभयो, मैले त तपाईँको आवाज सानो छ कि एकदमै त्यही भएर बुझ्न सकिनँ। अनि के छ हाम्रो बिनुको खबर खबर? हजुर, खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। चैनपुरतिर एकदम बिहानैबाट मजाले घाम लागिरहेको छ, सम्भवतः दिउँसो पानी नै पर्न सक्छ है, मौसमको टुङ्गो हुँदैन, अनि यस्तै छ भनौँ न। ए, भनेपछि त्यताबाट छ्याङसुङ देखिन्छ है त्यो चैनपुर?
1: हजुर हजुर, देखिन्छ, खुल्ला कस्तो
0: हजुर हजुर, एकदम मजाले नै घाम लागिरहेछ आज बिहानैबाट, किन हो के हुनुलाई हो? अरू त सब ठिकठाक छ भन्नुपर्छ बिनुजी, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँका शुभकामना सन्देशतर्फै लागौँ न त।
1: हजुर, फर्स्टमा त तपाईँले शुभकामना भन्न चाहे, आज यात्रा हुन्छ बहिनी र मम्मीलाई शुभ यात्रा, राम्रोसँग जानु होला भन्न चाहे, अनि आज बाबाको जन्मदिन, जन्मदिनको शुभकामना धेरै धेरै बाबा, तपाईँले जानु सबै कुरा होस् मैले खुसी नहुनु होला, मेरो सबै मन मनले चाहेको कुरा होस् भन्न चाहे, अनि
0: हजुर, नमस्ते, टेकीहरू बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला बिनु राई, शङ्खुवा सभाको तामको बाटो हुनुहुन्थ्यो उहाँसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्को मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर, चैनपुरबाट प्रकाश कमर बोल्दै हुनुहुन्छ, के छ हाम्रो प्रकाश कमरजीको खबर खबर? हजुर, खबर ठिकै छ, राम्रै छ, बिहानैबाट मजाले घाम लागिरहेछ है। हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा प्रकाशजी, व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फै लागौँ न त। हजुर, नमस्ते, टेकियोर बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला प्रकाश कमर चैनपुरबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर रा, यो समयबाट छुटिसक्नु भएको छ, आउनुहोला सुन्दै हुनुहुन्छ भने बिहानीको बसाई तपाईँको शुभकामनासँग व्यवसायी हो। यति बेला कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, फ्याफुल्ला कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, रचना लामा बोल्दै हुनुहुन्छ, अनि के छ रचनाको खबर खबर, बिहानीको बसाई के गर्दै हुनुहुन्छ? हजुर हजुर, भनेपछि एकदमै खबर खबर सबै ठिकै छ, राम्रै छ है। हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, तपाईँको विशेष शुभकामना सन्देश को कसको लागि राख्नुहुन्छ नि?
1: धेरै धेरै मिठो अनि जसलाई धेरै एक्सपिरियन्स थियो अनि अहिले धेरै एक्सपिरियन्स भइसक्यो अनि
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो रचना लामा, उहाँसँग म छुरी किन आज साथीहरूको आवाज एकदमै सानो त आइरहेको छ कि यतै पो समस्या हो कि, म एकचोटि म कोसिस गरिहेर्छु हजुरलाई रिसिभ गरेर कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते।
2: हेलो गुड मर्निङ।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धरानबाट तीर्थ राई बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो तीर्थजीको खबर खबर धरानतिरको?
2: हजुर म लगायत यता धरानतिर खबर एकदमै ठिकै छ, मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि यता धरानतिर मजाले घाम लागिरहेछ भन्नुपर्छ, अनि के कस्तो छ तपाईँहरूको खबर सँगसँगै ब्याङ्कतिरको मौसमको बारेमा पनि खरिद सेयर गर्नुहोस्।
0: हजुर खबर खबर समग्रमा ठिकै छ भन्दा नि हल्का रुगा मर्गीले चाहिँ एकदमै गाह्रो गाह्रो बनाएको छ, चैनपुरतिर एकदम ठिक छ, राम्रो छ, बाहिर मजाले घाम लागिरहेको छ भन्नुपर्छ है त।
2: ए हस् हुन्छ, तपाईँलाई धेरै धेरै के अरे गेट वेलसन भन्न चाहन्छु, साढे निको हुनु होला है।
0: हस् हुन्छ, धन्यवाद छ तीर्थजी। हजुर ल आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
2: हस् हुन्छ, यसको चाहिँमा कार्य शुभकामना सधैँ राख्नु पर्दाखेरि फर्स्ट अफ अल त तपाईँलाई नाइ गेट वेल सन चाँडिनुको हुनु होला भन्न चाहन्छु, अनि के साथीहरूलाई शुभ सन्देश राख्नु पर्दाखेरि सर हुनुहुन्छ सुरज राय चुन्था, मिडिया प्रेमिनी शेर्पा, सानुमाया शेर्पा, रिमा थामी, सुस्मिता छिरिङ, अनि शेर्पा, अनि राई दिपुसा, रञ्जना बाङ्गराई लगातार धेरै नै हुनुहुन्छ ज जसले मलाई तिर्छ भनेर चिन्नुहुन्छ, सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको बसाइबाट छुट्टी जान चाहन्छु। हस् नमस्ते, बाबा टेक केयर।
0: हजुर साथी हुनुहुन्थ्यो यति बेला तीर्थ राई धरानबाट, उहाँसँग म छुट्टेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ, नमस्ते।
3: गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर सबपोखरीबाट सम्झना रोङबाङसा बोल्दै हुनुहुन्छ, के छ हाम्रो सम्झनाजीको खबर खबर सुनाउनुहोस् न, बिहानीको बसाइ के गर्दै हुनुहुन्छ नि?
3: मेरो खबर एकदमै ठिकै छ, अनि म चाहिँ घाँस काट्न जाँदैछु भन्नुपर्छ, मौसमको बारेमा भन्नुपर्दा चाहिँ बहिनीदेखि मजाले घाम लागिरहेछ, रमाइलो घमाइलो छ भन्नुपर्छ है सर।
0: हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, घाम लागिरहेछ, अनि घाँस काट्न जाँदै हुनुहुन्छ है?
3: हजुर
0: हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
3: हुन्छ, फर्स्ट अफ अल तपाईँलाई नै शुभ दिन, कार्य सफलताको शुभकामना, स्वास्थ्य लाभको पनि कामना भन्न चाहे, अनि गेटोजन आमालाई बिरामी हुन्छ, गेटोजन प्रारम्भिक हुनु होला भन्न चाहे, अनि इक्जाम दिँदै हुनुहुन्छ फुफु बिमाला रुम्बाउँछ, उहाँलाई चाहिँ इक्जामको अगाडि राम्रो इक्जाम दिनु होला भन्न चाहे, अनि कार्य सफलताको शुभकामना सन्देश सुलुङ, अनि भाइलाई गेटोजन हिमालयलाई, अनि कार्य सफलताको शुभकामना साथी सानुमा शेर्पालाई धेरै सम्झिरहेको छु बोल्न नपाएँ भन्न चाहेँ, अनि फुपू दिलकुमारी मन्सालाई पनि, अनि अहिलेको समय रेडियो सुनेर बस्ने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्ने जान्छु।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सम्झना रुङबाङसा सभा पोखरीबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते।
4: गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अभागी मनिषा पोया, चैनपुरबाट बोल्दै हुनुहुन्छ है? हजुर, अनि के छ मनिषाको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ?
4: कार्यक्रम सुन्दै बसिरहेको छु भनौँ न, त्यहाँदेखि आज बिहानदेखि मजाले घाम लागिरहेछ, भोलि चाहिँ के हुने हो, पानी पर्ने हो कि कसो हो, त्यस्तै छ भनौँ न।
0: हजुर हजुर, के हुन्छ कसो हुन्छ दिउँसो होइन, अब ठ्याक्कै भन्न त सकिँदैन, घाम लागिरहेछ चैनपुरतिर, अब मैले त भन्नु परेन, अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ नि? हजुर हजुर, भनेपछि कता जाँदैछु भन्नुभयो? ए घरैसी काम, ए घरैसी काममा व्यस्त हुनुहुन्छ। हजुर ल हुन्छ, आउनुभयो, कुराकानी भयो, खुसी लाग्यो, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
4: शुभकामना
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अभागी मनिषा पोया चैनपुरको साथी उहाँसँग म छुटे उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर व्यवसायीबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा हेलो नमस्ते
5: हेलो नमस्ते नमस्कार
0: हजुर गुड मर्निङ नमस्ते नमस्कार कहाँबाट को बोल्नुभयो हजुर अरुण पहाडी भोजपुरबाट वरुण चञ्चले बोल्दै हुनुहुन्छ है हजुर अनि के छ वरुणको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ ए भनेपछि भर्खर भर्खरै उठ्नु भएको अब कामतिर जानको लागि तयारी गर्दै हुनुहुन्छ हजुर हजुर ल राम्रोसँगले जानु होला अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँको शुभकामना सन्देशको कसको लागि
5: विशेष गरी तपाईँलाई नै आज दिन एकदम शुभ रहोस् कार्य सफलताको धेरै धेरै शुभकामना हुन चाहन्छु अनि त्यसरी हिजो जन्मदिन मनाउनु हुने हाम्रो सुनुसुनिता कुलुङको सुनुसुनिता राईको छोरीलाई अब ढिलै भएको जन्मदिन धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि त्यस गरी अपकमिङ डेमा जन्मदिन आउँदैछ हाम्रो सिर्जना मुखियाको उसलाई नै एकदम एडभान्स हेप्पी बर्थडे भन्न चाहन्छु अनि हाम्रो आशिष नयन बस्ने बहिनी हिमा राई तबिन निमा सुनुसुनिता सुनिता कुलुङ हाम्रो सुनी लिम्बू ढकाल धर्मराज रोमन मुकान तामाङ पूर्वेली आकाश राई कृष्ण तामाङ लगायत धेरै साथी हुन्छ अब सबै सबै अनि हाम्रो चामिङ निर्मलाई सुरिङ लगायत सबै सबैलाई आज दिन एकदम शुभ रहोस् कार्य सफलता धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छ है बाई बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अरुण पारीबाट वरुण चञ्चले उहाँसँग म छुटे उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला कमेन्टहरू पनि एकदमै धेरै आइरहेको छ मैले देखिरहेको छु होइन एकदम धेरैजना साथीहरूको कमेन्टहरू मैले देखिरहेको छु म यो कमेन्टहरूलाई चाहिँ म आफ्नै फोनबाट वाचन गर्नेछु किनकि साथीहरूको कमेन्ट धेरै नै हराइसकेको छ म यति बेला कमेन्टतर्फ लाग्छु त्यसपछि म फोन कलतिर लाग्छु म सौरभ केसीले हेलो गुड मर्निङ नमस्ते म बागसौ नगरपालिका आठको मान्छे हाल भारतबाट सुन्दैछु है भन्नुभएको छ मातृका बस्नेतले पनि यति बेला गुड मर्निङ सबैमा शुभ दिन भन्नुभएको छ त्यसै गरी साथी हुनुहुन्छ विष्णु खनाल हाको हुनुहुन्छ हेलो सिस गुड मर्निङ के छ खबर सन्चै हुनुहुन्छ म विष्णु खनाल फ्रम आठ र तेह्रथुम बाटो प्रोग्राम सुनेर साथ दिँदैछु है र सबैमा शुभ दिन भन्नुभएको छ अञ्जना शङ्कर कोइराला हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते सिस म यता पाँच खबर नौबाट अञ्जना शङ्कर शुभ दिन अल भन्नुभएको छ त्यसै गरी रजिन राईले पनि गुड मर्निङ अल भन्नुभएको छ त्यसै गरी टाइटल ट्रेक विजय राई हुनुहुन्छ उहाँले म पनि आइपुगेँ है उही त हो नि टाइटल ट्रेक विवश फ्रम भोजपुर आजको शुभकामना सन्देश भनेर उहाँले धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ सपना तामाङ मोक्तान हुनुहुन्छ हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ हजुर गुड मर्निङ म सपना तामाङ सुन्दैछु यता पाँच खपनबाट हो सबै सबैमा शुभ दिनको कामना गर्छु है भन्नुभएको छ त्यसै गरी यति बेला कमेन्ट टाइटल ट्र्याकको दुईवटा कमेन्ट रहेछ मैले तपाईँको कमेन्टलाई लिइसकेको छु भावना मगरले हेलो सिस गुड मर्निङ म पनि सुन्दैछु इन्डियाबाट हो सबैमा शुभ दिन भन्नुभएको छ पासाङकी शेर्पा हुनुहुन्छ उहाँले पनि गुड मर्निङ मिस यु अल भन्नुभएको छ सुशीला विश्वकर्माले पनि शुभ दिन अल भन्नुभएको छ भने नानु प्रीति हुनुहुन्छ उहाँले हाई गुड मर्निङ नमस्ते म धनकुटाबाट नानुप्रति लिम्बू बिरामी हुनुहुन्छ दाई मनोज राई त्यसै गरी छोरा सन्देश भुजेललाई गेटवेल छन् भन्नुभएको छ उहाँले त्यसै गरी छुच्ची केटी हाङमा हुनुहुन्छ हेलो सिस गुड मर्निङ नमस्ते भोजपुरबाट जस्ट नाउ फर एन्ड हेभ अ ग्रेट डे अल भन्नुभएको छ त्यसै गरी जेमी निम्बाङले पनि हेलो गुड मर्निङ नमस्ते शुभ दिनको कामना सबै सबै साथीहरूमा पास्टरबाट सुन्दैछु है लाइभ मार्फत भन्नुभएको छ भने मिलन घाइलमोटो हुनुहुन्छ उहाँले पनि शुभ दिन नमस्ते पास्टरबाट त नभनौँ मिलन घालमुटु दोहाकत्तरबाट भन्नुभएको छ सागर शेर्पा हुनुहुन्छ गुड मर्निङ अल भन्नुभएको छ भने दिलु यामफुराई हुनुहुन्छ उहाँले गुड मर्निङ सबै सबैमा शुभ दिन है मोरङबाट भन्नुभएको छ सोनिम राईले पनि गुड मर्निङ नमस्ते सिस साथीहरू सायमा सयत्रीसहरू लगायत सबैमा भन्नुभएको छ हरपल रोशनी हुनुहुन्छ उहाँले पनि नमस्ते गुड मर्निङ म हरपल रोशनी धनकुटाबाट भोलि जन्मदिन मनाउने मन्जु खिमजुङ र खिमजुङ राई राई पीके राईलाई जन्मदिनको अग्रिम रूपमा शुभकामना व्यक्त गर्छु है भन्नुभएको छ त्यसै गरी यति बेला राजकालीकोटे हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते मि झापाले हिरो राजकालीकोटे बिर तामर झापा जस्ट नाउ युवेबाट हेभ वन्डरफुल डे अल मित्र लुहार नानु प्रीति लिम्बू लगायत सबै समयमा भन्नुभएको छ। राईपीके राई हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ नमस्ते सुन्दैछु प्रोग्राम मलेसियाबाट सेवा दिनुहोल भन्नुभएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो नमस्ते। हजुर दर्शन नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर स्काई नवीन इलामबाट बोल्दै हुनुहुन्छ है? हजुर के छ अनि खबर खबर स्काई नवीनको र इलामको? हजुर खबर ठिकै छ, राम्रै छ, घाम लागिरहेछ है। हजुर ल हुन्छ, आउनुभयो प्रोग्राममा स्काई नवीनजी। व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ न त।
6: दुवैजनालाई भेटनको धेरै धेरै शुभकामना दिन चाहन्छु। पाँचको हिरो छ हेमन्त रिमाल, अनि भूपेन तामाङ सिलामको कुलपतिमा, राजेन पटेलबाट जाँदा अहिले चाहिँ रोजीहरू हुनुहुन्छ, उत्तम विद्या हुनुहुन्छ जाँदाकै साथी संसद खुट्टामा, अनि विद्या गरे मैले यात्रको पाँचमा पुष्कर गर्छु खातामा, अन्तिममा भन्नुपर्दा हाम्रो इलामले पनि सचिन त्यहाँनिर बाँच्ने सम्बन्धमा सबैलाई सुरुदेखि।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो स्काई नवीन इलामबाट, उहाँसँग म छुट्याएँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सुजन कार्की धरानबाट बोल्दै हुनुहुन्छ है? हजुर के छ नि सुजन कार्कीको खबर खबर यति बेला बिहानीको बसाइ छ, के गर्दै हुनुहुन्छ नि? हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, भर्खरै उठेर बसिराख्नु भएको छ है? हजुर हजुर खबर खबर ठिकै छ, राम्रै छ, हाम्रो पनि भन्नुपर्छ है त। हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
6: फर्स्ट अफ अल हजुर लगायत हाम्रो प्राविधिक टिचर रेडी अरुण इन्टरटिनलाई नै शुभ दिनको कामना गर्न चाहन्छु, र त्यसै गरी आज जन्मदिन मनाउने हाम्रो विराटनगरको प्यारो साथी छ सुस्मिता मगर, उसलाई जन्मदिनको एकदम धेरै धेरै शुभकामना। मेरो बहिनी चाहिँ बिमारी छ, उसलाई शुभ स्वास्थ्य लाभको कामना, अनि प्यारो साथी हाम्रो प्रतिमा पछि हाम्रो एक्सन विभाग गयो, अनि त्यसै गरी
0: हजुर लगायत। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला धरानबाट सुजन कार्की, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर इटरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ। हजुर अनि के छ त युवराजको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर हजुर हजुर के गर्ने, यस्तै छ, जाडो गर्मी मान्छेलाई केही गर्दा नि सुख छैन, घाम लाग्दा पनि गर्मी भयो, चिसो धुमिँदा पनि जाडो भयो, होइन के गर्ने, यस्तै छ होइन। हजुर ल हुन्छ, अनि आउनुभयो युवराजी व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला धरानबाट त नभनौ, इटहरीबाट युवराज पोखरेल हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला म एकजना साथीसँग कुराकानी गर्छु, कहाँबाट को हुनुहुन्छ, म त्यसपछि कमेन्ट लिनेछु, कोही मित्र हुनुहुन्छ।

हजुर हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, मजाले घाम लागिरहेको छ, अनि घरेसी कामतिर व्यस्त हुनुहुन्छ है? हजुर ल हस् हुन्छ, धन्यवाद छ हजुरलाई, हस् ल हुन्छ। अनि आउनुभयो आउँदो बसाइमा पनि, आउँदो दिनहरूमा पनि आउँदै गर्नु होला। आज भने चाहिँ तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है। हजुर नमस्ते टेकियर भाई भाई साथी हुनुहुन्थ्यो यति बेला अनुष्का बस्नेत भोजपुरबाट उहाँसँग म छुटे। यति बेला रोमन मोक्तन तामाङले शुभ दिन अल सात समुद्र पारीबाट सुन्दैछु घर मेरो भोजपुर भन्नुभएको छ। त्यसै गरी साम्पाङ कल्पना हुनुहुन्छ भोजपुर घर भइहाल काठमाडौँबाट गुड मर्निङ नमस्ते नाना, आजको शुभकामना सन्देश राख्नुपर्दा मेरो प्यारो मान्छे दिलपाली शर्मिलालाई गेट विल्सन मिस यु लभ यु अनि मामु अञ्जन यात्री प्यारी साम्पाङ अनि सोना कन्दवा जलन उहाँले लेख्नुभएको छ दुईजनालाई अग्रिम ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ। त्यसै गरी यति बेला म कमेन्टलाई नै हेर्दैछु। मनिषा कार्कीले गुड मर्निङ अल भन्नुभएको छ, विजेश चामलिङ राईले हेलो गुड मर्निङ टु भन्नुभएको छ, त्यसै गरी सुमन गुरुङले गुड मर्निङ नमस्ते सेवा र म सुमन गुरुङ ताप्लेजुङ हाल यति बेला युएबाट हो, आजको दिन जन्मदिन परेको छ, दिलु एम्फू राईलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। त्यसै गरी यति बेला अञ्जना शंकर कोइरालाले यति बेला शुभ दिन पाँचको बन्दौबाट है भन्नुभएको छ। जुनु दिवनी तिगेला हुनुहुन्छ, हेलो नमस्ते सेवाडो म जुनु दिवनी तिगेला तेह्रथुमबाट हो, सबैमा शुभ दिन भन्नुभएको छ। लिम्बु विजयले गुड मर्निङ अल भन्नुभएको छ। ढकाल धर्मराजले नमस्ते शुभप्रभात म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु, आज जन्मदिन मनाउनु हुने मेरी बहिनी प्रिन्सु ढकाल र सानीमा विमला चापागाईलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ। अन्जान थुनुङले मिस यु अल भन्नुभएको छ। लिम्बु विजयले ट्याप ट्याप अल गाइज भन्नुभएको छ भने यति बेला सम्झन रुङबाङसाले गुड मर्निङ अल सबैमा शुभ दिन भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि म कार्यक्रम शुभ सन्देशको बसाईमा गीत राख्नेछु। दोस्रो सांकेतिक कोशीले एकदमै मिठो शिशिर योगीका आवाज भएको एकदमै मिठो देशभक्ति गीत छ, यो गीत सुन्दै रहनुहोला। गीतपछि सर्ट क्रम सर्ट ब्रेक रहनेछ, ब्रेकपछि म फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थिस्, एक्लै गनगनाएर बसिरहेको छिस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, किरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600,
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440,
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840069772।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
5: ल ल आमा, म तु गए तु आए,
4: होइन आजै आइपुग्छस् र।
5: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
6: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6, सङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741।

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा मैले छोटो विश्राम राखेको थिएँ। विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी तपाईँले यति बेला हामीलाई फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई सुन्दै हुनुहुन्छ। आउनुहोला 98.40 68.68 23 को लाइन खुल्ला छ। यति बेला कोही मित्र फोन लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यर गरिहाल्छु। कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, धर्मदेवी नगरपालिका 4 मामलिङबाट युनिसा तामाङ बोल्दै हुनुहुन्छ। के छ नि हाम्रो युनिसा मोक्तान तामाङको खबर खबर? हजुर, मेरो पनि खबर यस्तै छ, राम्रै छ भनौँ न। हल्का रुगा मार्गीले गाह्रो गाह्रो बनाइरहेछ दिनानुदिन, होइन? जति औषधि खाएको उति साह्रो पार्दैछ। यो चाहिँ के हो कसो बुझ्न सकिँदैन। अरू त ठिक ठाक छ, राम्रो छ। वारिपारी मजाले घाम लागेको छ, दसैँको महसुस भइरहेछ भन्नुपर्छ है त। हजुर, ल, एकदमै रमाइलो छ, घमाइलो छ। अनि यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर हजुर, एकदमै घरैसी काममै व्यस्त हुनुहुन्छ र पनि हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहुन्छ, फोन गर्नुहुन्छ, यही खुसी लाग्छ। कुराकानी भयो, एकदम खुसी लाग्यो है त मलाई पनि। हजुर, ल हुन्छ। अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा। अब भने तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त। कसको लागि राख्नुहुन्छ?
1: हजुर, शुभकामना सन्देश राख्नुभयो तपाईँलाई आज दिनबाट शुभकामना सम्बन्धी धेरै धेरै शुभकामना गर्न चाहन्छु। त्यस्तै गरी साथीहरू त अब धेरैजना साथीहरू हुनुहुन्छ जसले मलाई युनिसा तामाङ भनेर चिनाउँछ। तपाईँलाई आजको दिन शुभ रहोस् भन्दै ठिकै टेक केयर, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युनिसा मोक्तान तामाङ, सङ्खुवा सभा धर्मदेवी नगरपालिका 4 मामलिङबाट हुनुहुन्थ्यो। उहाँसँग जुटे यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
2: हेलो नमस्ते, गुड मर्निङ।
0: हेलो नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर, सङ्खुवा सभा खातबारीबाट बिमला कुलुङ बोल्दै हुनुहुन्छ है? हजुर, अनि के छ बिमलाको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर हजुर, खबर खबर हाम्रो पनि सब ठिक ठाक छ, राम्रै छ भन्नुपर्छ। मजाले घाम लागिरहेछ है त्यही त। सैनपुरतिर खातबारीतिर कस्तो छ? हजुर, घाम लागिरहेछ। ल ठिक छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त। साथीहरू सुन्नुभयो? हजुर, साथी हुनुहुन्थ्यो खादबारीबाट बिमला कुलुङ भन्दै हुनुहुन्थ्यो, उहाँसँग छुटे। उहाँले चाहिँ मैले कतिपय साथीहरू प्रोग्राम नसुनिकन फोन गर्नुहुन्छ कि के, मैले तपाईँलाई बारम्बार जानकारी दिइरहेको छु, बिहानको कार्यक्रममा चाहिँ साथीहरू नसम्झिनुहोस् न भनेको। साथीहरूले झन् हतार हतार हतार होइन, नाम बोलाउँदै बोलाउँदै पनि हतार हतार गरेर सम्झेर जानुहुन्छ। त्यसो चाहिँ नगरिदिनु होला साथी, किनभने यो शुभकामना सन्देशसँगले बसाइ हो। बरु छैन भने एकैचोटि सबैमा शुभ दिन भनेर छुट्नु होला। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर, साधु सरगम राई उदयपुरबाट बोल्दै हुनुहुन्छ है? हजुर, अनि के छ हाम्रो सरगमको खबर खबर यति बेला, के गर्नु हुँदैछ? हजुर, खबर ठिकै छ, राम्रै छ भन्नुभयो। धारातिर पानी भर्नु जाँदै हुनुहुन्छ भनेपछि पानी लिनु जानुभयो? हजुर, ला राम्रोसँगले जानु होला। खबर खबर ठिकै छ, राम्रै छ। हल्का रुगा मर्गीले अलिअलि सता छ, एकदम रमाइलो छ, घमाइलो छ भन्नुपर्छ है त। हजुर, ल हुन्छ, अनि आइपुग्नु भएको छ कार्यक्रममा उदयपुरदेखि। व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
1: अनि त्यसै गरी मेरो छोरी पनि बिरामी छिन्,
2: बर्थडे पनि गेटर सानो छोरी चाँडै मिलो हो भनेर है अन्त फेरि याद गर्दै बर्थडे आउँदैछ भोजतिर मेरो भदैनीको औसिला राई कसलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि हस्बेन्ड म है सानो भोजतिर हुनुहुन्छ बाबा मम्मी भाइ भविन्द्र मौसम भाउजू निका सिर्जना भाइ गजेन्द्रलाई पनि सुरेन भन्न चाहे नि नाना सुस्मिता नाचिरिङ र आत्मलाई चिनि सम्पूर्णलाई शुभदिन भन्दै जान्छु भाइ
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सानो सरगम राई उदयपुरबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ यति बेला एकजना साथी लाइनमा हुनुहुन्छ त्यसपछि म कमेन्ट लिन्छु हेलो नमस्ते हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नुभयो हजुर काठमाडौँबाट एबिसी तास्परिया बोल्दै हुनुहुन्छ है हजुर ल हजुर एकदम हामी सन्चै छौँ आरामै छौँ अनि तपाईँको खबर खबर के छ सुनाउनुहोस् न
3: हजुर मेरो पनि स्वास्थ्य ठिकठाक छ आरामले चल मङ्गलेछु है
0: हजुर हजुर हजुर ल सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ एबिसीजी अनि आउनुभयो कार्यक्रममा यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला एबिसी तास्परिया काठमाडौँबाट म उहाँसँग छुटे यति बेला तीर्थराई हुनुहुन्छ हेभ अ नाइस डे अल इट्स मी तीर्थराई फ्रम सङ्खुवा सभा हाल खातबारी छ तल्लो पाङ्ठा राई नौधरानबाट भन्नुभएको छ नवीन निश्चल राईले गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ मिना चामलिङ हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर म पनि सुन्दैछु यता उदयपुरबाट मिना चामलिङ एडभान्समै राई पिके राईलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ सानो माई शेर्पाले हेभ अ ग्रेट डे अल भन्नुभएको छ प्रदीप खालिङ राई हुनुहुन्छ मिस यु अल भन्नुभएको छ भने प्रयासी पवित्र मगर हुनुहुन्छ उहाँले गुड मर्निङ अल भन्नुभएको छ निमु शेर्पाले पनि हेलो गुड मर्निङ नमस्ते दिदी म पाँच खबर डार्चुङ खुरुङबाट मिडिया प्रेमी निमु शेर्पा हो प्रोग्राम सुन्दैछु शुभ दिन अल भन्नुभएको छ कुमारी योङघाङ लावतीले ह्याप्पी बर्थडे टु यु दिलु यामफुराई एन्ड मिस यु अल भन्नुभएको छ पूर्वेली आकाश राई हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम धरन ह्याप्पी बर्थडे टु यु दिलु यामफुराई एन्ड शुभ दिन अल भन्नुभएको छ पवित्र पाखरिन हुनुहुन्छ गुड मर्निङ अल भन्नुभएको छ उहाँले यति बेला कोही साथी हुनुहुन्छ फोन लाइनमा हेलो नमस्ते हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नुभयो हजुर अञ्जना राई धनकुटाबाट बोल्दै हुनुहुन्छ अनि के छ अञ्जना यति बेला के गर्दै हुनुहुन्छ हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है हजुर ल हुन्छ अनि कार्यक्रममा नि आइपुग्नु भयो अञ्जनाजी यो व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फै लागौ न त
2: अनि रोहित राईलाई चाहिँ दिलाई जन्मदिनको शुभकामना अनि आगामी दिनमा जन्मदिन आउँदैछ रेणुका राईले चाहिँ एकदमै जन्मदिनको शुभकामना अनि यात्रामा हुनुहुन्छ सरस्वती राईमा तामा यो जन्मदिन जोड्ने अनि कन्सुल बस्तीमा जुन भएर हुनुहुन्छ मिया चौकी गर्नुहुन्छ र
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अञ्जना राई धनकुटाबाट उहाँसँग म छुटे उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्नुभयो हजुर माथिबाट तपाईँको शुभ नाम हजुर दिनेश तामाङ बोल्दै हुनुहुन्छ हजुर अनि के छ दिनेशजीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ हजुर खबर सबै ठिकै छ राम्रै छ हामीले पनि सुन्दै हुनुहुँदो रहेछ होइन हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला माथिबाट दिनेश तामाङ भन्नुभयो, उहाँले आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ र आजको लागि लास्ट लकी कलर एकजना साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर रेनिसा राई बोल्दै हुनुहुन्छ धनकुटाबाट। हजुर ल, अनि के छ रेनिसा राईको खबर खबर? हजुर हजुर, हामीलाई पनि ठिकै छ, राम्रै छ भनौँ न, हल्का रुगामार्गीले अलिअलि सताएको छ, अरू त एकदम ठिकठाक छ भनौँ है। हजुर हस् हुन्छ, हजुर हस् हुन्छ रेनिसाजी। अनि बिहानीको बस यति बेला के गर्दै हुनुहुन्थ्यो? हजुर हजुर, भनेपछि हामीलाई सुन्दै हुनुहुन्छ, कामतिर हुनुहुन्छ, जे होस् खुसी लाग्छ आउनुहुन्छ। ल हुन्छ, हामी अन्तिमतिर छौँ, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
4: अनि आज जन्मदिन पढेको छ मेरो साई रोहित र दिपेश दाईले पनि जन्मदिनको धेरै शुभकामना भन्छु, सबै फ्यामिलीको साईबाट वान सेकेन्ड ह्याप्पी बर्थडे भन्छु। अनि आउने दिनमा जन्मदिन आइरहेको छ हाम्रो सन्तोष लिम्बू र दिपेन किरणलाई पनि जन्मदिनको धेरै शुभकामना, अनि सरिनालाई पनि एकदम जन्मदिनको धेरै शुभकामना, अनि दिशालाई शुभदिनको कामना गरे, दक्ष फ्यामिली हुनुहुन्छ, रिना फ्यामिली पनिलाई पनि शुभदिन दिन हुनुहुन्छ, प्रवीण बाँकी त यो टाइममा प्रोग्राम सुनेर बस्नु सबै साथीहरूको शुभदिनको कामना गरेर अन्जनालाई पनि है।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अञ्जना राई धनकुटाबाट, सरी रेनिसा राई हुनुहुन्थ्यो धनकुटाबाट, उहाँसँग म छुटेँ र अब भने चाहिँ म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि समयले पनि नेटवर्क आउन नै सकेको छ। के गर्ने साथी, तपाईँहरूसँग अहिले भर्खर जोडिएको जस्तो लाग्छ तर एक किसिममा समय बित्छ, के गर्ने, म थप साथीहरूसँग कुराकानी गर्दिनँ, दुःख नगर्नुहोला साथीहरू भन्न चाहन्छु। र यति बेला कमेन्ट बाँकी छन्, यति बेला बिहानी अनुष्का हुनुहुन्छ, गुड मर्निङ, नमस्ते, ह्याप्पी बर्थडे टु यु वर्षा राई, एन्ड शुभ दिन मिक्सिङ रिवाद आशिष भयनलाई भन्नुभएको छ। हर्पलको साथी समीक्षा हुनुहुन्छ, नमस्ते इर्स्मी झापा घरमै हाल मलेसियाबाट, समीक्षा शेर्पा हो, हेभ अ ग्रेट डे अल भन्नुभएको छ। तीर्थ राईले सुमिताजी तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना, चाँडै निको हुनुहोला भन्नुभएको छ। हस् हुन्छ, धन्यवाद छ तीर्थजी। अनि यति बेला दिलु एम्पु सानो हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ, ह्याप्पी बर्थडे टु यु दिलु याम्फू राईलाई भन्नुभएको छ। त्यसै गरी वर्षा राईले जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। त्यसै गरी सागर गिरीले हेलो गुड मर्निङ नमस्ते, म झापाबाट सागर गिरी, कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा फर्स्टमा हजुरको लागि अनि अरुण एफएम होल इन्टरटेनको लागि भन्नुभएको छ। र सबै सबैमा शुभदिन भन्नुभएको छ। उहाँले सङ्गीता रेग्मी कार्की हुनुहुन्छ, हेलो सिस गुड मर्निङ नमस्ते, म सङ्गीता कार्की, ह्याप्पी बर्थडे टु यु छोरा, जन्मदिनको शुभकामना है भन्नुभएको छ। मिक्सिङ रेवातले पनि ह्याप्पी बर्थडे टु यु, यति बेला वर्षा राई एन्ड वर्षा राई, प्रिन्सु ढकाल, दिलु याम्फुराई एन्ड ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। त्यसै गरी यति बेला चन्द्रमाया तामाङ हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते सुमिता, म पनि प्रोग्राम सुन्दैछु यता पास कमनबाट है भन्नुभएको छ। त्यसै गरी आलम रिन होम राई हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते, शङ्खुवा सभा खातबारीबाट हो, बिमला कुलुङ भन्नुभएको छ। म त नामै पढ्नु आएन कि के हो बिमलाजी। त्यसै गरी मनकुमारी कान्छी कुलुङले शुभ दिन अल भन्नुभएको छ। साम्पाङ राई रित्नु रत्नु हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ। देवी लुङ्गेली मगर हुनुहुन्छ, उहाँले जोले दिदी मर्निङ शुभ बिहानी सिन्धुलीबाट हो, देवी लुङ्गेली मगर शुभ दिनको कामना राख्नुपर्दा पढ्दाखेरि मुटु ममता मगरलाई ह्याप्पी बर्थडे टु यु लगायत सबैमा शुभ दिन भन्नुभएको छ। सानी बुनु सरस्वती श्रेष्ठ हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यु छोरी अनुष्का श्रेष्ठ र खुसी श्रेष्ठ एन्ड वर्षा राईलाई भन्नुभएको छ। त्यसै गरी यति बेला शमशेर लिम्बूले नमस्ते नमस्कार शुभ प्रभात सञ्चालिका ज्यू, म शमशेर लिम्बू धनकुटाबाट, सबैमा शुभ दिन भन्नुभएको छ भने यति बेला उहाँले दुईवटा कमेन्ट गर्नुभएको रहेछ। सन्तोष काफ्रेले पनि शुभ दिन अल भन्नुभएको छ। सबिना सविता शेर्पाले हेलो गुड मर्निङ नमस्ते, सुन्दैछु ताप्लेजुङबाट, ह्याप्पी बर्थडे टु यु साथी राई पिके राईलाई भन्नुभएको छ। त्यसै गरी निलमा लिम्बू हुनुहुन्छ, उहाँले हेलो नमस्ते दर्शन पास्तरबाट हो, निलमा लिम्बू भन्नुभएको छ। मिक्सिङ रिवाद लगायत सबैमा शुभ दिन भन्नुभएको छ उहाँले, भन्दा पनि मर्निङ विसेस राख्नुपर्दा समीर लिम्बू लगायत सबैमा भन्नुभएको छ। अनिता नाखोकले शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी युनिसा किराती राई हुनुहुन्छ, गुड मर्निङ नमस्ते, यता सभापोखरीबाट हो सुबदिन अल भन्नुभएको छ। त्यसै गरी छिरिङ शेर्पा हुनुहुन्छ, छिरिङजीले पनि हेलो गुड मर्निङ नमस्ते। छिरिङ शेर्पा भन्दा पनि उहाँले चाहिँ छिरिङ डोलमा

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 AM
3: अहिले बिहानको 8 बज्यो।

0: डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट सुनिराख्नु भएको छ। फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आएका छौं। त्यसै गरी युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी एनईपीएलआई नेपाली एनईपीओडब्ल्यूआरके नेटवर्क टीभी सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा फेसबुक र युट्युब दुवैमा जोड़िएका छौं र प्रत्यक्ष रूपमा हामीले सुन्न सक्नुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बस प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौ। आदरणीय श्रोता प्रधानमन्त्री बालिन्द्र शाह बालिन आज जलवायुको मुद्दा बोकेर अमेरिका जाँदै हुनुहुन्छ, न्यूयोर्क जाँदै हुनुहुन्छ। उहाँले चाहिँ प्रधानमन्त्री बालिन शाह संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्र अन्तर्गतको उच्च स्तरीय सप्ताहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले बिहिबार सेप्टेम्बर 24 गते महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ भने न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। महासभा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्री प्रमुख सल्लाहकार कुमार बेन्जन लगायतकाहरू गइसक्नु भएको छ। परराष्ट्र मन्त्री न्यूयोर्क पुगिसक्नु भएको खबर पनि प्राप्त भएको छ। आदरणीय श्रोता, जलवायु न्याय नेपालको मुख्य मुद्दा बन्नुपर्दछ। सगरमाथादेखि समुद्रसम्मको सन्देशमा नेपालको बलियो उपस्थिति रहनुपर्दछ। महासभामा 193 राष्ट्रको सहभागिता छ। महासभा अघि प्रतिपक्षीसँग प्रधानमन्त्रीको परामर्श समेत रहेको विषयलाई पनि हामी आजको नेपाली बहसमा जोड़ दिन चाहन्छौ। आदरणीय श्रोता, प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको उपस्थिति बलियो बन्नुपर्छ, नेपालको लागि बन्नुपर्छ, यस विषयमा आज हामी चर्चा परिचर्चा गर्दैछौ। भोटेकोशी बाढ़ीबारे पनि संसदीय विशेष समिति गठन भएको छ। 3 महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश पनि प्राप्त भएको छ। यसको विषयमा पनि हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। पुँजी बजारको डाटा सेन्टरमा साइबर आक्रमण भएको छ, निकै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ। नेपालको शेयर बजारलाई फेरि एकपटक आक्रमण भएको छ, यसले कस्तो खालको समस्या सिर्जना गर्दछ त? आदरणीय श्रोता, आजको नेपाली बसमा यस विषयमा पनि चर्चा गर्दैछौ। सामान्य विवादले उग्र रूप लिँदा बसभित्र आत्मदाहको प्रयास गरिएको छ। सोमबार बिहान 10 बजेतिर 25 ख 42 74 नम्बरको रीति सिद्धी यातायातको बस त्रिपुरेश्वर स्थित बिसौनीमा आइपुगेर रोकियो। 23 वर्षीय चालक दावा लामा बस अगाडि बढ़ाउने तयारीमा थिए। गाड़ी अगाडि एउटा मोटरसाइकल उभिएपछि लामाले हर्न बजाए। पछाडिबाट निरन्तर आउने अन्य सवारी साधनका कारण त्रिपुरेश्वर चोकमा सवारीको चाप र ट्राफिक जाम बढ़िसकेकाले गर्दाखेरि त्यहाँ चाहिँ निकै समस्या सृजना भयो र पछि दावा लामाले आफूलाई कन्ट्रोल गर्न सकेनन्। ट्राफिक संघको भनाभन, प्रहरीसँगको भनाभन पनि त्यहाँ सुनिन्छ र उनले बसभित्रै आफूले आगो लगाएको विषय पनि आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्दैछौ। त्रिपुरेश्वरमा 2.5 महिनामै ट्राफिक प्रहरी र नगर प्रहरीसँग विवादपछि दुई युवाले आवेगमा आगो रोजेका छन्। दुवै घटनाका कारण एउटै हो भन्ने निष्कर्षमा पुग्न नमिले पनि घटनाले जरिवाना असुलेको शैली, प्रहरीको व्यवहार र नागरिक राज्य सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरीको व्यवहार अझै पनि सुध्रिने स्थिति छैन, किनभने एउटा नागरिक मैत्री भएर प्रहरी किन बस्न सकिरहेको छैन? प्रहरीलाई चिठै मात्र काट्नुपर्ने स्थितिको सिर्जना किन भइरहेको छ? समय र सिचुएसन हेरेर चाहिँ उसले किन निर्णय लिन सक्दैन भन्ने खालका विषयहरू आज जोड़िएका छन्। आजको नेपाली बसमा यिनै विषयमा चर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
1: टेलिफोन नम्बर 029570123,
2: मोबाइल नम्बर 98421067622।
4: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: ती फकाई नि मान्दिन हौ कानाछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यति राम्रो बेसमा नेपाली कंग्रेसका युवा नेता लेखनाथ पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार।
1: अब तपाईँ यतिखेर अर्घखाँचीमै हुनुहुन्छ होइन, आफ्नो जिल्लामा त्यहाँको चलफल के छ, एउटा अधिवेशन कसरी सम्पन्न भयो, नेपाली कंग्रेसको केन्द्रको विवादले चाहिँ तल्लो तहसम्म छोएको छ कि छैन?
2: क्षमजी, असाध्यै यो शुभप्रभात। बिहानको समयमा तपाईँले मलाई यो नेपाली कंग्रेसको 15 महाधिवेशनका सन्दर्भमा 77 जिल्लाको सन्दर्भ कस्तो छ र अर्घाखाँचीमा के छ भनेर प्रश्न गर्दै गर्दा, अर्घाखाँचीमा रहेका 61 निर्विरोध रूपमा अधिवेशन सम्पन्न भएको छ र हामी देशभरि नै यो ढंगबाट हाम्रा परिणामहरू देशभरिकै 6743 मध्ये करिब 99% ओडाहरूमा अधिवेशन सम्पन्न भएको छ। भोलि मात्रै हामी देशभरिका 753 स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गर्ने र 10 गते देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू छनौट भइसकेपछि 15 महाधिवेशनका लागि काठमाडौँ प्रस्थान गर्ने गरी तयारी भएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु।
1: गाउँमा के छ, केन्द्रको विवादले कतिको छोया छ, नेता कार्यकर्ताहरू बीच रस्साकस्सी कस्तो छ स्थिति?
2: काङ्ग्रेस र काङ्ग्रेस भन्दा बित्तिकै काङ्ग्रेसको प्रायवाची गगन थापा भइसक्नु भएको छ। त्यसै कारणले गर्दा गगन थापाको नेतृत्वमा अगाडि बढेको काङ्ग्रेसमा कतिपय कुराहरू साउँठाउँमा नेपथ्यबाट सानातिर आवाज सुनिए तापनि मूर्त रूपमा त्यस्तो खालको अवस्था देखिएको छैन। समग्रमा गगन थापाको नेतृत्वमा 15 महाधिवेशन सम्पन्न गर्नुपर्छ र 15 महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर यो मुलुकको अभिभारा काङ्ग्रेसको काँधमा आउनुपर्छ, त्यसको नेतृत्व गगन थापाले गर्नुपर्छ भन्ने एउटा अभियान देशभरि नै उभार आएको छ। साँच्चै काङ्ग्रेस जन विकल्पमा जन्मिएका पार्टीहरूको गतिलाई हेर्दा पनि अब नेतृत्व गगन थापाको काँधमा जानुपर्छ भन्ने परिवेश सिर्जना भएको परिस्थितिमा कंग्रेस 15 महाधिवेशनलाई सशक्त ढंगबाट अगाडि बढाउने गरी अर्घाखाँची जिल्लाका हामी 61 वडाकाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरू पार्टी सभापतिहरूसँग संवाद गर्दै गर्दा असाध्यै राम्रो उत्साह देखिएको छ। अर्घाँचीको सन्दर्भमा कांग्रेस एकाकार छ, कहीँ कतै चोइटिएको फुटेको अथवा अर्को इतर पक्ष कहीँ भएको अवस्था छैन। हामी एकाकार भएर गोलबन्द भएर एकमाना एकताका साथ कांग्रेस अगाडि बढेको छ। समग्र काङ्ग्रेसको अर्घाँचीको राजनीतिलाई हेर्ने हो भने गगन थापामय भएको छ र हामी प्रतिस्पर्धाको मैदानमा मित्रवत प्रतिस्पर्धा गर्ने, त्यसमा पनि आत्मीयताका साथ प्रतिस्पर्धा गर्ने र हार र जितलाई सहज रूपमा लिने गरी अगाडि बढेको छ र यो अधिवेशन साँच्चै काङ्ग्रेसका लागि ऐतिहासिक मात्र होइन कोसेढुङ्गा साबित हुने गरी अर्घाँचीको अधिवेशनलाई हामी अगाडि बढाएका छौँ। भव्य र सभ्य रूपमा 61 प्रतिनिधित्व गर्नुहुने यो जिल्लामा रहेका 6 स्थानीय तह 61 हामी समग्रतामा हेर्दै गर्दा काङ्ग्रेस
1: होइन, अब एउटा समूह त छुट्यो नि त, फेरि नेपाली कंग्रेसलाई एक दिक्का बनाउन त सकिएन नि त, हरेक सम्भवका प्रयासहरू होइन व्यर्थै रहे नि त, होइन यसमा तपाईँलाई अलिकति दुःख छैन लेखनाथजी?
2: तपाईँलाई सूचनाका लागि यो सबै देशभरि जानकारीका लागि पनि समाचार बन्ने सजिलो हुन्छ। अर्घाखाँची जिल्लाको हकमा यहाँ त्यसरी कुनै टिम इतर पक्ष छुटेको अवस्था छैन, एकाकार भएर हामी अगाडि बढेका छौँ। सबै गगन थापाको नेतृत्वमा कंग्रेस अगाडि बढ्नुपर्छ भनेर हिजका दिनमा विशेष महाधिवेशनमा 99% हस्ताक्षर गरेर अगाडि बढेको र अध्यावधिमा 100% अध्यावधि गर्ने जिल्ला मध्ये 77 जिल्ला मध्ये नमुना जिल्लाको रूपमा अर्घाँची पर्छ। त्यस कारणले अर्घाँची गगनमय छ, यहाँबाट कतै चोइटिने चुट्ने अथवा कतै अरू इतर पक्षमा कुरा गर्ने परिस्थिति नबनेको कुरा मैले यहाँलाई मात्र होइन देशभरिका सबै कंग्रेस जनहरूमा उत्साहका साथ अगाडि बढ्ने र अर्घाँची नमुनाको रूपमा अगाडि बढेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। समग्रमा कांग्रेस एकाकार भएर आफ्नो 15 महाधिवेशन अगाडि बढाउने र विगतका चोटीहरू विगतका समस्याहरू विगतमा भएको पुष्टान्तरण र युवा नेतृत्वको सम्भावनालाई खोज्ने प्रयास कंग्रेसमा साँच्चै सफलीभूत भएको छ। यसलाई हामीले व्यवस्थित ढंगबाट उन्मादमा नआइकन नअत्तालिकन जिम्मेवारीका साथ जिम्मेवारी बोध गरेर अगाडि जाने गरी कंग्रेस अगाडि बढेको छ। अर्घाँची त्यो ढंगबाट अगाडि बढेको छ। हाम्रा 61 निर्वाचित सबै पार्टी सभापति र क्षेत्रीय प्रतिनिधिहरू असाध्यै उत्साहित हुनुहुन्छ र यहाँ कतै इतर पक्षमा मतदान गर्ने अथवा गगन पक्षभन्दा अर्को भन्ने प्रश्न नजन्मिएको अवस्थाले सबै एकाकार भएर हामी अगाडि बढ्ने अभियानमा अगाडि बढेको छौँ। साँच्चै तपाईँले देशभरि बताउन सकिने गरी यो जिल्ला अगाडि बढेको छ। ऐतिहासिक रूपमा यो 15 महाधिवेशन सफल पार्नुपर्छ। बीचमा आएका धेरै खरे खोलाहरू र बीचमा जन्मिएका कतिपय कथित नयाँ भन्ने दलहरूका अभियानहरूका कारणले गर्दा पनि अब हामी जिम्मेवारी बोधका साथ यो मुलुकको अभिभावक कंग्रेसले लिनुपर्छ र त्यसको नेतृत्व गगन थापाले गर्नुपर्छ भन्ने भावनाका साथ एक खालको उभार आएको छ र 61 देखिएको उत्साह उमङ्ग सँग कंग्रेस दलहरूमा देखिएको जुन निर्विरोध रूपमा 61 उत्साहजनक ढंगबाट नेतृत्व चयन भएको छ, यसले हामीलाई साँच्चीकै अगाडि बढ्नको लागि, बढी जिम्मेवार बन्नको लागि अझ हामीलाई प्रेरित गरेको छ। त्यो आधारमा अगाडि बढ्ने गरी हामी अगाडि बढेको कुरा म यहाँलाई मात्र होइन समग्र देशभरि रहनुभएका कांग्रेस जनहरूलाई जानकारी गराउन चाहन्छु।
1: अब एउटा कुरा नि, जस्तो केन्द्रीय नेताहरू पनि वडैबाट निर्वाचित हुनुपर्ने हुन्छ होइन, त्यसको प्रभाव चाहिँ कस्तो छ नेताहरूमा, कतिको चाहिँ म्याचुरिटी यसले पैदा गेन गरेको छ? तपाईँले भनिसक्नुभयो अर्को खाँचीमा राम्रै भयो, पुष्पा भुषालजीको पनि जिल्लाको हो के अरे होइन, नेपाली कंग्रेसका उपसभापति, उहाँले मिलाएर ल्याउन सक्नुभयो होइन अहिले अर्को खाँचीलाई। त्यसो भए
2: नेपाली कंग्रेसको दोस्रो विशेष महाधिवेशन जुन भिरगोटी मण्डलमा सम्पन्न भयो त्यहाँबाट निर्वाचित आदरणीय नेपाली कंग्रेसको सर्दे उपसभापति पुष्पा भुषालको जिल्ला र समग्रतामा हेर्दै गर्दा हिज सुवर्ण शमशेरले आफू नआइकन निर्वाचन जितेको निर्वाचन क्षेत्र रहेको जिल्ला अर्घाखाँची हो र यो जिल्लाको ऐतिहासिक पृष्ठभूमि असाध्यै गर्विलो इतिहास रहेको छ। यसको विरासतलाई हामीले थाम्ने गरी हाम्रा गतिविधिहरू अगाडि बढाएका छौँ र अहिले समग्रमा एक असाध्यै व्यवस्थित ढंगबाट हामी अगाडि बढेको अवस्था देखिन्छ र नेतृत्वमा कतै पनि विचलन नआउने गरी अगाडि बढेको छ र यो नेतृत्वले 15 महाधिवेशनलाई अझ व्यवस्थित गर्नका लागि, अझ परिष्कृत गर्नका लागि, अझ संगठित रूपमा अगाडि बढ्ने र एकाकार भएर अगाडि बढ्ने गरी हाम्रा अभियानहरू चलेका छन्। अहिले पनि 61 सबै ठाउँमा मिटिङहरू भइरहेका छन्। आज धेरै ठाउँहरूमा 6 स्थानीय तहहरू, 6 3 गाउँपालिका, 3 नगरपालिकाहरूमा भेला मिटिङहरू भइरहेका छन् र भोलि हुने पालिकाको अधिवेशन, स्थानीय तहको अधिवेशनलाई पनि सर्वसहमति गराउने गरी हाम्रा अभियानहरू, प्रयत्नहरू जारीबाट, मतदान प्रक्रियाबाट सर्वसहमतिको प्रयत्न गर्छौँ। जुन जुन तहसम्म सर्वसहमति गर्न सक्छौँ त्यहाँ सर्वसहमति हुन्छ। जहाँ हाम्रो इच्छाका साथीहरू हामीले तोकेको विधानले तय गरेको पदभन्दा बढी पर्छौँ त्यहाँ हामी आत्मीयताका साथ मित्रवत प्रतिस्पर्धा गर्ने गरी, मनमुटाव नगरीकन अगाडि बढ्ने गरी, हारलाई पनि स्वीकार्न सक्ने, हार पचाउन सक्ने गरी हामीले मनस्थिति बनाएर अगाडि बढ्ने गरी हाम्रो अर्घाखाँचीको अधिवेशन तयारीमा जुटेको कुरा म जानकारी गराउन चाहन्छु।
1: समग्र देशको कुरा गरौँ होइन, नेपाली कंग्रेसको अहिलेको अवस्थाको कुरा गरौँ, किनभने देउबा पक्ष चाहिँ अब बाहिर उहाँ छुटिसक्नु भएको स्थिति छ, अधिवेशनको प्रक्रिया अगाडि बढिसक्यो, एउटा अधिवेशन सम्पन्न भइसक्यो, छिटपुट मात्रामा केही भए पनि नत्र सौहार्दैपूर्ण ढंगले चाहिँ एउटा अधिवेशन भइरहेका खबरहरू पनि आएका छन्। कंग्रेसलाई कमजोर बनाउने लाइन तर्फ अब यसलाई कसरी बलियो बनाउन सकिन्छ? त्यत्रो लामो समय चाहिँ निकै एक्सर्साइजहरू भयो, कसरतहरू भयो, मिलाउन नसकिने स्थिति आयो, केही देखिएका अनुहारहरू, फेसहरू, कोही चाहिँ नोट अफ डिसेन्ट लेखेर न्यूट्रलमा बसेका छन्, कोही चाहिँ एउटा कित्तामा उभिएका छन्। गगन थापा पछि संस्थापन पछि आफ्नै गतिमा चाहिँ अगाडि बढेको छ, यसले कंग्रेसको भविष्य के हुन्छ?
2: निश्चित रूपमा कतिपय सर्दे नेताहरू हिजको उहाँको पृष्ठभूमि हेर्दै गर्दा उहाँहरूले गरेको योगदानका लागि हामीले कदर गर्नुपर्छ। हाम्रा सर्दे नेताहरूले गरेको हिजका दिनको अभ्यास, प्रयत्न र मिहिनेत र यो जुन खालको अभियान अगाडि बढाउनु भयो त्यही विरासतमा टेकेर हामी अगाडि बढेका छौँ र उहाँहरूलाई हामी उच्च सम्मान गर्न चाहन्छौँ। तर सधैँभरि मेरो कानमा अभिभावक रहनुपर्छ, यो मैले मात्रै भूमिका निर्वाह गर्नुपर्छ भनेर गति लिन नसक्दै गर्दा पनि पद ओगट्ने परम्परा तोड्ने गरी हामी अगाडि बढ्यौँ। त्यसैको प्रतिफल स्वरूप विशेष महाधिवेशन सम्पन्न भयो। केही नेताहरू किम कर्तव्य विमूढ भएर अहिले पनि न यताको न उताको भएर बस्नुभएको छ, न हामीले उहाँहरूलाई यसो हेर्दै गर्दा उहाँ कुनै ढङ्गबाट स्पष्ट धारणा राख्न सक्नुहुन्छ, न उहाँले यो विशेष महाधिवेशनलाई स्वीकार्न सक्नुभयो, सदस्यता अध्यावधि गर्न जाँगर गर्नु भएन, पार्टीको सदस्यता पनि नरहने र म मिलाउँछु भनेर मध्यमार्गीको नाममा बाटो अवरोध गर्ने खालको काम भएको छ। कतिपय नेतृत्वहरू अबलाई हामीले प्रश्न गरेको होइन, सर्दे नेताहरूप्रति सम्मान छ, तर उहाँहरूले गरेको यो बीचको व्यवहारले कंग्रेसलाई बन्दी बनाएर राख्ने उहाँहरूलाई छुट छैन। कंग्रेसको 15 महाधिवेशन, हामीले 14 महाधिवेशनको 5 अवधि पूरा भइसकेपछि समयमै हामीले आवधिक रूपमा अधिवेशन गर्ने कुरामा अगाडि बढ्दै गर्दा नेताहरू बीचमा बस्ने, कतिपय नेतृत्वहरू आफूलाई राज्यबाट मैले अब विश्राम लिन्छु भनेर कार्यभार दिएर गइसकेको सर्दे पूर्व पार्टी सभापति फेरि आएर सक्रियता जनाउने र अरूको बलमा राजनीति गर्न खोज्ने जुन परिस्थिति भएको छ यसले कुनै पनि गुट र नेताहरूलाई राम्रो गर्दैन। हामीले सर्दे त्यहाँभित्र रहेका नेताहरूसँग संवाद गर्यौं, छलफल गर्यौं र हाम्रा कुराहरू बतायौं र धेरै नेतृत्वहरू 15 महाधिवेशनको वडा अधिवेशनमा सरिक हुनुभयो। हिजका दिनमा के थियो भने केन्द्रीय सदस्य भइसकेपछि वडापट्टि जवाबदेही हुनु नपर्ने, जनताप्रति नजाने, सधैँ पदेन महाधिवेशन प्रतिनिधि हुने र सिधै केन्द्रमा आउनु पाउने जुन परम्परा थियो त्यसलाई तोड्यौं। विधानमा अहिले हामीले 35 मुनिका युवाहरूलाई महाधिवेशनमा प्रत्यक्ष रूपमा उहाँहरू क्षेत्रलाई भाग लिने अवस्था सिर्जना गर्यौं। सँगसँगै समानुपातिक समावेशिता र पेसागत र हामीले विभिन्न क्लस्टरबाट पनि प्रतित्व गराउने गरी यो साँच्चिकै वैज्ञानिक ढंगबाट कंग्रेस अगाडि बढ्ने गरी हाम्रो तयारी भएको छ। यो अधिवेशन कांग्रेसका लागि मात्र होइन देशकै राजनीतिक दलहरूमा एउटा सबल सक्षम र सबैका लागि उदाहरणीय हुने खालको हाम्रो विधानले पनि त्यो व्यवस्था गर्ने गरी हामी अगाडि बढेका छौं। त्यसैले खेमजी यो पटकको अधिवेशन साँच्चिकै सबै राजनीतिक दलहरूलाई यो आफ्ना नयनहरू कंग्रेसको अधिवेशनतिर लग्दै गर्दा धेरै सिक्न मिल्ने खालका वातावरण बनाउने गरी हाम्रो अभियान अगाडि बढेको छ। यो महाधिवेशन साँच्चिकै वैज्ञानिक ढंगबाट अगाडि बढ्छ।
1: अब एउटा कुरा लेखनाथजी, अब नेपाली कंग्रेसको अहिलेको अवस्था निकै लोकतान्त्रिक पार्टी, ठूलो पार्टी, पुरानो विरासत बोकेको पार्टी, बीपीको सिद्धान्तलाई अंगीकार गरेर अगाडि बढेको पार्टी, तर यो कंग्रेसलाई चाहिँ गगन थापा नेतृत्वले चाहिँ सबैलाई एकीकृत गर्न कहाँनिर चाहिँ अलिकति केही कमजोरी भयो वा चाहिँ अझ केही छिटफुट भएका विषयहरूलाई चाहिँ अझ भनौँ न त्यहाँ सम्झिनुपर्ने, सर्वोच्च अदालतमा एउटा आधिकारिक मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ, यसलाई चाँडो पेशी तोकियोस् भनेर चाहिँ फेरि निवेदन दिएका भन्ने खबरहरू आएका छन्। यसले के प्रभाव पार्न सक्छ?
2: अन्तिमसम्म पनि अपेक्षा गर्ने कुरा सर्दै नेताहरूले बुझ्नुपर्छ। निर्वाचन आयोगले आधिकारिक दिइसक्यो, सम्मानित सर्वोच्च अदालतले दुई दुईवटा फैसला गरिसक्यो, त्यसपछि पनि उहाँहरूले फेरि हलो अड्काउने काम जुन खालले गर्ने प्रयत्न गर्नुभयो, यसले हाम्रा सर्वे नेताहरूको हिजका दिनहरूमा गरेका कर्महरूलाई पनि पश्चाता पनि गराएको छ। आज तपाईँलाई म स्मरण गराउन चाहन्छु, हाम्रो नेताहरूको तस्विरमा हेर्नुभयो भने मातृका प्रसाद कोइरालाको तस्विर राखिँदैन। अहिले नेताहरूले गरेको जुन कर्म छ उहाँहरूका कारणले गर्दा भोलि हामीले उहाँहरूलाई कम्तीमा पनि हाम्रा पुस्ताहरूले भोलिका दिनमा सम्मान गर्ने ठाउँ राखिदिनुहोस्। तपाईँहरू अब नयाँ पुस्ता आइसकेपछि किचलो गरेर कंग्रेस अदालतले मिलाइदिने होइन, सर्वोच्च अदालतले कांग्रेसको संगठन गरिदिने पनि होइन, संगठन गर्नका लागि ओडामा जानुपर्छ। आज म भन्न चाहन्छु, पूर्व पार्टी सभापति शेरबहादुर देउबाको ओडा गन्याबुराको एक नम्बर ओडामा कंग्रेसको अधिवेशन सम्पन्न भयो, तर उहाँ अध्यावधि नगरेर बसिसकेपछि हामीले पूर्व नेता मात्रै भन्न सकिने अवस्था रहन्छ। अब यही ढंगबाट अरू नेताहरूलाई पनि एउटै प्रकारको परिभाषाभित्र ल्याउन सकिन्छ। त्यस कारणले गर्दा अब रोकिने अवस्था छैन। हामीले सबै ठाउँहरू 70 जिल्लामा एउटा खालको उभार आएको कुरालाई स्वीकारेर नेतृत्व अगाडि बढ्नुपर्छ। बाजे बाजे जाए त्यो तत्त्वबोध गगन थापाले टुरीखेल जत्रो छाती बनाएर सबैलाई मिलाउने गरी प्रयत्न गर्नुभयो। सबै चरणका कुराहरू भए संवाद गर्यौं, हामीले चरणबद्ध छलफल गर्यौं, उहाँहरूका धेरै कुराहरू हामीले सुन्यौं, छलफल गरेर अगाडि बढ्यौं, हामीले उहाँहरूका मागहरू पनि पूरा गर्यौं। कतिपय कुराहरू उहाँहरूले कलेक्टिभली डिमान्ड गर्नुभएको थियो, त्यो मागलाई पनि पूरा गर्ने गरी गगन थापाले अगाडि सिलसिला ढंगबाट, श्रृङ्खलाबद्ध ढंगबाट धेरै छलफल भयो। धेरै छलफल हुँदै गर्दा पनि उहाँहरूले मेरो गोरुको बाह्रै चक्का भन्ने खालको जुन प्रयत्न गर्नुभयो, ढिको पनि फर्दिन अलिलो पनि खाँदिन जस्तो गरेर उहाँहरू जुन खालले लाग्नुभयो, त्यो कारणले गर्दाखेरि केही समस्याहरू उहाँका बीचमा छन्। अब कंग्रेस त्यो बाटोबाट जान सक्दैन। अदालतको कुरा देखाएर अथवा पुरानो कुरा हाम्रो हजुरबाले घिउ खानुभएको थियो आज हाँसु न भनेर कसैले अहिले मान्ने पक्षमा छैन, त्यो आधारमा अब कांग्रेस एकाकार भएर जाने गरी गगन थापा नेतृत्वमा हामी प्रखर ढंगबाट अगाडि जान्छौं। हामी मुलुकका चुनौतीहरू सामना गर्ने, मुलुकलाई एउटा दिशाबोध गराउने गरी अगाडि जानुपर्छ। कंग्रेसको महाधिवेशन मात्र होइन, यो मुलुकको अभिभारा नै कंग्रेसले लिने गरी हाम्रा दिशा, हाम्रा उद्देश्यहरू त्यतापट्टि केन्द्रित हुनुपर्छ, हाम्रो घोषणा पत्र त्यतापट्टि केन्द्रित हुनुपर्छ, हाम्रो विधानले त्यो बाटोमा जाने गरी नेतृत्व चयन गर्नुपर्छ भन्ने ध्येयका साथ हामी देशैभरि लागेका छौं। अझ अर्घाखाँची जिल्लाको हकमा भन्ने हो भने ठूलो भूगोल रहँदै गर्दा यहाँका मान्छेहरू सबैको भावना एकपटक गगन थापा प्रधानमन्त्री बनाउनुपर्छ, पार्टी सभापति बनाउने हाम्रो मात्रै अभ्यास होइन, यो प्रधानमन्त्री बनाएर देशको अभिभारा गगन थापाको काँधमा लानुपर्छ भन्ने ध्येयका साथ यो अधिवेशनलाई हामी मुलुकको अभिभारा गगन थापाको काँधमा ल्याउने गरी अगाडि बढ्नुपर्छ भन्ने अधिवेशनको रूपमा अगाडि बढाउने गरी हाम्रा प्रयत्नहरू, हाम्रा मुद्दाहरू, हाम्रा यी काल अहिलेका नाराहरू त्यता केन्द्रित रहेको कुरा म जानकारी गराउन चाहन्छु। खेमजी
1: हस् लेखनाथ पोखरेलजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: यो अवसरका लागि तपाईँ र तपाईँको संचार माध्यमलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। धन्यवाद।
1: नमस्कार। कंग्रेसका युवा नेता लेखनाथ पोखरेल आजले सुधा नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित।
3: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तू गए तू आए,
3: होइन आजै आइपुग्छस् र।
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
5: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741।
1: आजले श्रोता हामी नेपाली बसमा चर्चा परिचर्चा गरिरहेका छौँ र नेपाली कंग्रेसको आसन्नमा आउँदै गरेको बीचमा अधिवेशनका विषयमा पनि हामी चर्चा परिचर्चा गरिरहेका छौँ र नेपाली नेकपा एमालेमा पनि त्यस्तै खालको अवस्था छ। नेकपा एमाले चाहिँ अहिलेको अवस्थामा कुन स्थितिमा गुज्रिरहेको छ, केपी शर्मा ओलीको नेतृत्वका विषयमा पनि धेरै प्रश्नहरू यतिखेर उठेका छन्। यस विषयमा पनि हामी बहस गर्दैछौ र तपाईँलाई थाहा छ त्रिपुरेश्वरमा जुन किसिमको घटना घटेको छ, आत्मदाहको प्रयास गर्दै गर्दाखेरि आज धेरै शरीरको भाग धेरै चलेको छ। आजले श्रोता त्रिपुरेश्वरमा 2.5 महिनाको अन्तरमा राज्यको नियमनकारी संयन्त्र विवादमा परेका दुई युवाले आगो रोजेको एउटा अवस्था छ। आज यस विषयमा कुराकानी गर्दैछौ। कुराकानीका निम्ति हामीसँग यतिखेर प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाल यातायात व्यवसायी संघका अध्यक्ष महासंघका अध्यक्ष सरोज सिटौला यतिखेर हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सिटौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद, नमस्कार।
1: अब सरोज सर, यो 2 महिनाको अन्तरमा त्रिपुरेश्वरमा होइन जुन किसिमको राज्यको नियमनकारी संयन्त्रसँग विवाद परिसके पछाडि दुई युवाले आगो झोसे, हिजो मात्रै यहाँलाई थाहा छ त्यहाँ पनि आत्मदाहकै प्रयास गरेको दावा लामाले भन्ने खालको विषय पनि आएको छ ट्राफिक प्रहरीसँग र अन्य त्यहाँ सशस्त्र प्रहरी पनि देखिन्छन्, नेपाल प्रहरीका जवान पनि देखिन्छन्, त्यहाँ विवाद परेको दृश्य पनि देखिन्छ। तपाईँ अब यातायात व्यवसाय संघको एउटा संस्था महासंघको अध्यक्षका हैसियतले चाहिँ यो विषयलाई तपाईँले कसरी लिनु भएको छ, कसरी हेर्नु भएको छ?
6: पहिला त नेपाल यातायात व्यवसाय संघ होइन, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ हो। सच्याउन पनि अनुरोध गर्न चाहन्छु बम्बीलाई। र हिजोको जो घटना होस्, पहिला अस्तिको घटना होस्, यी असाध्य दुःखदायी घटनाहरू भएका छन्। म यो दुखित घटनाप्रति असाध्य नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अत्यन्त धेरै यो दुःख व्यक्त गर्दछ, दुःख प्रकट गर्दछु सर्वप्रथम त। र हिजो जुन किसिमको एउटा कागजाग्दो घटना हिजो पनि भएको छ, जो सुकै जेसुकै मानिस मृत्यु भए पनि मानिस त्यसरी चाहिँ दिनधारै एउटा चाहिँ अत्यन्त के भन्छ काठमाडौँको एउटा मुटुमा रहेको त्यो स्वर स्थानमा त्यो घटना हुनु त्यसमा पनि अझ बेसी चाहिँ के भन्छ दुःखदायी भएको छ। त्यस कारण हिजो मात्रै नेपाल राष्ट्रिय महासंघ यातायात व्यवस्था विभागले राष्ट्रिय चार प्रविजय दशमी दिपावली छठ लगायत लक्षित गरेर अस्ति नै यो घोषित कार्यक्रम हाम्रो चाहिँ पत्र पठाएको छ। हिजो म विभाग जाने क्रममा 1 बजेको यातायात व्यवस्था विभागले हिजो बैठक विभागको बैठक बोलाएको थियो। त्यो बैठकमा जाने क्रममा मलाई विभिन्न ठाउँबाट फोन आएको थियो, पहिला ट्राफिक प्रहरीबाट पनि फोन आएको थियो र यस्तो किसिमको एउटा घटना भएको छ, घटना भयो भन्ने कुराको जानकारी थोरै आइसकेपछि हामी पनि मैले पनि विभिन्न निकायसँग तिनका चाहिँ व्यवसायीहरूसँग तिनका सम्बन्धित मान्छेहरूसँग म निरन्तर रूपमा मैले तत्काल सम्पर्क गरेँ। सम्पर्क गर्दा यसरी घटना भयो भइरहेको छ, यो दुःखदायी घटना भएको छ भन्ने कुराको प्रतिक्रिया दिनुभयो। त्यसपछि चाहिँ हामी तत्काल विभागमा पुग्यौँ। विभागमा पुगिसकेपछि हामी यो चाडबाड लक्षित बैठकमा सबै स्टेक होल्डरहरूको अत्यन्त ठुलो सहभागितामा बैठक बसिरहेको थियो। यातायात विभागका महानिर्देशकजी र नेपाल प्रहरी हेडक्वार्टरबाट र ट्राफिक प्रहरी सबै संयुक्त रूपमा बैठक भएको थियो। मजदुर नेताहरू सबै बैठक भइरहेको बेलामा यो विषय अझ बेसी त्यति ढङ्गबाट कुराकानी आइरहेको छ। मैले त्यतिखेरै कार्यक्रमको शुरूआतमै मैले आफ्नो बोल्ने क्रममा हिजो नै त्यो अत्यन्त दुःखदायी घटना भएको छ, यसलाई अत्यन्त त्यसरी एउटा संयन्त्र बनाएर यसलाई निष्पक्ष ढङ्गबाट छानबिन गर्नुपर्छ र गरिनुपर्छ र यस्ता यो घटनाहरू किन भइरहेका छन्, यस्ता किसिमको घटना र के को लागि भइरहेका छन् भन्ने कुराको मैले हिजो नै तपाईँका सञ्चार माध्यम मार्फत जानकारी दिइरहेको छु। अब रह्यो के भन्छ भने घटना त्यस पश्चात पनि हामी निरन्तर रूपमा छलफलमा भयौँ, कुराकानी गर्यौँ,
1: त्यसको वस्तुस्थिति बुझ्नुभयो के रहेछ, त्यहाँ बाहिर देखेको दृश्य र आन्तरिक विषय चाहिँ के रहेछ।
6: अब यो अत्यन्त छानबिनकै विषय हो। अब छानबिन कमिटी सामान्य ढङ्गबाट एउटा छानबिन कमिटी चाहिँ हामीमा नेपाल राष्ट्रिय महासंघमा यो आबद्ध नभएको सत्ता भए तापनि
1: भए
6: पनि एउटा मानवीय ढङ्गबाट हामीले आफ्नो तहबाट गर्नुपर्ने सहयोग सबै खालको सहयोग र सरकारलाई पनि एउटा निष्पक्ष ढङ्गबाट यसलाई छानबिन गरेर यसको सत्य तथ्य उजागर गर्नको लागि बाहिर ल्याउनको लागि र यो भएको घटनाको चाहिँ छानबिन र दोषीमाथि कारवाही गर्नुपर्ने र पीडितहरूको चाहिँ जो हिजो घटना भएको छ उहाँको चाहिँ उपचारको लागि सरकारले कुनै किसिमको कसर निवासी गराउनु पर्छ भन्ने कुरामा हामी गइरहेका छौँ र छलफल जारी भएको छ र त्यहाँको प्रत्येक मैले त्यो चाहिँ जो घटनाको डिसिपी कम्पनीका चाहिँ के भन्छ अध्यक्ष लभ केसीसँग पनि मैले तुरुन्तै त्यतिखेरै मैले फोन गरेको थिएँ. फोन मार्फत के भएको घटना भन्ने कुरा मैले उहाँसँग जानकारी लिएको थिएँ प्रत्यक्ष रूपमा फोन मार्फत र उहाँले पनि यसो गरेर जो चालकले फोन गरेका छन् त्रिपुरेश्वरमा यसरी घटना भयो गाडी यसरी आउँदा अलिकति मोटरसाइकलहरूको पनि अलिकति घेराइ भएर त्यहाँ चाहिँ ट्राफिक जाम अस्तव्यस्त भयो र गाडीलाई चाहिँ रङ साइडबाट मोटरसाइकल धेरै मोटरसाइकलले बाटो काट्ने क्रम भयो. जाम भएको कारणले हरन थोरै सानो खालको हरन बज्यो. बज्दाखेरि ट्राफिक प्रहरीहरूले चाहिँ चारपट्टिबाट कुराकानी भयो र यसरी चाहिँ हरन किन बनाइयो भन्ने खालको नि त्यही जे कुरा आएको छ त्यही अनुसारले मलाई त्यो चाहिँ लभजीले मलाई फोन गर्नुभएको थियो. त्यसपछि अन्य साथी त्यसका चाहिँ रीति शुद्धिका चाहिँ दलकहरू त्यो नेताजी कार्की लगायतका साथीहरू प्रति साथीहरू छन् मेरो कुरा भयो. उहाँले एक एकै खालको कुरा ल्याउनु भएको थियो त्यसलाई हामीले आफ्नो ठाउँ मैले र ट्राफिक प्रहरीसँग पनि हाम्रो कुराकानी फोनमा फोन मार्फत भएको थियो. यी सबै किसिमको घटना हुँदै गर्दा जुन किसिमको घटना असाध्य दुःखदायी घटना भएर तत्कालीन हस्पिटलमा पाटन हस्पिटलमा चाहिँ लगेको कुराहरू आएर तपाईँ सञ्चार माध्यम मात्रै नै करिब करिब 90% चाहिँ जलेको कुरा र हामीले त्यसको अब तस्विरमा देखिहाल्यौँ जो चालकहरू भित्रबाट र सवारी साधन पनि अत्यन्त दण्डनीय ढङ्गबाट एउटा चाहिँ त्रिपुरेश्वर जस्तो जक्सनमा जो गाडी जलेको हामीले देख्यौँ. हामीलाई हामी असाध

0: भएका छौँ र यसको चाहिँ फेरि पनि हामी छलफल आन्तरिक छलफलमा छौँ र हिजो बेलुका पनि विभिन्न निकायसँग छलफल भएको थियो। ट्राफिक प्रहरीले पनि बेलुका फोन गरेको थियो, राति मात्रै 11 बजे पनि ट्राफिक प्रहरी महाशाखाका एसएसएफले पनि फोन गर्नुभएको थियो। यो चाहिँ पछिल्लो अवस्थामा संचार माध्यम मार्फत तपाईँकै संचार माध्यम मार्फत दावा लामा उहाँ होइन, दावा लामा चाहिँ जो लाइसेन्स भएको मानिस अर्कै मानिस हो भनेर फेरि दावा लामाको अन्तर्वार्ताहरू विभिन्न तपाईँको संचार माध्यममा आएको कुरा सुन्दा फेरि त्यसमा अझ बेसी गम्भीर ढङ्गबाट सोच्नुपर्ने बाध्यता परिस्थितिमा तपाईँ हामी पुगेका छौँ र गाडी कसरी त्यो चाहिँ अर्को मान्छेको नाम आयो के भरि आयो दिनभरि दावा लामा भनेर आएको थियो बेलुका दावा लामा म हुँ मेरो लाइसेन्स हराएको भन्ने कुराको अन्यल भएको छ। हिजो मात्र एसएसएसले पनि राति कुरा गर्दा अब यो मानिस कोही आएका पनि छैनन्, सम्पर्कमा आएका छैनन् र यो चाहिँ मानिसको चाहिँ अब मृत्यु भएको हो कि भन्ने खालको अब आधिकारिक कुरा त अब अहिले आज आउला के भएको अब कस्तो छ अवस्था भन्ने कुरा अझ आउला नै, बाँकी त्यसपछि अरू कुरा गरौँला।
1: एउटा कुरा कि अलगज्यू, जस्तो अब एउटै ठाउँ एउटै लोकेसन होइन, अब यस्ता खालका घटनाहरू दोहोरिरहने कुरा, जस्तो अब ट्राफिक प्रहरी जस्तो हामीले चाहिँ काठमाडौँको उपत्यकाको ट्राफिक जामलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिएको निकाय उसले चाहिँ गर्नुपर्ने व्यवहारका कुराहरू होइन, नागरिक मैत्री सेवा प्रवाह गर्ने विषयहरू, राज्यको नियमनकारी निकायहरूका चाहिँ पछिल्ला समयका गतिविधिहरू, अनि यातायात व्यवसायकै पनि स्वयं गतिविधिहरू, यसमा त यो त दिन प्रतिदिन बढ्दै गयो भने त यसले त राम्रो संकेत
0: वक्तै दिँदैन, संकेत राम्रो भएन। यो अत्यन्त सुरक्षामा पनि ठुलो थ्रेड भएको छ। यो सबै निकाय सम्मिलित भएर पनि हेर्नुपर्ने अवस्था छ र यसलाई सूक्ष्म ढङ्गबाट हेर्नुपर्ने छ। यो सामान्य छैन। तपाईँले भने चाहिँ त्रिपुरेश्वरको त्यस्तो ठाउँमा जुन बेला चाहिँ शिव नेपालीको चाहिँ त्यसै गरी भएको छ, हिजो एउटै ढङ्गको भएको छ, मलाई लाग्छ यो कसरी भएको छ, यो कहाँबाट यसको अत्यन्त योभन्दा पनि हिजो छिटो गरेर चाहिँ हाम्रा केही साथीहरू पनि त्यहाँ पुगेर चाहिँ के भन्छ ट्राफिकमा कुरा गरेर अलिकति चाहिँ यसलाई अझ सूक्ष्म ढङ्गबाट म नेपाल चाहिँ राष्ट्रिय महासङ्घ के अनुरोध गर्न चाहन्छ भने अझ यसलाई सूक्ष्म ढङ्गबाट अझ उच्च स्तरीय ढङ्गको चाहिँ एउटा जाँच कमिटी एउटा सूक्ष्म ढङ्गबाट अध्ययन गर्ने जाँच कमिटीले यसको चाहिँ भएर यो अहिलेको लागि मात्र होइन भोलिको दिनमा पनि यो सम्भावित यो घटना कसरी भएर किन भएर यो भोलि हुन नदिनको लागि के कुराको कसले अवलम्बन गर्नुपर्छ भन्ने कुराहरू पनि सबैको ध्यान चाहिँ जानुपर्छ भन्ने कुरा पनि म यो तपाईँको बिहानको रेडियो मार्फत सबै निकायमा जानकारी गर्छु। यो यहाँ मात्रै भयो मेची महाकाली विभिन्न स्थानमा विभिन्न सवारीमा आगो लाग्ने भएको छ, विभिन्न ठाउँमा सवारीहरू तोडफोड भइरहेका छन्, दुर्घटनापछि तोडफोड हुने कुनै विद्युतीय सवारी साधनहरू माइक्रोहरू कारहरू दिने दन्दनी आगो बढिरहेका छन् देशका विभिन्न स्थानमा। हामीले पटक पटक बनाएको छौँ, यो प्राविधिक सरकारको प्राविधिक प्रतिनिधिले यो चाहिँ किन गाडी जलेका छन् भन्ने जस्ता कुरा चालकै भित्र भएर चाहिँ अस्ति भर्खरै चितवनमा एउटा काली लाग्दो घटना भएको छ, एउटा कारभित्र चाहिँ चालक सहित आगो दन्दनी बनेको छ, किन त्यो ढोका खुलेन, प्राविधिक कुरो के हो, यही कुरा नेपाली तिब्बत राष्ट्रिय महासङ्घले म अध्यक्ष तरुण सिटौला र सबै महासङ्घका प्रतिनिधिहरूले यो कुरा उठान बारम्बार गराएको छ, सरकारको ध्यान आकर्षण गराएको छ, विभिन्न फोरमहरूमा तपाईँहरूले देख्नुभएको छ। विद्युतीय सवारी साधनको यसको सुरक्षाको लागि राज्यले असाध्यै राम्रो संयन्त्र हुनुपर्छ र राज्यको निकायमै के भन्छ भने यसको प्राविधिक दक्ष प्राविधिक मान्छेहरू खोइ जो सवारी बेच्ने अरूको चाहिँ केही मात्रामा हुने, तर सरकारको निकायमा यसको अध्ययनै नपुगेको कारणले गर्दा पनि यस्ता किसिमका अप्रिय घटनाहरू, यो हिजो त्रिपुरेश्वरको एउटा आत्मदाहको घटना त एउटा दुःखदायी प्रकाश पनि भएको छ, तर यी विद्युतीय सवारी साधनको विषयमा पनि चासो राख्नु पर्यो कि भने परेन भनेर हिजो पनि मैले क्वेसन गरेको छु, पटक पटक भनेको छु, आधिकारिक सरकारको आधिकारिक चाहिँ प्राविधिक विद्युतीय सवारी साधनको प्राविधिक मान्छेले बोलेपछि मात्रै यसको के हो भन्ने कुराको मानिसहरू होसियारी अप्नाउँथे, आज त यो विद्युतीय सवारी साधन चाहिँ किन्नै मानिसहरू डरमर्नु भइसक्यो के हो त यसको
1: कुरा, आगो लागिरहेछ हेर्नुहोस् आज इभीमा भोलि टिभीमा भन्न थालिसके नागरिकहरू आज
0: अनि भइसक्यो, त्यसकारण यो कुरा मिलेको छैन, यो सरकारले उच्च रूपमा लिनु छ, राज्यले चाहिँ कर आउँछ करको चाहिँ राजस्व आउँछ भन्ने नाममा जथाभावी ढङ्गबाट गाडीको चाहिँ इजाजत दिएको छ, जथाभावी पर्मिट बाँडेको छ, दिएको पाए अस्ति मैले तपाईँलाई भने अस्ति के भन्छ भने मकवानपुरबाट भर्खरै मात्र एउटा 10-11 सिटी सानो माइकोमा होइन वीरगञ्जबाट काठमाडौँ आउने क्रममा हेटौँडामा जुन किसिमको दुर्घटना भयो, दुर्घटनाबाट

0: चारजनाको मृत्यु भयो, अरू सबै बिहाल ढङ्गबाट घाइते भएका छन्। यो उदाहरण हो, यो त्यहाँ मृत्यु भयो, यसको चाहिँ जबहरूको सवारी साधनलाई प्रमित इजाजत दिने मैले हिजो पनि भनेको छु, कुन कार्यालयले दिएको छ, मैले सबै निकायमा त्यसको फोटो पठाएको छु, विभागका प्रतिनिधिहरूलाई, मन्त्रालयका सचिवालयहरूलाई, सबैलाई पठाएको, ट्राफिक प्रहरीलाई, सबैलाई पठाएको छु। यो कुरा कसले नसुनिदिँदा पनि आज ठुलो समस्या परेको छ। यत्रो विपत्ति छ मुलुकमा, यत्रो प्राकृतिक प्रकोप छ मुलुकमा, यत्रो हाम्रो अगाडि सबै किसिमका राष्ट्रिय पर्व, विजयदशमी, दिपावली, छठका पर्वहरू आएका छन्। मुलुक रोइरहेको छ, होइन, प्राकृतिक भोटेपछि लगायतको त्यो प्राकृतिक प्रकोपको कारणले कसरी कहाँ के होला भन्ने कुरा आइरहेको छ। अहिले भर्खरै फेरि मौसमविदले ठुलो चेतावनी दिएको छ। यस्ता सबै किसिमको एउटा डरलाग्दो परिस्थितिबाट हामी अगाडि जानुपर्छ। म फेरि पनि नेपाल देवेश्य राष्ट्रिय महासङ्घको केन्द्र अध्यक्षको हिसाबले, सिङ्गो देशको यात्रा व्यवसायको प्रतिनिधित्व गर्ने छात्र सङ्गठनको हिसाबले म अनुरोध गर्न चाहन्छु, यहाँ कुनै पनि किसिमको हिजोको घटनाप्रति, अस्तिको घटनाप्रति यहाँ घुसपेट नहोस्। घुसपेट भएर तिनै सम्बन्धित पीडितहरू, त्यो चालक को हो त, यदि त्यो चालक यदावालामा भन्ने नामको होइन भने त्यो चालक को हो त, यो चालक को भन्ने कुरामा पहिलो तपाईँ हामी सबै निकायहरू त्यस्ता सूक्ष्म ढङ्गबाट हामीले त्यो त्यो मानिस कहाँ कहाँ हुन्, हिजो बेलुका रातिसम्म पनि उसका पीडित पक्षका मानिसहरू चाहिँ अभिभावकहरू आफन्तहरू आइपुगेको छैन भन्ने कुरा पनि हामीले सुनेका छौँ। अहिले बिहानको रेडियो तपाईँको सुनिरहँदा अब हामी दिनभरिको त्यसमा पनि हामी सहयोग गर्न हामी तयार छौँ, तर यसलाई राजनीतिकरण गरेर यसलाई जथाभावी ढङ्गबाट अतिरञ्जक र उत्तेजित बनाउने काम चाहिँ हामी कसैले पनि नगरौँ, र सरकार पनि यसमा असाध्य ठुलो के भन्छ भने संयमी ढङ्गले सरकारले उच्च स्तरीय ढङ्गबाट एउटा चाहिँ अझ सशक्त रूपमा एउटा के भन्छ कमिटी बनाउनुपर्छ भन्ने पनि म जोरदार माग पनि गर्नु चाहन्छु।
1: एउटा अब जाँदा जाँदै अध्यक्षज्यू के मलाई बताइदिनुहोस् भने नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको चाहिँ आजको अवस्थामा नेतृत्व तपाईँले गर्दै गर्दाखेरि देशमा अब त हामीले त करिब करिब विद्युतीय सवारी नै चढ्नुपर्छ, अब हामीले अलिकति सस्तो कस्टमा चढ्नुपर्छ भन्ने खालका जति पनि आवाजहरू उठिरहेछन् नि, तर एकपछि अर्को गाडीमा चाहिँ हिँड्दा हिँड्दै आग लागि भइरहेछ, होइन, कहिले काहीँ ढोकै खुल्ने नखुल्ने स्थिति छ भन्दा यसको नियमन र निगरानी चाहिँ कसले गर्ने, राज्यले यसमा चाहिँ कस्तो खालको चाहिँ मेकानिजम ल्याउनुपर्छ भन्ने लाग्छ जाँदै?
0: पक्कै पर्दैन, पक्कै पनि मैले भनिरहेको छु, त्यसको चाहिँ यसको कार्यविधि नै बन्न सकेन। विद्युतीय सवारी साधन वारवारी चाहिँ यो चाहिँ नाग्नुपर्छ, लाके ढङ्गबाट विभिन्न आयातित कम्पनीहरूले, बेच्ने कम्पनीहरूले 50-100 गाडी ल्याउने, 150 गाडी ल्याउने, 200 गाडी ल्याउने, अनि विभिन्न किसिमका ललिपप देखाएर चाहिँ सामान्यभन्दा सामान्य मान्छेलाई चाहिँ बेच्ने पार्टी गर्ने, बेच्ने, अनि त्यस कारणले यसको आधिकारिक कुरा काहीँबाट पनि आएको छैन। तपाईँले भने जस्तो विद्युतीय सवारी साधनको यहाँ विरोध भएकै छैन, विरोधै होइन, यो सबैले बुझ्नु जरुरी छ।
1: मान्छे बाँच्नु पर्यो नि त, मान्छे त बाँच्नु पर्यो, सोच्नु पर्यो,
0: मान्छे बाँच्नको लागि सर्वोच्च टोलाले, नेपाली दिवस राष्ट्रिय महासंघले पटक पटक मधु चेनले उठाएका, हामीले उठाएका कुरा पनि त गरिदिनु पर्यो नि त उनीहरू सरकारको निकायले। सरकार यसमा सबैभन्दा जिम्मेवार हुनुपर्छ। बग्रेती ढङ्गबाट राजस्वको नाममा जस्ता पायो त्यस्ता गाडीलाई आज जसभावी ढङ्गबाट हचुवाको भरमा नीति माघले आज तपाईँको 10 सिटे गाडीलाई, 10 सिटे गाडीलाई बागलुङको पर्मिट दिएको छ, 10 सिटे गाडीलाई धनगढीको पर्मिट दिएको छ, दाङको पर्मिट दिएको छ, काठमाडौँबाट धनकुटाको पर्मिट दिएको छ, विराटनगरको ज प्रगतिको गाडीलाई यो नगरिदिनुहोस्, उहाँ चाहिँ ओखलढुङ्गाको पर्मिट दिएको छ, पहाडी मुलुकमा चलेको छ, तिनपाङ्डे गाडी जथाभावी जहाँ पायो त्यहाँ चाहिँ पहाडका चाहिँ अत्यन्त विकट ठाउँमा गाडीहरू चलिरहेका छन्। मान्छे मार्नु त भएन, ज्यान मर्नु भएन नि, ज्यान नमर्नुको लागि चाहिँ यो कुरा गरियो, अनि दुर्घटना भयो भने व्यवसायीले जबरजस्ती गाडी चलाए भन्ने किसिमको आरोप लगाउने यो गरिनु हुँदैन। विद्युतीय सवारी साधनको प्राविधिक असाध्यै राम्रो प्राविधिक ढङ्गबाट यसको चाहिँ तत्कालभन्दा तत्काल यसको के भन्छ कार्यविधि बन्नुपर्छ। यसका मोडपाट, यसका चार्जिङ स्टेसनहरू, यसको पूर्वाधारको वातावरण बनाउनुपर्छ भन्ने आवाज उठाउँदा उठाउँदा म त हैरान भइसकेको छु। त्यस कारणले अझ पनि हैरान नभइकन म यो निरन्तर रूपमा यो आवाज उठाइरहने छु यो सबै निकायको, किनभने सवारी पनि आउन्, विद्युत सवारी चल्नुपर्छ, तर मान्छेले बाँच्न पनि पाउनुपर्छ। चालकै शुद्ध आगो लागेको छ भित्रै गाडीमा, यात्रु शुद्ध आगो लागेको छ, मानिस भित्रै आगो लागेर दन्दनी बलेको छ, अनि यो भयो त, अनि यो भएन भन्ने कुरा त बुझिदिनु पर्यो नि, सुनिदिनु पर्यो नि त निकायहरूले, होइन, प्रदेश सरकार होस्, संघीय सरकार होस्, प्रदेश सरकारले चाहिँ सवारी साधन विभिन्न मिति महाकालीका जुन जुन साथै प्रदेशले सार्वजनिक यातायात सम्बन्धी कुनै पनि राम्रो परिवर्तन हुने ढङ्गबाट प्रदेश सरकारले कहिले पनि ऐन कानून बनाएन, कामै गरेन, गाडी दर्ता गर्ने अनि राजस्व आउँछ अनि तलब खाने अनि सुविधा लिने बस्ने काम मात्रै म सबै प्रदेशका निकायले त्यही काम गरेको छ। म यो बिहानको समयमा यो पपुलर रेडियो मार्फत सबैको ध्यान आकर्षण गराउन चाहन्छु र सम्बन्धित यातायात कार्यालय प्रदेशका यातायात कार्यालयले यस्ता किसिमका हस्पिटलमा जो पर्मिट दिने गरेको छ यो पर्मिट अविलम्ब ढङ्गबाट रोकियोस्। होइन भने जसले तपाईँहरू पर्मिट दिनुपर्छ तपाईँहरू दुनियाँमा सबैभन्दा दुःख पाउनु हुनेछ। यो नगरियोस्, दिनुपर्ने गाडीलाई मात्रै पर्मिट दियोस् र गाडीको सडकको बाटोको अवस्था हेरेर कुन ठाउँमा कस्ता गाडी यसको नीति ऐन कानून पनि बन्ने क्रममा छ, अगाडि बढ्दैछ, प्रविधि मैत्री यातायात बन्नुपर्छ भन्ने कुरामा उठ्दैछ। त्यस कारणले काठमाडौँ उपत्यकाको लाई चाहिँ अझ क्रूपको वातावरण बन्दैछ। केही साझाका गाडीहरू ल्याएर चाहिँ यसलाई निजी क्षेत्रको सवारी साधन यति लगानी गरेका स्वरोजगार मानिसहरू प्रति चाहिँ राज्यले छलफल गरेर स्थानीय नगरपालिकाहरू महानगरपालिकाले आज पूर्वाधार बनाउनु पर्छ पर्दैन। त्यो गाडी यदि हिजो जलेको गाडी राम्रो रोक्ने स्टोपेजहरू थियो, राम्रो रोक्ने ठाउँ थियो भने कहाँ छ गाडी? भक्तपुरबाट हिँड्दाखेरि कतिवटा स्टोपेज छन्? आज थानकोटबाट चाहिँ रत्न पार्क आउँदा के भन्छ बुढानको रत्न पार्क आउँदा जोरपातीबाट रत्न पार्क आइपुग्दाखेरि बालाजी गुङ्गोबाट रत्न पार्क आइपुग्दा मलाई थानकोटबाट आइपुग्दा कति ठाउँ स्टोपेज छ? त्यसको पूर्वाधार पहिला बनाउने कि बडो सेलिब्रेटी व्यक्तिको रूपमा चाहिँ नयाँ नयाँ गाडी चाहिँ आए भनेर चाहिँ प्रचार गर्ने पहिला पूर्वाधार बनाउनु पर्यो, पछि स्टपेजहरू बनाउनु पर्यो, यात्रु प्रतीक्षालयहरू बनाउनु पर्यो, विभिन्न रिङ रोड लगायतका स्थानभित्र बाटोमा चाहिँ के भन्छ भने शौचालयहरू बनाइदिनु पर्यो, चालकहरू शौचालयमा जाने वातावरण बनाइदिनु पर्यो। अनि छोरा पष्ट पारेको छ, जे पाए त्यो काम गरेको छ, अनि पपुलारिटीको लागि जसो पनि गरेको छ यो मिलेको छैन। निजी क्षेत्रसँग अत्यन्त वृहत छलफल गरेर सरकारले अनि यस्तो किसिमको काम गर्नुपर्छ। स्थानीय सरकार सेलिब्रेटी मात्रै भएर हुँदैन भन्ने म अनुरोध पनि गर्न चाहन्छु।
1: हस् अध्यक्षज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: यहाँलाई पनि धन्यवाद।
1: हुनुहुन्थ्यो नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज चितवन। आज सुत्ता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
3: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
2: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
3: ए लु जचाउन जानुपर्छ काका।
2: जान त जानु तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
4: ल छ नि काका, 0.6 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुजनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
6: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
5: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
6: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
4: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295702092, फोन नम्बर 98423-4549।
7: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
8: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु?
7: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
8: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
7: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु?
8: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
7: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइन गर गहना ग्यारेन्टी का साथ तयार पार्नु परेमा, तयारी गर गहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुन चाँदी पसललाई सम्झनुहोस्।
9: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्रहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुन चाँदी पसल चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862137444, 9915378775।
10: यतिखेर हाम्रो बीचमा नेपाली बहसमा अस्ट्रेलियाबाट नेपाली कंग्रेसका युवा नेता दीपक डल्लाकोटी जोडिनु भएको छ। दीपकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: नमस्कार, जय नेपाल सर।
10: अब दीपकजी, नेपाली कंग्रेसमा निकै ठुलो रिफर्म आइरहेको छ, नेपालको राजनीतिलाई पनि तपाईँले नजिकबाट हेरिरहनु भएको छ। अस्ट्रेलियाबाट हेर्दाखेरि काठमाडौँ अझ विशेष गरी नेपालको राजनीति पोलिटिक्स कस्तो देखिरहनु भएको छ अहिले ठ्याक्कै हेर्दा कंग्रेसको राजनीति?
11: अहिले यो फागुन 21 गतेको चुनावपछि जसरी चाहिँ पछि दलको भूमिका नेपाली कार्यमा त्यसपछि गगन थापाले अदालत सबै कुराहरूले तयारी सबै कुराहरूलाई अगाडि बढाउँदै जाँदाखेरि अहिले जसरी माहौल क्रिएट गर्नुभयो, नयाँ अहिले 15 मार्जिन गर्नुपर्छ एक वर्षभित्रै, त्यो पनि विदिन द टाइम फ्रेमभित्र गर्नुपर्छ जसरी अगाडि बढ्नुभयो, त्यसले नयाँ जोस जाँगर चाहिँ सम्पूर्ण कार्यकर्ता देश र विदेशहरूका साथीहरूलाई भरेको छ र नयाँ जोस जाँगरले एउटा महाकुम्भ मेलाको रूपमा अगाडि बढेको छ र यसले एउटा यस्तो ऊर्जा भरेको छ कि हरेक नेपाली काङ्ग्रेसका मतदाता 18 लाख मतदाता जसले एप्रुभ पनि गर्नुभयो 21 गतेको चुनावमा र 8 लाख अहिले 70,000 चाहिँ कार्यकर्ता हुनुहुन्थ्यो, उहाँहरू सबैमा ऊर्जा भरेको छ र यसले नयाँ सन्देश चाहिँ सम्पूर्ण देशवासी र अन्तर्राष्ट्रिय रूपमा रहेका सम्पूर्ण साथीहरूलाई नेपालीहरूले पुर्याएको विश्वास छ।
10: अब नेपाली कंग्रेसलाई चाहिँ रिफर्म गरेर लैजान सक्ने सामर्थ्य गगन थापाले राख्नुहुन्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ होइन?
11: अनि गगन थापाले राख्न सक्नुहुन्न भने त अहिलेसम्म हेर्दा चाहिँ यत्र दिनसम्म चाहिँ को चाहिँ गगन थापाको विरुद्ध म उठ्छु, गगन थापालाई म च्यालेन्ज गर्छु, पार्टीभित्र म चाहिँ प्रतिस्पर्धात्मक रूपमा गगन थापाको एगेन्स्टमा म सभापति लड्छु, मेरो भिजनहरू यो मेरो रिजनहरू यो चाहिँ मैले त्यो डिजर्भ गर्छु सभापतिको उम्मेद्वार भने कोही आएको छैन, किन आउन सकेन भने गगन थापा मस्ट डिजर्भ देन एनी वान इन नेपाली कंग्रेस पार्टी भन्न चाहन्छु।
10: अब अस्ट्रेलियामा पनि अलिअलि लागेको छ नि त होइन नेपाली कंग्रेसको राजनीति यतिखेर?
11: 3 गतेबाटै सुरु भएको अधिवेशन पनि
10: आवश्यकता के हो होइन त्यहाँ चाहिँ कसरी अगाडि बढिरहेको छ अधिवेशन?
11: जनसम्पर्क समिति चाहिँ खासमा यो यहाँका नेपालबाट आएका नेपालीहरूको लागि उहाँहरूको सुख दुःखको साथी बनेर उहाँहरूलाई सहयोग गर्ने होइन उहाँहरूको सुख दुःखमा एड्रेस गर्नको लागि चाहिँ एउटा सहयोगी भूमिका निभाउनलाई यो जनसम्पर्क समिति आवश्यक छ। कति साथीहरू नेपालबाट विशेष गरी विद्यार्थीहरू आउनुहुन्छ, पेसा गर्दै जानु उहाँहरू चाहिँ यहाँको यहाँको वातावरणसँग यहाँको चाहिँ क्लाइमेटसँग यहाँको चाहिँ जनजाति यहाँको चाहिँ मानिसहरूसँग चाहिँ राम्रो चाहिँ समन्वय गर्नको लागि असमर्थ भएको अवस्थामा सहयोगी भूमिका खेल्ने, रेसिडेन्समा सहयोग गर्ने, पढाइहरूमा सहयोग गर्ने, उहाँहरूले एउटा चाहिँ नेपालीपन दिनको लागि यो राष्ट्रिय रूपमा रहेको चाहिँ अस्ट्रेलियामा रहेको जनसङ्घको महत्त्वपूर्ण र अस्ट्रेलिया मात्र होइन विदेशमा रहेको सम्पूर्ण जनसङ्घको भूमिका भनेकै त्यो नेपालीहरू जो विदेशमा आउँछन् प्रवासमा आउँछन् उनीहरूलाई नेपालीपन दिनको लागि र नेपाली मन र नेपाली भावना जागृत राख्नको लागि आवश्यक छ भन्ने चाहिँ मेरो बुझाइ।
10: अब अस्ट्रेलियामा जनसम्पर्क समितिको निर्वाचन लाग्दै गर्दाखेरि अहिलेको अवस्थामा छ नेपाल अस्ट्रेलिया जनसम्पर्क समितिमा तपाईँले पनि आफ्नो दावेदारी उम्मेदवारी दिनुभएको छ, यो 5 अधिवेशन चाहिँ के कसरी भइरहेछ, त्यहाँको अवस्था के हो अहिले?
11: जसरी चाहिँ यहाँ चाहिँ नेपालमा हाम्रो आदरणीय सदस्य सभापति गगन थापाले जिम्मेवारी चाहिँ आदरणीय केन्द्रीय सदस्य दिनेश कोइरालालाई दिनुभएको थियो, उहाँ चाहिँ यहाँ आएर फिल्ड भिजिट गरेर सबै प्रदेशहरूमा गएर भिजिट गरेर त्यसपछि चाहिँ अभिमन्यु केसीजीलाई चाहिँ संयोजकको रूपमा जिम्मेवारी दिएर जानुभयो। अभिमन्युजीले चाहिँ यो टाइम फ्रेमभित्र मैले गर्नुपर्छ भनेर यही असोजको 3 गते हामीले चाहिँ रक डेलमा चाहिँ हामीले कार्यक्रम उद्घाटन गऱ्यौँ। त्यो कार्यक्रम उद्घाटन गर्दाखेरि आदरणीय सदस्य सभापतिजीले सम्बोधन गर्नुभयो, शुभकामना दिनुभयो, त्यसै गरी तपाईँको नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसे दाईले पनि शुभकामना र सन्देश दिनुभयो, त्यसै गरी निर्वाचित भएर आउँछ उसलाई फेरि हातखुट्टा बाँध्ने काम गर्नुहुन्न है। जसरी गगन थापाले विश्वनाथ सिन्हाबाट अगाडि बढ्दै गर्दाखेरि हाम्रो नेताले हातखुट्टा बाँध्नु भएन नि त, कहिले अदालतमा जाने मुद्दा हाल्ने, कहिले चाहिँ भेटघाट गर्ने 5 बुझे 7 बुझे चाहिँ प्रस्ताव ल्याइरहने, त्यो गगन थापाको हातखुट्टा बाँधेर हिँड्न नदिने अनि असफल भयो भनेर देखाउने जो प्रकृति छ, यो विदेशमा नि त्यो रोग नसरोस् र स्पष्ट रूपमा जसले जित्छ प्रत्यक्ष चुनावबाट उसले अगाडि बढ्न पाउनुहोस्, उसले नेतृत्व गरोस् र उसले चाहेको मान्छेहरू चाहिँ कार्य समितिमा राखेर अगाडि बढाउने वातावरण सिर्जना हुनुपर्छ भन्ने मेरो धारणा।
10: तर एउटा कुरा के छ भने नि, जस्तो अब विदेशमा त अलिकति मिलेर पो बस्नुपर्छ नेपालीहरू भन्ने छ, तर यो राजनैतिक रूपमा चाहिँ विभाजन हुने, कोभाजन हुने, त्यहाँ पनि अलिकति रस्ता कस्ती गर्ने, पदको लडाई गर्ने, लुछाछुडी गर्ने, यो नेपाली पारा जागा पनि एउटै हो होइन? त्यसो भए दिपकजी,
11: नेपालीहरूको म त अब अरू देशमा पनि युरोपमा पनि बसेको घुमेको आधारमा चाहिँ नेपालले जागा पनि अलिकति बाटो चाहिँ हुनै पर्ने क्या। क्यासमेन भन्ने कुरो छैन, टाइमसी भन्ने नै छैन। अरू कसैले नराम्रो काम गर्यो भने आफू गएर चाहिँ मैले चाहिँ जाँदा थियो भनेर उसलाई हेल्प गर्नु पर्ने, त्यो जो कि उसले त्यो हेल्पको एक्सपेक्ट नै गरे, एक्सपेक्टेसन नै गरेको हुँदैन क्या। अर्को मान्छेले कसैले मलाई हेल्प गर्छ भन्ने धारणै राखेको हुन, तर नेपालीलाई जहाँ गयो त्यो सहिज्रे हेल्प गर्ने भावना। तर यो परदेशमा जसरी यो एसियन के अरे यो पश्चिमी मुलुकहरूमा चाहिँ प्रायः जो अरूले उसले नचाहिकन हेल्प नगर्नु भन्ने चाहिँ धारणा हुन्छ। त्यस्तै हाम्रो पार्टी, हाम्रो यो नेपाली कार्यक्रम मात्र होइन, नेपाली हरेकमा चाहिँ त्यो छ देखिन्छ। त्यही मेरो चाहिँ अनुरोध के छ भने कसैले तपाईँसँग केही कुरा आशा राख्यो भने तपाईँले सहयोग गर्नु, उसको अनुमति गर्नु राम्रो हुन्छ। नत्र कसैले आशा राखेको छैन भने तपाईँ आफ्नो बाटोमा लाग्नु, आफ्नो काम गर्नु, द्याट्स इट भन्ने चाहिँ यहाँको चाहिँ त्यो पश्चिमेली त्यो भाषा शैली चाहिँ संस्कार चाहिँ त्यस्तो हो जस्तो लाग्छ।
10: समस्या समाधान के गर्दा हुन सक्छ, कसरी सहमति जुट्न सक्छ? अस्ट्रेलियामा चाहिँ नेपाली कंग्रेसको जनसम्पर्क समितिको निर्वाचनमा कुटाकुट भयो है भन्ने खालका समाचारहरू हामी कसरी सुन्न नपाउने स्थिति बन्न सक्छ?
11: त्यस्तो चाहिँ भइसकेको छैन, तर मैले जो संयोजक हुनुहुन्छ, अब हामी उम्मेद्वार भएको नाताले संयोजकलाई हामीले धेरै अनुरोध पनि गरेका छौँ, एज सुन एज पोसिबल हेज टु सर्ट आउट दिस मेसेज होइन इस्युज भनेर भनेको छ। हामीले सचिव चाँडो तपाईँले सक्नुपर्छ भन्दा भन्दै पनि डिले भएको छ। अब यसको मेसेज चाहिँ अब हामी उम्मेद्वारहरू बिच पहिला छलफल गर्छौँ, त्यसपछि केन्द्रमा भन्नुपर्छ, कहाँ भन्नुपर्छ, हामी अगाडि बढ्ने अवस्थामा छौँ। अनि एउटा कुरो, दोस्रो कुरो के भने जिम्मेवारी लिएको व्यक्तिहरू जो अग्रजहरू हुनुहुन्छ उहाँले आफ्नो जिम्मेवारी अन टाइममा फिनिस गरिदियो भने त्यसले सकारात्मक सन्देश जान्छ भन्ने कुरा। जसरी तपाईँ क्यानाडामा चाहिँ विवाद थियो, क्यानाडामा सर्ट आउट भयो, केशव दाहालजी चाहिँ त्यहाँको अहिले सभापति चाहिँ अब नियुक्ति हुनुभयो अथवा त्यहाँ उहाँ सर्वसम्मत रूपमा हुनुभयो, उहाँलाई पनि हामी हार्दिक शुभकामना दिन चाहन्छौँ यसै क्रममा। त्यस्तै पोल्यान्डमा थियो, पोल्यान्डमा नि भीमजी भीम परियारजी चाहिँ उहाँ चाहिँ सर्वसम्मत हुनुभयो, उहाँलाई पनि हार्दिक शुभकामना दिन चाहन्छौँ। जापानमा, कोरियामा, सबै जसो अलमोस्ट देशहरूमा जहाँ चाहिँ नियरली पोसिबल थियो त्यहाँ सबै ठाउँमा अधिवेशन सम्पन्न भएको, त्यो इजरायलमा नि हुँदैछ होइन। त्यहाँ इजरायलमा चाहिँ अनु थापाजीले चाहिँ प्रतिनिधि नेतृत्व गरेर शुक्रबार चाहिँ त्यहाँ सम्पन्न हुँदैछ होइन अधिवेशन। सबैलाई त्यहाँ अधिवेशनको शुभकामना म यस प्लेटफर्ममा दिन चाहन्छु। र सम्पूर्ण नेपालमा रहेका 600 तपाईँको 6,262 चाहिँ वडाहरूको बिहारसम्म न्युज थियो, अहिलेसम्म चाहिँ 6,500 समथिङको वडाहरूको अधिवेशन सम्पन्न भइसक्यो भन्ने अवस्था छ। म आफै एउटा जिम्मेवार नेपाली कार्यकर्ता भएको नाताले सम्पूर्ण वडा कमिटीका साथीहरूलाई चाहिँ शुभकामना दिने र जनपर जो चाहिँ क्षेत्रीय प्रतिनिधि भएर आउनुभएको छ, मोर देन 15,000 चाहिँ युवा र त्यो 3 generationका पिपुलहरू चाहिँ प्रतिनिधि भएर आउँदाखेरि एउटा हर्ष उल्लास छ। उहाँहरू सबैलाई जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न, अधिवेशनमा योग्य मान्छे महाधिवेशनमा पठाउन, योग्य मान्छे चाहिँ स्थानीय तहका सभापतिको नियुक्ति गर्न, किनभने उहाँहरूको जिम्मेवारी छ नि त। कस्तो मान्छेलाई अब चाहिँ गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका, महानगरपालिकामा सभापति बनाउने भन्ने कुरा इम्पोर्टेन्ट, किनभने हिजोको दिनमा स्थानीय तहका सभापतिहरू चाहिँ महाधिवेशन प्रतिनिधि हुँदैन थियो। अहिले गगन थापा आएपछि यो न्यू रुल्स ल्याएको, नयाँ कानुन ल्याएको कि गाउँ र स्थानीय तह र तपाईँको चाहिँ महाधिवेशन प्रतिनिधि हुन पाउने अधिकारले गर्दाखेरि उहाँहरूको बढी जिम्मेवारी छ। त्यो जिम्मेवारी चाहिँ उहाँले कुशलतापूर्वक व्यक्त गर्नुहुन्छ भन्ने चाहिँ धारणा छ। यो पन्ध्र मान्छेलाई भव्य र सभ्य बनाउन सबैको महत्वपूर्ण भूमिका रहनेछ। जो नेपाली कार्यक्रम शुभेच्छुक शुभचिन्तक साथीहरू हुन्छ उहाँले सकारात्मक कुरा सन्देश सम्प्रेषण गर्न, इभन तपाईँ कोहीसँग संवाद गर्नु चाहिँ कार्यक्रम अधिवेशन सम्पन्न गराउनुपर्छ भन्ने भावना तपाईँ भित्रबाट जारी गरेर बोल्नुभयो भने पक्कै पनि सफल र एउटा देशको लागि एउटा सही बाटोमा दिशानिर्देश गर्न सहयोग गर्छ भन्ने मेरो विचार छ।
10: होइन, अब मैले हिजो मात्रै प्रदीप पौडेलजीसँग कुरा गरेका छु, होइन हाम्रो गुरुराज घिमिरेजीसँग कुरा गरेका छु, नेपाली कंग्रेसमा पनि मैले चाहिँ एनपी साउजीहरूदेखि लिएर उदय शमशेर जबरादेखि लिएर पुष्पा भूषालजीसँग पनि कुरा गरेका छु नेपाली बहसमा। उहाँहरूले चाहिँ नेपाली कंग्रेसलाई एक डिक्का बनाउनु पर्छ भनेर भन्नुहुन्छ, तर कंग्रेसको यो विवादलाई मिलाउन सकिएन। आज आएर एउटा पक्ष छुट्यो, अब नेपालमा पनि अधिवेशन शुरू भइसकेका छन्, वडा अधिवेशन सम्पन्न भइसकेका छ, होइन? अब कंग्रेस एउटा लोकतान्त्रिक पार्टी चाहिँ मिल्नुपर्ने अवस्था हो नि त। तपाईँहरू विदेशमा बसेका युवाहरू, अझ भनौँ नेपाली युवाहरू, भोलि राजनीतिमा भविष्य देखेका युवाहरूले चाहिँ अहिलेको कंग्रेसभित्रको यो प्रक्रिया, यो लुछाचुडीलाई चाहिँ कसरी लिनुभएको छ, कसरी हेर्नु भएको छ?
11: यो नेपाली कांग्रेसमा एउटा चाहिँ यो विधानमा नभएको कुरा एक्सेसमा भइरहेको, त्यो प्राक्टिसमा गइरहेको छ। त्यो के हो भने विधानमा वरिष्ठ नेताको चाहिँ प्रावधान छैन। हिजो चाहिँ गणेश मान, त्यो के हो भने नेपाली कांग्रेसका पुराना कार्यकर्ता जो तिनै सदस्य हुन् उनीहरूको समस्या, उनीहरू के समस्या हो भने नयाँ आउनेले ओभरटेक गर्दै माथि जाने, 10 वर्ष 20 वर्ष नेपाली कांग्रेस झण्डा बोकेर बसेकाहरू, एउटा क्षेत्रीय प्रतिनिधि हुन पनि कसैलाई बुथ पोलिस गर्नुपर्ने, कसैको नजिक हुनुपर्ने, कसैको माया लाग्दै हुनुपर्ने, कसैलाई भोट हालिदिन्छु भनेर हुनुपर्ने किन अवस्था आयो त? वर्षौंदेखि कांग्रेस झण्डा बोक्ने, माओवादीसँग लगाए पञ्च त्यहाँसँग लड्यो, सारा संसारसँग लडेर बसेका मान्छेहरू एउटा माध्यम क्षेत्रीय प्रतिनिधि हुन जान पनि कसैको नजिक हुनुपर्ने वातावरण सिर्जना नभइकन म चाहिँ गगन थापालाई आउँदै चाहिँ पल्लो मार्सिङबाट बिजान के व्यवस्था हुनुपर्छ भने एटलिस्ट दुईवटा, एउटा अधिवेशन पुरा गरेपछि क्रिया सदस्य एउटा चाहिँ पार गरेर अर्को अधिवेशन सुरु हुँदा दुईवटा अधिवेशन चाहिँ अटोमेटिक उसले क्षेत्रीय प्रतिनिधिमा जान पाउने व्यवस्था गरिदिनुपर्छ र तेस्रो अधिवेशनमा जाँदाखेरि चाहिँ फेरि पुनः नियुक्ति भएर आउने व्यवस्था भयो भने त्यो चाहिँ एउटा तपाईँलाई मान्छेलाई हुन्छ नि त एउटा मैले पनि पार्टीको झन्डा बोकेर बसेँ भने म एक दिन चाहिँ क्षेत्रीय प्रतिनिधि हुन्छु, क्षेत्रीय प्रतिनिधि नभए उसको राजनीति भक्ति त छैन नि पार्टीभित्र, त्यहाँ चाहिँ सिन्डिकेट आएको छ, त्यो सिन्डिकेट पार्टीको यो ग्रास रुटमै पार्टीको सिन्डिकेट ओपन गर्नुको लागि तपाईँ चाहिँ पार्टी ठुलो बनाउनु पर्छ भनेर नेताहरूले भाषण गर्नुहुन्छ, भारी पनि पोका पनि कस्नुहुन्छ, तर पोका कसरी कस्नुहुन्छ नि त्यो त्यो घाँटी नै सानो बनाए त्यो पोकामा कसरी सामान जान्छ, जाँदैन नि त, तपाईँ घाँटी ठुलो बनाउनु स्टेज बनाउनु सिन्डिकेट पार्टीभित्र सिन्डिकेट चाहिँ बिल्कुल यो हटाउनु पर्छ, पार्टीभित्र सिन्डिकेट नहटाइकन कार्यकर्ताहरू नयाँ पनि र पुराना पनि आशा र भरोसा केन्द्र हुन्छ, उनीहरूलाई कसैको नजिक भएर किन पार्टीमा राजनीति गर्ने भने आफ्नो क्षमताले आफ्नो आफूले गर्व गरेर पार्टीको राजनीति गर्ने होला नि त, त्यो कुरा चाहिँ सिन्डिकेट लागेको छ र गगन थापा आदरणीय सभापतिजीलाई मेरो अनुरोध छ आउने अधिवेशनमा उहाँले यो कुरा एड्रेस गर्नुपर्छ, पार्टीमा विधानमा लेख्नुपर्छ, एउटा वरिष्ठ नेताको व्यवस्थापन हरेक तहमा प्रदेशमा अनि त्यहाँबाट स्थानीय तह र वडामा, म चाहिँ फेरि आफ्नो व्यक्तिगत रूपमा तपाईँको उहाँको चाहिँ एउटा चाहिँ प्रस्तुत हुने शैली कति फरक छ हेर्नुहोस्, त्यो यहाँ चाहिँ त्यो मेरो साथी नाताले र उहाँलाई के मेरो अनुरोध छ भने हामीसँग हेर्नु नि टचिङ छ क्या एकदम, अनि यो त केही पनि होइन सामान्य कुरा मेरो लागि, यो त केही पनि ठुलो कुरा होइन, यसलाई सजिलै ह्यान्डल गर्न सकिन्छ, वैधानिक रूपमा पनि सकिन्छ, व्यक्तिगत रूपमा पनि सकिन्छ, वैचारिक रूपमा पनि सक्छु, सङ्गठनिक रूपमा पनि सक्छु भन्ने मेरो पूर्ण विश्वास छ।
1: हस् त्यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दीपक दल्लाकोटीजी विदेशमा हुनुहुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ, त्यहाँका नेपालीहरूको अवस्था के छ? सबै राम्रो छ होइन?
11: नेपालीहरूको अवस्था राम्रो छ, तर अहिले यहाँको चाहिँ पेट्रोलको भाव बढेको छ, तपाईँलाई
1: थाहा छ, धेरै राम्रो हुन्छ भन्ने छ नि त, नेपालबाट अस्ट्रेलिया जान पाउँदा धेरै राम्रो हुन्छ, एकदमै भविष्य सेक्योर हुन्छ भन्ने खालको छ नि त त्यहाँ पनि, तर अमेरिकामै जाँदा पनि धेरै नागरिकहरू बेहालमा भएका स्थितिहरू पनि छन्, त्यहाँको ठ्याक्कै चित्र के हो बताइदिनुहोस् न अलिकति जाँदा जाँदै।
11: चित्र के हो भने समुद्रमा हाम फालेर हिरा चाहिँ खोज्न सकिन्छ, तर समुद्रमा हाम फालेर पौडी खेलेर निक्लिने कसरी भन्ने जान्नुपर्छ, भनेर तपाईँ सिप छ भने चाहिँ तपाईँ यु हेभ स्कोप, तर तपाईँ समुद्र हाम फाल्नु हिरा खोज्नु होला, हिरा पनि पाउनु होला, तर तपाईँ पौडिएर आफू उत्रन सक्नुहुन्न भने तपाईँ डुब्नुहुन्छ, डुब्नुहुन्छ भने तपाईँ डुब्न चाहनुहुन्छ, हजुर त्यो तपाईँको इच्छा भर पर्छ।
1: तपाईँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु दिवसजी, नमस्कार।
11: नमस्कार, जय नेपाल, धन्यवाद।
1: हस्त श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु।

आमा गण्डकी प्रदेश र क्यान 11 सँग अभ्यास खेल खेल्ने नेपाल खबरमा अब पूरा खबर। यही असोज 9 गते शुक्रबारदेखि आइतबारसम्म 3 दिन देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत केही ठाउँमा मेघ गर्जन चट्याङ र हावाहुरी सहित मुसलधारी वर्षाको सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मधेस तथा कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन चट्याङ र हावाहुरी सहित ठूलो पानी पर्न सक्ने आकलन गरेको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले भोलि बुधबारदेखि नै कोशी मधेस बागमती र गण्डकी प्रदेशमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। पूर्व तयारी सहित सचेत रहन पनि मौसमविदको आग्रह छ। सम्भावित वर्षाका कारण भूक्षय बाढ़ी र पहिरोको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अप्नाउन आग्रह गरेको हो। नदीनाला र खोलामा पानीको भाव बढ़न सक्ने भएकोले दैनिक जनजीवन कृषि स्वास्थ्य पर्यटन नदी आसपासको निर्माण कार्य तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। शुक्रबारदेखि 3 दिन सकेसम्म यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि आग्रह छ। यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धान भए पानी र बाढ़ीबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गर्न धानलाई मौसम सफा भएपछि मात्र काट्न र पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्क्याउन अनुरोध गरेको छ। यसैबीच आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना छ। आज दिउँसो भने कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्री शाह दिउँसो सभा 4 बजे तिरुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान मार्फत त्यसतर्फ प्रस्थान गर्नुहुनेछ। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेट गर्नुहुनेछ। सम्बोधनको भोलिपल्ट नै उहाँ स्वदेश फर्किने परराष्ट्रको भ्रमण कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले गएको भदौ 10 नेपाल चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसले पारेको असर तथा जलवायु जन्य चुनौतीबारे धारणा राख्ने तयारी छ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसक्नु भएको छ। परराष्ट्र मन्त्री खनाल असोज 13 गते मंगलबार स्वदेश फर्किनुहुनेछ। यस पटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। राष्ट्रमन्त्री शिशिर खनाल र भूटानका प्रधानमन्त्री छिरिङ तोक्बे बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाको क्रममा अमेरिकाको न्यूयोर्कमा उहाँहरूबीच भेट तथा साइडलाइन वार्ता भएको हो। भूटानका प्रधानमन्त्री तोक्बेले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेको तस्विर सामाजिक सञ्जालमा शेयर गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री तोक्बेले नेपालमा हालै आएको बाढ़ीका कारण भएको मानवीय क्षति र विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। साथै उहाँले यो दुःखको घड़ीमा भूटानको साथ रहेको पनि उल्लेख गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टै हुने आशा समेत व्यक्त गर्नुभयो। राष्ट्रमन्त्री खनालले नेपालका लागि भूटानबाट प्राप्त सहयोग तथा साथका लागि धन्यवाद व्यक्त गर्नुभयो। साथै व्यापार, उड्डयन र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार लगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा पनि उहाँहरूबीच कुराकानी भएको छ। महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल हिजो न्यूयोर्क पुग्नु भएको हो। यसैबीच परराष्ट्रमन्त्री खनाल र युरोपेली संघ युकी कार्यकारी उपाध्यक्ष टेरेसा रिभेरा बीच पनि भेटवार्ता भएको छ। त्यस्तै परराष्ट्रमन्त्री खनालले पोल्याण्डका उप प्रधानमन्त्री तथा विदेश मन्त्री राडोस सिकोर्स्कीसँग पनि भेटवार्ता गर्नुभएको छ।
भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढ़ीपछि नेपाल पर्यटन

बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोलीले पर्यटन मन्त्री खड्गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52,67,45,76,000 रूपियाँ बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदनका अनुसार बाढ़ी तथा पहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटन व्यवस्थापनमा प्रभाव परेको र यसले ठूलो क्षति पुगेको उल्लेख छ। क्यूआरटीका संयोजक धमलाका अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढ़ी होटल क्षेत्रमा 19,56,04,00,000, त्यसै गरी वैदेशिक पर्यटन आमदानीमा 14,60,24,00,000, पर्यटक व्यवस्थापनमा 12,26,84,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार, गाड़ी, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रमा व्यवसायिक कारोबार, आन्तरिक पर्यटन राजस्व, ऱ्याफ्टिङ तथा अन्य विभिन्न क्षेत्रमा पनि क्षति पुगेको संयोजक धमलाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। काठमाडौँको त्रिपुरेश्वरमा हिजो बिहान बसमा भएको आगजनीबाट घाइते भएका बसका चालकको उपचारको क्रममा ज्यान गएको छ। किर्तिपुरमा रहेको जलन अस्पतालमा उपचाररत बसका चालकको गैराती ज्यान गएको हो। आगोले चालकको शरीरको झण्डै 90% भाग जलेकोले ज्यान जोगाउन कठिन भएको अस्पतालले जनाएको छ। 2 ख 42 74 नम्बरको बसका चालकले आफ्नै गाड़ीभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ, तर बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्तो लगाउन छानबिन समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घटनाको सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरीको संयोजकत्वमा 7 सदस्य समिति गठन गरेको हो। बसमा भएको आगजनीबारे छानबिन गर्न गठित समितिको सदस्यमा प्रहरी वीर्त कालीमाटीका प्रहरी नायब परीक्षक नरेश सिंह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक शैलेन्द्र कुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका प्रतिनिधि भीमज्वाला राई र रिद्धि सिद्धि यातायात प्रणालीका प्रतिनिधि लभ केसी रहनु भएको छ। त्रिपुरेश्वरमा रिद्धि सिद्धि यातायातको बसका चालकलाई ट्राफिक नियम उल्लंघन गरेका विषयमा पूर्जी काट्न खोज्दा विवाद भएको थियो। यो विवादपछि बसमा आगजनी भएको थियो। छानबिन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउने र 7 दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रतिवेदन पेश गर्नेछ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय बहस आजदेखि अमेरिकाको न्यूयोर्कमा शुरू हुँदैछ। आजदेखि 1 हप्तासम्म चल्ने बहसमा विश्वका राष्ट्र तथा सरकार प्रमुख र उच्च स्तरीय प्रतिनिधिले सहभागिता जनाउँदैछन्। संयुक्त राष्ट्रसंघका अनुसार झण्डै 130 राष्ट्र तथा सरकार प्रमुख प्रत्यक्ष रूपमा सहभागी हुँदैछन्। यस वर्षको महासभाको मुख्य नारा विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन, सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ रहेको छ। महासभाको 81 अधिवेशनको अध्यक्षता बंगलादेशका खालिलुर रहमानले गरिरहनु भएको छ। उच्च स्तरीय बहसको क्रममा शान्ति तथा सुरक्षा, दिगो विकास, जलवायु परिवर्तन, समुद्री सतह वृद्धि, महामारीको तयारी लगायत विश्वव्यापी विषयमा छलफल हुने संयुक्त राष्ट्रसंघले जनाएको छ। भोलि जलवायु कार्य र न्यायोचित रूपान्तरण सम्बन्धी उच्च स्तरीय बैठक तथा पर्सि समुद्री सतह वृद्धिबाट उत्पन्न हुने जोखिमबारे उच्च स्तरीय बैठक हुँदैछ। 81 महासभाको नियमित अधिवेशन भने यसअघि नै शुरू भइसकेको छ। अब खेल खबर। भूटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 वटा अभ्यास खेल खेल्ने भएको छ। आईसीसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौट एकको तयारीका लागि भूटानको राष्ट्रिय टोली पोखरा आउने र त्यस क्रममा 4 वटा अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ। भूटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट संघ क्यान 11 2-2 अभ्यास खेल खेल्नेछ। यी खेल पोखरा क्रिकेट मैदानमा 11, 12, 14 र 15 गते हुने तालिका छ। आईसीसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौटे अक्टोबर 5 14 मलेसियामा हुँदैछ। यो छनौटमा भूटान सहित 7 टोली सहभागी हुनेछन्। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै परराष्ट्र मन्त्री खनाल र भूटानका प्रधानमन्त्री तोग्बे बीच भेटवार्ता। भोटेको सिबारीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति। पर्यटन पूर्वाधार, होटल, पदमार्ग लगायत प्रभावित। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय बहस आजदेखि 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै र भूटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 अभ्यास खेल खेल्ने।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन चौबिसै घण्टा 01-5-97-12-22 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: साली नदीको सिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्झाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डुको टेकुमा प्लास्टिक गोदाममा आगलागी भएको छ। हिजो बेलुका काठमाण्डु महानगरपालिका 12 फोहोर मैला व्यवस्थापन केन्द्र छेउमै रहेको प्लास्टिक गोदाममा आगलागी भएको हो। काठमाण्डु महानगरपालिका र नेपाल प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो निभाएका छन्। प्रहरीले दुईवटा दमकलको सहयोगमा आगो निभाएको जनाएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन। यहाँ अर्थात इन्द्र जात्राको अवसरमा बसन्तपुरको माझुदे गाउँ अगाडि प्रदर्शनका लागि राखिने श्री स्वच्छन्द भैरवको खट पुननिर्माण गरिँदैछ। खट जीर्ण भएको र प्रयोग गरिएका काठ मक्किएर कमजोर हुँदै गएपछि काठमाण्डु महानगरपालिकाले हनुमाण्डुका दरबार संरक्षण कार्यक्रमबाट मौलिक र आकर्षक स्वरूपमा खट पुननिर्माण गराएको हो। 29,83,000 रूपियाँ लागतको खर्च अनुमान गरिए पनि सार्वजनिक खरिद प्रक्रियाबाट 20,16,000 रूपियाँमा खटको पुननिर्माण गराइएको छ। यो खटमा स्वच्छन्द भैरवको राखेर इन्द्र जात्रा अवधिका 8 दिन जुहा बहालका वज्राचार्यहरूले माझुदे गाउँ अगाडि पूर्वतर्फ प्रदर्शन गर्ने परम्परा छ। यस वर्षको माधव घिमिरे पुरस्कार वरिष्ठ गीतकार कालीप्रसाद रिजाललाई प्रदान गरिने भएको छ। नेपाली भाषा कला साहित्य संस्कृति र ज्ञान विज्ञानको उन्नयनका लागि विक्रम सम्बत 2053 सालमा स्थापना गरिएको मर्स्याङ्गी वाङ्मय प्रतिष्ठानले राष्ट्रकवि माधव प्रसाद घिमिरेका नाममा स्थापित पुरस्कार वरिष्ठ गीतकार रिजाललाई प्रदान गर्न लागेको जनाएको छ। यो पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, छोराहरू इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मर्स्याङ्गी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी 27,00,000 अक्षय कोष स्थापना गर्नुभएको छ। र नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंक बीच विपन्न ज्येष्ठ नागरिक सीमान्तकृत तथा पिछड़िएका क्षेत्रका नागरिकको निशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रियाका लागि सहयोग उपलब्ध गराउने विषयमा सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले कार्यक्रम सञ्चालनका लागि अस्पताललाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनेछ। अस्पतालले समुदायमा पुगेर आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन गर्नेछ। अस्पतालका प्रमुख कार्यकारी अधिकारी धर्मराज गोसाईका अनुसार कार्यक्रम यही आर्थिक वर्षदेखि 87-88 सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत बागमती गण्डकी र मधेस प्रदेशको समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ। पहिलो वर्ष गण्डकी प्रदेशमा कार्यक्रम सञ्चालन गरिनेछ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्झ्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। कीर्तिपुरको वर्ण अस्पतालमा उपचाररत बसका चालकको ज्यान गयो। आगजनीबारे छानबिनका लागि समिति गठन। र काठमाडौँको टेकुमा प्लास्टिक गोदाममा आग लागि। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: के तपाईलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
5: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
4: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
5: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
4: संचालक समितिले 2082 साल श्रावण 1 गते देखि 2083 साल असार 31 गते सम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
4: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
5: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
4: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
5: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
4: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
5: र
4: विविध एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 सङ्खुवा सभा।
5: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 सङ्खुवा सभा।
4: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
5: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
4: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा। सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191, 029570-191, 98420-92388 र 98520-51354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 सङ्खुवा सभा।
6: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
6: औ लु, समस्याको समाधान भनेकै म हो।
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
7: दुखोपले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीँबाट जाने
6: लाखै सल्लाह दिएको के पाक बोले मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइन्टी फोन्टिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर।

देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154 9812376742 र व्हाट्सएप नम्बर 9704583002। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रालि, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: होइन भाउजू, त्यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको स्वामिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले स्वामिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: स्वामिन ट्रेडर्स, चैनपुर छ, सङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
4: टेलिफोन नम्बर 029-570-123,
5: मोबाइल नम्बर 9841-066-22।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूची 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूची 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा।

वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555, 9852058979, 0924200949, 9852077376 भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 10 बज्यो। पहिले चालकलाई काभ्रे ठेगाना भएका 25 वर्षीय दावा लामा भनेको थियो, तर पछि मृतकको वास्तविक परिचय प्रति अन्यल र आशंका सृजना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन्। सोमबार दिउँसो 12:30 बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्याण्डमा रोकिराखेको रिद्धि सिद्धि यातायातको 5-6-4-2-7-4 नम्बरको बसमा आग लागे भएको थियो। ट्राफिक प्रहरीसँग सामान्य विवाद हुँदा चालक आफैले बसमा आगो लगाएका प्रहरीको भनाई छ। उक्त आगजनीमा परेर गम्भीर घाइते भएका चालकलाई उपचारको लागि किर्तिपुर अस्पताल अर्थात वन अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगती प्रहरीले बस चालक काभ्रेको पनौतीका 25 वर्षीय दावा लामा भनेर परिचय दिए पनि थप अनुसन्धानका क्रममा चालकको वास्तविक परिचय प्रति अन्यल उत्पन्न भएको छ। एसपी भट्टराईका अनुसार घटना लगत्ते एकजना व्यक्ति केही साथीहरूसहित आफू चालकको दाजु भनेर अस्पताल पुगेका थिए, तर नामको विषयमा विवाद भएपछि उनीहरू त्यहाँबाट हिँडेका छन्। त्यसपछि अहिलेसम्म कोही आफन्त अस्पताल गएका छैनन्, सब अस्पतालमै छ। एसपी भट्टराईले भनेका छन् आफन्त नआउँदा सब बुझ्ने मान्छे नभएको उनले बताएका छन्। आफन्त हौ भन्दै आएका केही मान्छे पनि घाइतेको नाम फोन नम्बर ड्राइभिङ लाइसेन्स जस्ता विषयमा लफडा भएपछि फर्किएका छन्। भट्टराईले भने ती चालकको साथमा रहेको ड्राइभिङ लाइसेन्समा भएको नम्बरमा फोन गर्दा अर्कै व्यक्तिले फोन रिसिभ गरेर आफू आगलागीमा नपरेको र आफ्नो लाइसेन्स हराएको भन्ने कुरा गरेका विषयहरू पनि सार्वजनिक रूपमा आएको एसपी भट्टराईको भनाई छ। चालकको साथमा रहेको ड्राइभिङ लाइसेन्समा भएको नम्बरमा फोन गर्दा फोन उठाउने व्यक्तिले मेरो लाइसेन्स हराएको छ भनेका छन्। उता घाइते चालकलाई भेट्न भनेर अस्पताल पुगेका मान्छेहरू सम्पर्कविहीन भएपछि चालकको वास्तविक परिचय प्रति अन्योल सृजना भएको छ। दाबा लामा भनिएका मृतक चालकको साथमा रहेको लाइसेन्समा रहेको नम्बरमा फोन गर्दा उता बोल्ने व्यक्तिले आफू ललितपुरको बागमती गाउँपालिका साथको बासिन्दा भएको बताएको समेत प्रहरीले जनाएको छ। एसपी भट्टराईले मृतक चालकको साथमा भेटिएको अस्पतालको पूर्जामा भने अर्जुन लोन लेखिएको समेत पाइएको बताएका छन्। भट्टराईका अनुसार घाइतेलाई भेट्न सोमबार साँझ अस्पताल पुगेका एक व्यक्तिले आफू घाइते चालकको दाजु भएको बताएका थिए। यस्ता विषय छानबिन अनुसन्धानकै क्रममा रहेको समेत प्रहरीले जनाएको छ। प्रहरीले चालक अनुमति पत्रमा जे नाम फेला पर्यो त्यही भन्ने भयो, एसपी भट्टराईले स्पष्ट पारेका छन्। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नियमित शेयर कारोबार सञ्चालन हुने भएको छ। नेप्सेका 72 कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालीमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो। नेप्सेका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकाले कारोबार नियमित गर्न लागि हो। डेटा हबमा असोज 4 गते बिहानदेखि प्राविधिक समस्या आएपछि निप्सेले असोज 5 गते सोमबार नियमित शेयर कारोबार स्थगित गरेको थियो। डेटा सेन्टरको समस्या कायम रहेको अवस्थामा कारोबार सञ्चालन गर्दा निप्सेको कारोबार प्रणालीमा सबै क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएशन अफ नेपालले कारोबार स्थगित गर्न निप्से समक्ष निवेदन दिएको थियो। सोही निवेदनका आधारमा निप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली अनुसार असोज 5 गतेको नियमित कारोबार स्थगित गरेको थियो। एक दिन कारोबार स्थगित भएपछि डेटा हबको प्राविधिक समस्या समाधान भएको जानकारी सँगै आजदेखि शेयर बजार नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौँ,
2: आईएमई गरौँ, आईएमई गरौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाकी खबर। आज बस्ने प्रतिनिधि सभाको बैठकका लागि निर्धारित कार्यसूची आकस्मिक रूपमा हटाइएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश पन्ध्र परियारका अनुसार आकस्मिक कारणले आजका लागि निर्धारित कार्यसूची हटाई संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको छ। यसअघि अर्थमन्त्री डाक्टर वाग्लीले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। संयुक्त राष्ट्र संघको एकासी महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह आज संयुक्त राज्य अमेरिकाको न्यूयर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको जहाज मार्फत आज दिउँसो 4:15 बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधि मण्डलमा शाहका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, प्रमुख सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज 8 गते सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री शाहले नेपालमा बढ़दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माण अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्ने तयारी गरेका छन्। महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा एउटा टोली गत आइतबार नै न्यूयर्क पुगिसकेको छ। न्यूयर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ। महासभामा सहभागी भएर प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्कने तालिका छ। प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो। विद्युत महसुलमा भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डाक्टर सोरेन वाग्लीले कुनै भेटघाट र छलफल नगरेको दावी उहाँको सचिवालयले गरेको छ। अर्थमन्त्रीको प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना मंगलबार सोमबार साँझ विज्ञप्ति जारी गरी प्रचार प्रसार गरिए जस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल नगरेको दावी गरेका हुन्। उनले लेखेका छन्, विद्युतको भ्याट सन्दर्भमा माननीय अर्थमन्त्रीज्यूले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राख्नुभएको धारणा अनुसार यस विषयको थप सहजीकरण र उपभोक्तालाई राहत दिने सन्दर्भमा माथतका निकायबाट छलफल र अध्ययन भइरहेको स्पष्ट पार्न चाहन्छौ। उनले यस विषयमा कुनै भेटघाट र छलफल नगरेको दावी समेत गरेका छन्। हाउस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: सिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: औ लु, समस्याको समाधान भनेकै म
5: हो। कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएको के पाक्क बोले? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
6: ग्रुप फोर्सेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: माउन्टेन ड्यू किन्नुहोस्।

0: मेरो काठमाडौँ
1: आउँछ भनेर पर्खाइमा बस्नुहुन्छ यहाँहरू सबै सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। म चन्द्रमणि तपाईँको रेडियो सेट सेटमा आइसकेको छु। फरक बार फरक तबरले आउने श्रृंखला त्यही अन्तर्गत आज मंगलबार हो अनि बिहानीको समय छ र यो मंगलबारको बिहानीको समयमा चाहिँ यहाँसँग सँगै रहने बसाई हो। त्यसैले मेचीदेखि महाकालीसम्मका हाम्रा धेरै साथीहरू इन्द्रेणी सुन्नको लागि बस्नुहुन्छ र फरक बार फरक तबरले आउँदै गर्दा आजको बसाईमा टेलिफोन गर्ने गाउँ बस्तीका कुरा सुनाउने अब त बिस्तारै बिस्तारै चाडहरू पनि नजिकदैछ दशैं आउँदैछ तिहार आउँदैछ होइन त्यसैले अब नयाँ नयाँ कुराहरू गर्ने त्यसपछि घर रंगाउने यी विविध कुराहरू हुन्छन् सँगै गाउँ बस्तीमा भएका विभिन्न कुराहरू शहर बजारको व्यस्त ठाउँमा हुनुहुन्छ अनि रेडियो मार्फत चाहिँ आफ्ना मनमा लागेका ती ग्रामीण बस्तीका कुरा गरौं जहाँ हामी जन्म्यौं हुर्क्यौं त्यसपछि कर्म गर्दै आज विभिन्न ठाउँमा पुगेका छौं ती ठाउँ बस्तीका बारेमा केही यादहरू जोडाउन भन्ने लाग्छ भने पनि इन्द्रेणीको आजको बसाईमा तपाईँले विचार राख्न सक्नुहुन्छ। सँगसँगै नेपाली लोकदोरीको क्षेत्रलाई राम्रो बनाउनको लागि सबैजना हामी सबै ठाउँहरूबाट लागेका नै छौं। अझ यसलाई राम्रो बनाउनको लागि तपाईँ हाम्रा भूमिका के हुन सक्छन् नेपाली लोकदोरी गीत संगीतहरू हामीले हाम्रो मौलिक संस्कृति भित्रको संस्कृतिको रूपमा चाहिँ अगाडि बढाउँदै गर्दा विकृति विसंगति के कस्ता देख्नुहुन्छ यी विविध विषयहरू पनि तपाईँले आजको बसाईमा जोड्न सक्नुहुन्छ। त्यसैले 4591300 र 4591400 दुईवटा स्टुडियोको नम्बरमा यहाँहरूले आफ्ना विचारहरू व्यक्त गर्न सक्नुहुन्छ जोडिन सक्नुहुन्छ यो जानकारी गराउँछु। आजको यस कार्यक्रमलाई अब दशैं आउँदैछ घर रंगाउनु पर्यो तिहार आउँदैछ झिलिमिली पार्नु पर्यो होइन त्यसको लागि त राम्रो बनाउनु पर्यो नि हो यसका लागि बर्जर पेन्ट्सलाई तपाईँले सम्झन सक्नुहुन्छ। आजको यस कार्यक्रमको प्रायोजक बर्जर पेन्ट्स रहेको छ घर रंगाउनका लागि बर्जरलाई नै तपाईँले सम्झन सक्नुहुन्छ यो जानकारी यहाँलाई गराउँदै कार्यक्रमको अवधिभर हामी प्रायोजकका सन्दर्भसँगै बर्जर पेन्ट्सका बारेमा पनि जानकारी गराउँदै अनि यहाँसँग भलाकुसारी गर्दै अगाडि बढ्छौं र कार्यक्रम इन्द्रेणीको शुरूआतमा आज हामी अलि पुराना भाका जुन चाहिँ हामीले सुनेका अनि मनन गरेका अनि आहा कस्ता राम्रा गीत भनेका होइन साँच्चीकै लोकदोहोरी गीत र वास्तविक लोकगीतहरू आज हामी इन्द्रेणीको बसाईमा प्रस्तुत गर्छौं भन्दै टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमला हुनुहुन्छ देशैभरका रेडियोमा रहेर यो आवाजलाई दूर दराज पुर्याउनको लागिरहनु भएको छ यहाँहरूलाई नमन छ रेडियोबाट प्रस्तुत गरि नै रहनु होला। सामाजिक सञ्जाल फेसबुकमा टिकटकमा नेपाली पात्रो हाम्रो पात्रोबाट विश्वभरबाट हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ यहाँहरूलाई पनि नमन गर्दै राख्दैछु इन्द्रेणीमा यो गीतलाई।
2: काली काली पोर बेर्ता कमला यो काली काली पोर बेर्ता

बेसी काली थियो पहिला छैछौ अहिले गोरी हो एउटाले त पुग्दैन लाऊ लान्छु झोला भरी हो सधैँ यसले मुख धुन्छु म पनि राम्रो हुन्छु सधैँ।

0: पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी प्रसारणमा छ। काठमाडौँबाट हामी बोलिरहेका छौं र आज मंगलबार बिहानीको समयमा नेपाली लोकगीत दोहोरी गीत संगीतका बारेमा आफ्ना जिज्ञासाहरू छन्। ती विचार चाहिँ इन्द्रणी मार्फत व्यक्त गरौं भन्ने यहाँलाई लाग्छ। सँगै आजको बसाईमा हामीले तपाईँलाई अर्को एउटा अवसर पनि दिएका छौं। त्यो अवसर भनेको चाहिँ तपाईँ जहाँ जहाँ जन्मिनुभयो, हुर्किनुभयो, ती ठाउँका बारेमा चर्चा परिचर्चा गर्ने ठाउँ पाउनु भएको छैन भने इन्द्रणीको व्यवसाय मार्फत तपाईँका ठाउँ बस्तीमा रहेका ती धार्मिक स्थल हुन सक्छन्, ती पर्यटक हिसाबले चाहिँ असाध्यै राम्रा छन्, तर प्रचार प्रसारको हिसाबले त्यहाँ पर्यटकहरू जान सकेका छैनन् भने इन्द्रणी मार्फत पनि त्यो प्रचार प्रसार यहाँहरूले गर्न सक्नुहुन्छ। जसका लागि तपाईँलाई हामीले नम्बर पनि उपलब्ध गराएका छौं, 4591300 र 4591400 दुईवटा स्टुडियोको नम्बरमा टेलिफोन गर्न सक्नुहुन्छ। अनि आजको कार्यक्रमलाई बर्जर पेन्ट्सले साथ दिएको जानकारी मैले यहाँलाई गराइदिइरहेको छु। बर्जर पेन्ट्सका सन्दर्भ म इन्द्रणी मार्फत जोड्दै अगाडि बढ्छु। आजको लागि पहिलो साथी को हुनुहुन्छ, कहाँबाट इन्द्रणीमा कुराकानी गर्नको लागि आइसक्नु भएको छ? ईसा हुनुहुन्छ, हुनुहुन्छ भन्नुभएको छ। ए हजुर, नमस्कार गरे। परिवर्तन सम्भव छ, नमस्कार हजुर। आवाज त सुन्यौं एकपटक, नमस्कार। कहाँबाट भन्नुहोस् त? तपाईँको आवाजलाई हामीले प्रष्टसँग इन्द्रणीमा राख्न सकिरहेका छैनौ। सम्भवतः अलिक टाढाबाट जहाँ अलिकति नेटवर्क कम भएको हुनसक्छ, होइन? त्यसकारण पनि हामीलाई कुराकानी गर्न अलिकति असहज भइरहेको हो कि जस्तो भएको छ, तै पनि हामी जोड्ने प्रयासमा छौ। नमस्कार हजुर, हामीसँग जोडिनु भएको थियो। कहिलेकाहीँ प्राविधिक रूपमा पनि समस्या आउँछ, ती समस्याका बावजुद कुरा गरौं भन्ने लाग्छ, त्यही पनि गाह्रो हुन्छ, त्यो कारणले पनि जोड्न सकिएको छैन। हामीलाई धेरैभन्दा धेरै साथीले विभिन्न ठाउँबाट सुन्दै हुनुहुन्छ। नवराज जीसीले नमस्कार, शुभ बिहानी चन्द्रमणि दाई भन्नुभएको छ। पूर्णकलाले पनि सुन्दै हुनुहुन्छ। सुदीप बस्साकोटीदेखि लिएर माया तामाङ अनि अस्मिता बस्नेतले पनि हामीलाई सुन्दै हुनुहुन्छ। हाम्रो अलंकार कार्की इटहरीको सुनसरीबाट मिठो सम्झना भन्ने आइसक्नु भएको छ। गुरूङ अविरलले पनि हामीलाई सुनिरहनु भएको छ। हर्क बिसी इन्द्रणी सुन्दै हुनुहुन्छ। अनि प्यारो भाई कमल सरगम जो राष्ट्रिय लोक संचारका नेपालका सचिव हुनुहुन्छ, उहाँले पनि कार्यक्रमलाई सुन्दै म पनि हाम्रो भाका कार्यक्रम प्रस्तुत गर्नको लागि अहिले चाहिँ सवारीमा यात्रा गरिरहेको छु। म पनि 11 बजे पछि त इन्द्रणीमा आउँछु, इन्द्रणीसँगै हाम्रो भाकामा आउँछु भनेर कमल पनि यतिखेर यात्रा गरिरहनु भएको छ। प्यारो भाइलाई पनि सम्झना छ। अनि हाम्रो आयुषाले नमस्कार सञ्चय हुनुहुन्छ, मिठो सम्झना सम्पूर्णमा भन्नुभएको छ। उहाँ आयुषा शेर्पा यतिखेर हामीलाई रोमानियाबाट सुनिरहनु भएको छ। मनोजी के छ खबर, सञ्चय हुनुहुन्छ। मनोज सुन्दासले नमस्कार भन्नुभएको छ। राइनी राजकला यता शङ्खुवा सभाको मान्छे अहिले सोलुबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। राम्रो गीत भन्न अस्मिताले लेख्नु भएको छ। नानुले पनि हामीलाई सुन्दै हुनुहुन्छ। एक्सन थापाले पनि के गरेको दाजै रे, केही गरेको छैन भाइ भन्छु। त्यसपछि सुन्दै रहने साथीहरू धेरै हुनुहुन्छ, गुड मर्निङ भन्दै आउनु भएको छ। अनि अनौज खातीले पनि जापानबाट तपाईँलाई सुन्दैछु, मेस्यो अल भन्नुभएको छ। सोलुखुम्बुबाट सुन्दै रहेको जानकारी राइनी राजकलाले त गराउनु भएको छ। त्यसपछि हामीसँग दिलीप पहरी हुनुहुन्छ, माछा पोखरी काठमाडौँबाट सुन्दै। त्यसपछि अर्को साथी हुनुहुन्छ, अब माथि त एकदम फेक आइडीहरूबाट पनि हामीलाई चाहिँ कमेन्टहरू आइरहेको छ। यो दिपु केसी भन्ने फेक आइडी रहेछ जस्तो लाग्यो, जे पनि लेख्नु भएको छ। गगन कडेलले पनि गुल्मीको मान्छे वामी टक्सारबाट इन्द्रणी सुन्दैछु भन्नुभएको छ। सायद हामीलाई त्यहाँ रेडियो सामुदायिक रेडियो स्थायीबाट सुन्दै हुनुहुन्छ। टेलिफोनमा कोही हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, को बोल्नुभएको, कहाँबाट? हालीगाउँबाट। शुभ नाम के हो?
1: ड्याङ्गी ड्याङ।
0: हजुर,
1: ड्याङ्गी ड्याङ।
0: ड्याङ्गी ड्याङ, ल ड्याङ्गी ड्याङ, सब ठिकठाक छ?
1: तनुजी के छ हालखबर?
0: हजुर, बाँचिएको, आराम छु, बाँचेकै छौ। यही त हो नि, यात्रा गर्नु नि ठुलो कुरा हो नि ड्याङडुङजी, होइन र? ल, उहाँसँग कुरा गर्दैथ्यौ, टेलिफोन विच्छेद भयो। अब हामी एउटा गीत राखौ, ईसा, असाध्यै राम्रो गीतलाई हामी यतिखेर इन्द्रणीको व्यवसायमा प्रस्तुत गर्दैछौ।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको बसाईलाई तपाईँले सुनिरहनु भएको छ। आज हामी मंगलबारको बसाईमा तीनै सुमधुर गीत संगीतका बान्कीहरू सुनाइरहेका छौं। जुन गीत संगीतहरू हाम्रो मानस पटलमा छन् अनि जति सुने पनि सुनिरहन मन लाग्छ, कालजै बनेर तपाईँको मनमा बसेका छन् ती गीत संगीतहरू हामी सुनाइरहेका छौं। झम्के फुली ध्रुवराज खड्काको लयमा सुरेश खड्काको शब्द हो अनि कालिन्चो कासे सेन्टरले यो गीतलाई तत्कालीन समयमा बजारमा ल्याएको थियो। त्यसपछि ध्रुवराज खड्कालाई स्वरमा तीर्थ कुमारीले साथ दिनुभएको थियो, यो जानकारी पनि म यहाँलाई गराउँछु। सर्वत्र बजारमा रहेको यो गीत सँगै फेरि पनि म यहाँलाई स्वागत गर्न चाहन्छु। आजको यस कार्यक्रमलाई बर्जर पेन्सले साथ दिए

र बर्जर पेन्ट्सका चाहिँ विभिन्न उत्पादनहरू बजारमा छन् नि त होइन. अब घर रंगाउँदै हुनुहुन्छ, दशैं आएको छ, चाडबाड आएको छ, अनि विशेष गरी दशैं तिहार भन्ने बित्तिकै एकदम सुकिलो मुकिलो राम्रो होइन मिठो खाने राम्रो लाउने अनि राम्रो घरमा बस्ने त्यसका लागि त घर पनि आकर्षक हुनु पर्यो. आकर्षक घर बनाउन अथवा आकर्षणको लागि चाहिँ तपाईँले बर्जर पेन्ट्सलाई नै आफ्नो रोजाईमा पार्न सक्नुहुन्छ. बर्जर पेन्ट्सले रंगाइएका घरहरू साँच्चीकै किफायती हुन्छन्, राम्रा हुन्छन्, आकर्षक हुन्छन्. त्यसैले पनि बर्जर पेन्ट्सलाई नै रोज्नुहोला घर रंगाउँदै हुनुहुन्छ भने भन्ने जानकारी म यहाँलाई गराउँछु. हामीलाई धेरैभन्दा धेरै साथीहरूले साथ दिइरहनु भएको छ, जो जहाँबाट यतिखेर हामीलाई साथ दिइरहनु भएको छ सबैलाई नमन गर्न चाहन्छु. आजको बसाईमा हामीलाई गौतम बन्धु भाइले पनि सुन्दै हुनुहुन्छ. गौतम बन्धु भन्ने बित्तिकै हाम्रो सिराज भाइ धेरै दिन भयो बाहिर सिराज हुनुहुन्थ्यो, अहिले काठमाडौँ हो कि होइन, भाइसँग पनि भेटघाटका कार्यक्रमहरू छन्, आज अन्तिम दिन पनि छ त्यो एउटा हस्ताक्षरको लागि मैले भाइलाई पनि यहाँबाट भने. त्यसपछि हाम्रो परिवर्तन सम्भव छ भन्दै गुड मर्निङ भन्दै हाम्रो ध्यानु देवी पनि इन्द्रणीको बसाईमा आइसक्नु भएको अवस्था छ. सिराज भाइलाई पनि धन्यवाद छ. गौतम बन्धु भनेको सिराज भाइ हुनुहुन्छ. अनिताले पनि हामीलाई सुन्दै हुनुहुन्छ. धन थापाले गुड मर्निङ चन्द्रजी भन्नुभएको छ. दीपिका श्रेष्ठले नमस्ते दाई भन्दै इन्द्रणीमा जोडिनु भएको छ. दिलीप कार्की अनि साजन गौतमले पनि हामीलाई सुन्दै हुनुहुन्छ. नाइस कार्यक्रम भन्दै हाम्रो नानु सिरुले पनि भन्नुभएको छ. अनि दिपु राजाले पनि हामीलाई सुन्दै र हेर्दै रहेको जानकारी दिपु राजाले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ. प्रेमराज दाहाल दाई चन्द्रमणि सर नमस्कार भन्दै इन्द्रणीको बसाईमा शंखुवा सभा मादीबाट जोडिनु भएको छ. प्रेम धामी पनि हामीलाई सुन्दै हुनुहुन्छ. राम खड्काले पनि सम्झना भन्नुभएको छ. सुरेन्द्र खड्का लक्की विश्व डलेधुराको नवदुर्गादेखि दाई भन्नुभएको छ. अनि हाम्रो लक्कीले सबैलाई सम्झना गर्न चाहनु भएको छ. सुजन दाहालले गुड मर्निङ सर, म मूलपानीबाट सुन्दैछु भन्नुभएको छ. लोकप्रिय मीडियाका प्यारो भाइ सुजन दाहाल असाध्यै राम्रो भिडियोहरू तयार पार्नुहुन्छ, सुजन भाइलाई पनि नमन छ. करिना मगरले भोजपुरको मान्छे कुवेतबाट सुन्दै गर्दा गाउँ बस्तीको याद आएको छ, अनि घर परिवारको आएको छ, साथी संगीको याद आएको छ. टाढा छु, रेडियो यस्तै कार्यक्रमहरू हाम्रा साथी बनेका छन्, निरन्तर आउनुहोला दा भन्न लेख्नु भएको छ. यहाँलाई पनि नमन छ. इन्द्र राजा भक्तपुरबाट नमस्कार भन्न चाहनुहुन्छ, यहाँलाई पनि सम्झना छ, धन्यवाद पनि भन्न चाहन्छु. अनि प्रेम धामीले सबैलाई सम्झना गर्नुभएको छ. त्यसपछि हाम्रो पुकुली माया थापाले पनि अछामबाट भन्नुभएको छ. बिमाले पनि हामीलाई सुन्दै हुनुहुन्छ. बिमा के छ खबर, सन्चै हुनुहुन्छ. अनि हाम्रो मट्टेले पनि सुन्दै हुनुहुँदो रहेछ. खेमराज खड्काले सबैलाई सम्झना गर्न चाहनु भएको छ. अब एउटा गीत राख्ने हो अथवा टेलिफोन गीत राखौं ल, एउटा गीत राखौं, त्यसपछि हामी आउँछौ.

साक्षीका यस्ता लोकप्रिय लोकदोहोरी गीत र लोक संगीतमा हाम्रा अमूल्य पहिचानहरू छन्। कविता अलीले गाउनु भएको झ्याम्मै चौतारी यहाँलाई सुनाइसकेपछि म प्यारा साथीहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। आज मंगलबारको बसाई यहाँसँग प्रत्यक्ष भलाकुसारी 4591300 र 4591400 टेलिफोन गरेर तपाईँले आफ्ना मनका कुराहरू नेपाली लोक संगीतका बारेमा केही कुराहरू राखौं राखौं लागेको छ भने राख्न सक्नुहुन्छ, जसको लागि हामीले नम्बर खुल्ला गरिसकेका छौं। साथीहरूसँग कुराकानी गर्दै पनि छौं र कति प्राविधिक कारणले गर्दा कुरा पनि हुन सकेको छैन, त्यो बावजुद पनि हामी कुराकानी गर्ने प्रयासमा छौं र तपाईँले टेलिफोन पनि गर्न सक्नुहुन्छ, यो पनि मैले यहाँलाई भनिरहेको छु। आजको कार्यक्रमको प्रायोजक बर्जर प्यान्ट्स हो। अब बर्जर प्यान्ट्स भन्ने बित्तिकै 10 वर्ष टेक्छ, घाम पानी छेक्छ, तर कसरी भन्ने कुरा होला। एकपटक रंगाएर घर हेर्नुहोस् अनि तपाईँले थाहा पाउनुहुन्छ। विभिन्न आकर्षक रंगहरू होइन आकर्षक कलरहरूमा छन्, तपाईँलाई जुन कलर चाहिएको छ त्यही कलर चाहिँ मजासँग बनाइदिन्छन् बर्जर प्यान्ट्सले। त्यसैले आज नै तपाईँले बर्जरलाई सम्झन सक्नुहुन्छ यो जानकारी।

0: हजुर, हाम्रो मिडिया प्रेमी एकदम हुनुहुन्छ कि होइन, लोकडोरी लोकडोरी कार्यक्रमलाई एकदम मन पराउने साथी सुजिना मुक्तान हो को जन्मदिन छ होइन सर,
1: सुजिनाको जन्मदिन
0: हजुर,
1: ल सुजिनालाई जन्मदिनको शुभकामना, हामीलाई धेरैले हेर्दै हुनुहुन्छ। हरिशरणम दुर्गा पराजुलीले हामीलाई गौरीघाट काठमाडौँबाट हेर्दै हुनुहुन्छ। सानु राणा मगरले पनि हामीलाई सुन्दै हुनुहुन्छ। गौरव खनालले पनि, सम्झना विपिनले पनि सुन्दै हुनुहुन्छ होइन। त्यसपछि हाम्रो मिलन लामाले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ। सोनपरी दाहालले नमस्कार भन्नुभएको छ। सोनपरी दाहाल हो हाम्रो बानेश्वर हाइटबाट हामीलाई टेलिफोन गर्ने हाम्रो पुरानो मित्र, जुन समयमा चाहिँ रेडियो लोकदोहोरीको भर्खर यात्राहरू अगाडि बढ़िरहेको अवस्था थियो, 60 दशकबाट नै सोनपरीहरूले रेडियोमा फोन गर्न थाल्नुहुन्थ्यो। एकदम खुशी लाग्छ आज सोनपरी दाहालले हेलो दा नमस्कार भन्दै आएको अवस्था छ। सोनपरी पहिला पहिलाको आवाज सुनाउन एकचोटि टेलिफोन गर्न पाए। म सोनपरी दाहाल बानेश्वरबाट भनेको सुन्न मन छ है। 4591300 र 4591400 जोड्यौं है, यो भन्न चाहन्छु। के गर्छौ हामी सा, एउटा गीत राख्छौ कि टेलिफोन लिन्छौ? गीतै भन्नुभएको छ, हामीले गीत असाध्यै राम्रो तयार पारेका छौ, सुन्नुहोस् है त।

देशैभरका रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ र इन्द्रणीको बसाईमा हामी तपाईसँग सँगै रहँदा धेरै वर्ष अगाडि म्युजिक नेपाल मार्फत सांगीतिक बजारमा आएको कमलीकान्त भेटुवालको यो गीतलाई मैले जोडे। कस्तो लाग्यो हिमाल टाकुरी, सल्लाह सुझाव दिनुहोला। सर्वोद्ध गणी कलाकार कमलीकान्त भेटुवाल सिन्धु मल्ल अनि शारदा कुमारी पाण्डेको शब्दमा कमलीकान्त भेटुवालको संगीत हो अनि चन्द्र प्रकाश अधिकारीको सम्पादनमा सरोज महर्जनले यसमा क्यामेरा चलाउनु भएको छ, रामजी लामिछानेले निर्देशन गर्नुभएको, यो चाहिँ सागर गुरूङको कोरियोग्राफमा तयार भएको छ भिडियो पनि। हामीले यो

सम्भवत लाग्छ यो गीत आएको लगभग 14-15 वर्ष भइसकेको छ. हामीले यो गीत यहाँलाई राख्यौं र यो गीतसँगै यहाँलाई म स्वागत गर्न चाहन्छु. हामी बर्जर पेन्ट्सद्वारा प्रायोजित इन्द्रणीमा छौं. मैले धेरै साथीहरूले सुन्दै गर्दा सबैलाई सम्झिएको छु. दीपिकाले सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु दाई भन्नुभएको छ. त्यसपछि अर्को साथी हुनुहुन्छ. अब धेरै साथीहरूले मलाई कमेन्ट गरिरहनु भएको छ. हाम्रो नरेन्द्र पन्थीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, सम्झना. अनि अर्को साथी सर म अहिले मलेसियामा छु भन्नुभएको छ. शारदा सापकोटा आज धेरै पछि देखेँ मैले. इन्द्रेनलाई असाध्यै माया गर्ने लोकदोरी गीत भने पछि हुरुक्कै हुने हाम्रो धादिङको हुनुहुन्छ. उहाँ चाहिँ अहिले काठमाडौँको बालाजुबाट सुन्नुहुन्छ. आराम हुनुहुन्छ नि? म पनि हेर्दैछु, सुन्दैछु है. धेरै राम्रो लाग्छ इन्द्रेनी, साथी नै हो मेरो त इन्द्रेनी कार्यक्रम भनेर लेख्नु भएको छ. सबिना श्रेष्ठ जोशीले पनि परिवर्तन सम्भव छ भन्नुभएको छ. त्यसपछि नबिना लामिछाने यतिखेर प्रवासमा हुनुहुन्छ, इन्द्रणीको बसाईलाई सुन्नुहुन्छ. शान्ति लामाले पनि धेरै धेरै सम्झेको सुदाई भन्नुभएको छ. राईनी राजखेलाले आज पुराना भाका सुन्दा साक्षी कस्तो रमाइलो लाग्यो नि दाई भन्नुभएको छ. अनि हिरासतको मान्छे यो नामबाट पनि हामीलाई हेर्दै हुनुहुन्छ. खाना खाँदै सुदाई, त्यही भएर म टेलिफोन गर्न असमर्थ भन्नु. अब खाना खाइसकेपछि बाँकी रहेको समय पक्कै पनि सोनपरीले नमस्कार म सोनपरी दहाल बानेश्वरबाट भन्नु भन्ने आशा छ, किनभने तत्कालीन ती समयका हाम्रा धेरै श्रोता साथीहरू आज पनि रेडियो सुन्नुहुन्छ. खुसी लाग्छ. अब अहिले त यस्तो छ नि त, पहिला जस्तो रेडियो नै खोल्नुपर्छ भन्ने छैन. हामीले डिजिटल माध्यमबाट रेडियोको कार्यक्रमलाई सुन्न सक्छौ. नेपाली पात्र हाम्रो पात्रमा मजाले रेडियो लगइन गरेर सुन्न सकिन्छ, रेडियो सर्च गरेर सुन्न सकिन्छ. त्यसैले एकदम सजिलो छ. रेडियो कार्यक्रम सुन्ने लत बसेको मान्छेले छोड्न सक्दैन, त्यो मलाई थाहा छ. अब ढिला गर्दिन, प्रकृति प्रेमीलाई पनि सम्झना भन्दै राख्दै कट्टर कट्टरमा राम थापा तारा थापाको आवाजमा रहेको गीत

0: पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणीको मंगलबारे बसाई सुन्दै हुनुहुन्छ। हामी काठमाडौँबाट बोलिरहेका छौं। आजको बिहानीको समयमा मैले मेरा प्यारा प्यारा साथीलाई तीनै सुमधुर लोक तथा दोहोरी गीत र लोक संगीतहरू सुनाए। कस्तो लागिरहेछ सुनाउँदै गर्दा हामीलाई भन्नुहोला। टेलिफोनमा कोही आइसक्नु भएको छ, एकजनासँग कुरा गरौं न। हस् भन्नुभएको छ बाहिरबाट। हस् नमस्कार।
1: नमस्कार हजुर। नमस्कार।
0: को बोल्नुभयो?
1: हजुर यो जाजरकोट नगर नगरपालिका वर्णम तीनबाट मटकबार पुन मगर भन्ने मान्छे।
0: ओ आराम हुनुहुन्छ?
1: आराम हजुर आराम।
0: बेला बेलामा तपाईँ पनि आउनुहुन्छ इन्द्रणीमा है?
1: हजुर हजुर।
0: कस्तो लाग्छ इन्द्रणी कार्यक्रम?
1: इन्द्रणी कार्यक्रम राम्रै छ दाजु, ठिकै
0: राम्रै लाग्छ। अनि गाउँ बस्तीको खबर सुनाउनुहोस्।
1: गाउँ बस्तीमा यस्तै हो, अब चिसो चिसो मौसम सुरु हुन लाग्यो अनि पानी बर्सातहरू हुँदै जान लाग्यो। अब
0: भनेपछि जस मौसम राम्रो हुँदैछ। अब चाडबाडले पनि संकेत गरेको हुन सक्छ।
1: हजुर चाडबाड पनि नजिक नजिक आउन लाग्यो, परदेशीहरू पनि घर
0: फर्किने बेला भयो। अब बिस्तारै गाउँ बस्ती रमाइलै हुन्छ होइन?
1: हजुर।
0: के भन्नुहुन्छ आज केन्द्रणीको बसाई मार्फत नेपाली गीत संगीतका बारेमा, अथवा दशैंका गीतहरू आउँदैछन्, कस्ता गीतहरू मनपर्छन्, अथवा ठाउँ बस्तीका बारेमा? म चाहिँ आफ्नो ठाउँको बारेमा जानकारी गराउँछु भन्ने पनि हुन्छ, जे मन लाग्छ त्यो तपाईँले भन्न सक्नुहुन्छ।
1: हजुर अब म गीत संगीतकै बारेमा कुरा गरौँ। गीत संगीतको बारेमा अब दसैँ तिहारको बिचमा अब राम्रा राम्रा गीत संगीतहरू, जस्तै अब नराम्रो गीतहरू नल्याउने, राम्रा राम्रा पुराना गीत संगीतहरू जस्तो हुन्छ त्यस्तै राम्रो खालको गीतहरू ल्याउने
0: त्यही लाग्छ यहाँलाई। हस् हुन्छ, धन्यवाद छ जोडिनु भयो इन्द्रणीमा। थोरै भए पनि एक किसिमको रहर पुरा भयो नि त हाम्रो बोल्ने होइन? ल धन्यवाद तपाईँलाई। हस् ल नमस्कार छ। इन्द्रणीको बसाईमा हामी छौ, मेचीदेखि महाकालीसम्मबाट सुन्दै हुनुहुन्छ। गीत राख्छौ। टेलिफोन एउटा भन्नुभएको छ, को हुनुहुन्छ हेर भाइ त? नमस्कार।
2: नमस्कार हजुर।
0: को बोल्नुभयो?
2: म यता चितलाङबाट विकास थापा मगर।
0: हो विकासजी, विकासजीलाई पनि सम्झिरहेका थियौँ हामीले।
2: हजुर धन्यवाद तपाईँलाई पनि।
0: अनि चितलाङमै हुनुहुन्छ?
2: म हिजो मात्रै काठमाडौँबाट फर्केँ बेटा।
0: ए भनेपछि हिजोसम्म काठमाडौँ हुनुहुन्थ्यो, हिजोबाट आज चितलाङमा पुगिसक्नु भएको छ?
2: हजुर।
0: भन त दुई तिन घन्टाको बाटो त हो नि, धेरै टाढा पनि होइन चितलाङ काठमाडौँबाट। बाटो ठिकै छ अहिले?
2: बाटो अहिले ठिकै छ, राम्रै छ।
0: ल अनि के छ अब इन्द्रणी मार्फत आज यो कुराहरू मलाई भन्न मन लागेको छ भन्ने विकासलाई केही छ?
2: आज चाहिँ अब राम्रो राम्रो अब दसैँ पनि आउँदैछ, तिहार पनि आउँदैछ होइन?
0: कस्ता खालका गीतहरू बढी आइदिए हुन्थ्यो? अनि हाम्रो विकासलाई दसैँ तिहार भन्ने बित्तिकै मनपर्ने गीत चाहिँ कुन हो, कसका गीतहरू बढी मात्रामा सुन्नुहुन्थ्यो तपाईँ?
2: म चाहिँ पशुपति सम्म राजुको यस्तै यस्तै गीत सुन्छु।
0: राजु परियारको?
2: हजुर।
0: ए ल हुन्छ, अब उहाँहरूको आवाजमा पनि नयाँ नयाँ गीतहरू आउँदैछन् दसैँको होइन? ए ल खुसी लाग्यो, हुन्छ सुन्दै रहनुहोस् है त।
2: हाम्रो त जात्रा लाग्छ कार्तिक गते, तपाईँ आउनु होला है?
0: ए ल जात्रा कार्तिक गते कहाँ लाग्छ भन्नुहोस् त?
2: चम्पाकेश्वर मन्दिरको अगाडि।
0: ल चम्पाकेश्वर मन्दिरको अगाडि ठुलो जात्रा लाग्छ स्थानीय?
2: यसपालि ठुलो जात्रा लाग्छ, दिनभरि जात्रा लाग्छ। अनि बेलुका त्यो देउता लगेपछि अनि समाप्त हुन्छ
0: है? ल समय मिल्यो, त्यस्तै समय आएछ भने विचार गरौँला। हस्
2: हस् हस् धन्यवाद।
0: ल धन्यवाद तपाईँलाई पनि भन्दै अब चाहिँ हामी इन्द्रणीको बसाईबाट विदा माग्नै पर्ने समयमा आएका छौं। आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव दिनुहोला। दाजु इन्द्रणीको नम्बर कति हो भन्नुभएको छ दीपक तिवारीले, 4591300 र 400 हो। अब आज चाहिँ हामी टेलिफोन लिँदैनौ, यहाँलाई पनि धन्यवाद छ। सावित्रा भण्डारी इन्द्रणीमा जोडिनु भएको छ। दुर्गा पराजुलीले यति धेरै हामीलाई माया गरिरहनु भएको छ, धन्यवाद छ। हरि चौला गाईले खुसी लाग्यो भन्नुभएको छ, प्यारो मान्छे हरिलाई पनि सम्झना छ। सुभाषले हेर्दै हुनुहुन्छ, नवीनाले यो गीत बजाउनु मिल्छ भने मनको देउताले नरौ भन्ने हजारौं भेटियो रुवा एउटैले भन्नुभएको छ। त्यसपछि नम्बर कति हो भन्ने धेरै साथीहरू, कुन्ता आचार्यले दाङबाट नमस्कार भन्नुभएको छ, नमस्कार कुन्ताजी, यहाँलाई पनि धेरै सम्झना छ। त्यसपछि हाम्रो पूजा आचार्यले पनि सुन्दै हुनुहुन्छ, पूजाजी धेरै सम्झना होस् यहाँलाई पनि। अनि राईडी राजकलाले रवे गाम बेसी भन्नुभएको छ, दसैँको गीत सुनाउने बेला आउँदैछ है। हरिशरणम हजुर, हरिशरणम, अब छुट्टिनुपर्छ। सोनपरी माइक अफ भयरी, माइक अफ भयरी सोनपरीको। नरेन्द्र हस् थ्याङ्क यू ल, अब आजको लागि समय छैन, भोलिको बसाईमा फेरि हामी आउँछौ। दाजु पूर्वैमा झाल राखे सुनाउन भन्नुभएको छ। नारायण नारायण ल बसन्तले पनि सुन्दै हुनुहुन्छ, सबै सबैलाई नमन छ। आजको लागि एउटा राम्रो गीत बाहिर हाम्रो ईशाले तयार पार्नु भएको छ। यही गीत छोड्दै तपाईँ सबैसँग भोलि भेट गर्ने बाचा गर्दै भोलि पनि आउनुहोस्, तपाईँ पनि आउनुहोस्, तपाईँका साथीभाइलाई भन्न आउनुहोस् होइन, रमाइलो गरौंला भन्दै इन्द्रेणीबाट बिदा हुन्छु। आजको कार्यक्रमको प्रायोजक बर्जर साइन्स रहेको छ। धन्यवाद।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 10 AM
3: अहिले बिहानको
1: रेडियो अरुण टाइम चेक
2: इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। राजनैतिक विश्लेषक भरत मणि दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षकरण सम्बन्धी रिट निवेदनमा मंगलबार सुनवाईका लागि पेशी तोकिएको छ। दाहाल आइतबार प्रहरी लिमोरङको बेलबारीबाट पक्राउ गरेको थियो। आफ्नो युट्यूब च्यानल मार्फत भू राजनीतिक र उच्च राजनैतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। दाहालकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट निवेदन दिएकी थिइन्। उक्त रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले सुनवाईका लागि पेशी तोकिएको हो। त्रिपुरेश्वरमा सोमबार बसभित्रै आत्मदाह प्रयास गरेका चालकको उपचारकै क्रममा मृत्यु भएको छ। सोमबार बेलुका नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ, तर चालकको पूरा विवरण अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। काठमाडौँ प्रहरी परिसरका एसपी दानबहादुर थापाका अनुसार चालकको नाम नै पहिचान हुन सकेको छैन। हिजो बेलुका नै उपचारका क्रममा मृत्यु भएको हो थापाले भने, तर अहिलेसम्म न कोही आफन्त सम्पर्कमा आएका छन् न त चालकको पहिचान नै हुन सकेको छ। यसअघि उनको साथमा दावा लामा नामका कागजात फेला परेको आधारमा प्रहरीले सोही जानकारी गराएको भए पनि उनी हुन् कि होइनन् भन्ने पुष्टि हुन नसकेको समेत प्रहरीले बताएको छ। आफन्त कोही सम्पर्कमा आएका छैनन्, थापाले भने नाम नै पहिचान हुन सकेन। आफन्त कोही नआइसकेपछि म नजिकको दाई हुँ भन्दै हिजो एकजना सम्पर्कमा आएका छैनन् प्रहरीले भनेको। काठमाडौँको त्रिपुरेश्वरमा सोमबार बसमा आग लागि हुनअघि उक्त बसका चालक र ट्राफिक प्रहरी बीच विवाद भएको पाइएको छ। रेड्डी सिद्धि यातायातको 5-5-6-4-2-7-6 नम्बरको बसका चालक 25 वर्षीय दावा लामा भएको प्रहरीले जानकारी गराएको थियो। ट्राफिक प्रहरी बीच जरिवानालाई लिएर विवाद भएको भिडियो सामाजिक सञ्जालमा यति बेला भाइरल भएको छ। त्रिपुरेश्वर स्थित चोकमा चालक लामा र ट्राफिक प्रहरी बीच विवाद भएको देखिएको प्रहरीले जनाएको थियो। यसको केही समयपछि चालकले गाड़ी त्रिपुरेश्वर चोकबाट केही अगाडि राहदानी विभागको भवन नजिकको बस स्टपमा रोकेका थिए। त्यही रोकिरहेको बसमा सोमबार मध्याह सुमबार 12 बजेतिर आगलागी भएको थियो। आगलागीमा फेरि चालक गम्भीर घाइते भएका थिए। उपचारको लागि उनलाई किर्तिपुर वन अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भए पनि अहिलेसम्म शनाखत हुन नसकेको प्रहरीले बताएको छ। कीर्तिपुर अस्पतालकी डाइरेक्टर निजिना ताम्राकारका अनुसार गए राति करिब 7 बजेतिर उनको मृत्यु भएको। आगलागीबाट उनको शरीरको 97% भन्दा बढ़ी भाग जलेको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: गरौ
1: हो। अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
1: आईएमई गरौ,
3: आईएमई गरौ, आईएमई गरौ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: एमालेको जारी केन्द्रीय कमिटिको तेस्रो बैठक लम्बिएको छ। कार्यसूचीमाथि नेताहरूले आपत्ति जनाएपछि भोलि बुधबार बिहान सचिवालय बैठक बस्ने र बिहिबार मात्र केन्द्रीय कमिटि बैठक अन्त्य गरिने भएको छ। केन्द्रीय कार्यालय स्रोतका अनुसार भोलि बिहान सचिवालय बैठकले कार्यसूची अनुमोदन गरेपछि दिउँसो 1 बजेदेखि केन्द्रीय कमिटि बैठक शुरू हुने भएको छ। बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि सबैको भनाइ राख्न समय दिइने र बिहिबार बेलुकीसम्म बैठक समापन गर्ने तयारी रहेको समेत स्रोतले जनाएको छ। रूसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले 2/3 भन्दा बढ़ी बहुमत हासिल गरेको छ। लगभग पूर्ण आधिकारिक नतिजा अनुसार कड़ा नियन्त्रण र सीमित विपक्षीय सहभागिताबीच सम्पन्न निर्वाचनमा युनाइटेड रसियाले 57.83% मत पाएको छ। पार्टीले 450 सदस्य तल्लो सदन स्टेट डुमामा 355 सीट जितेको अल जजिराले जनाएको छ। आइतबार सकिएको 3 दिने मतदानपछि सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार युनाइटेड रसियाले 2021 निर्वाचनमा पाए 49.8% मतभन्दा उल्लेख्य रूपमा बढ़ी मत प्राप्त गरेको हो। 2001 गठन भएदेखि रूसी राजनीतिमा वर्चस्व कायम गर्दै आएको यो पार्टीले स्टेट डुमामा संवैधानिक बहुमत कायम गरेको छ। 2022 रूसी सेनाले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेपछि भएको यो पहिलो संसदीय निर्वाचन हो। साथै रूसले 2022 कब्जा गरी रूसमा गाभेको दावी गरेका 4 युक्रेन क्षेत्रका बासिन्दालाई मतदानमा सहभागी गराइएको पनि यो पहिलो संसदीय निर्वाचन हो। केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एला पाम्फिलोभाले रूसमा दर्ता भएको एकमात्र युद्ध विरोधी पार्टी याब्लोकोले राष्ट्रिय स्तरमा कुनै पनि सीट नजितेको समेत बताएकी छन्। र नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदको आफ्नो पहिलो खेलमा थाइल्याण्ड विरूद्ध 46-43 रोमाञ्चक जित निकालेको छ। मंगलबार टोकाई सिटिजन जिम्बेसियममा सम्भवी अन्तर्गत खेलमा नेपालले शानदार पुनरागमन गरेको थियो। पहिलो हाफ 15-24 गुमाएको नेपालले दोस्रो हाफ 6-31 आफ्नो पक्षमा पारेको। नेपालले रेड र ट्याक लबाट 25, बोनसबाट 17 र अलआउटबाट 4 अंक जोडेको छ। अब नेपालले भोलि अर्थात बुधबार चाइनिज ताइपेईको सामना गर्नेछ। आज बस्ने प्रतिनिधि सभाको बैठकका लागि निर्धारित कार्यसूची आकस्मिक रूपमा हटाइएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारका अनुसार आकस्मिक कारणले आजका लागि निर्धारित कार्यसूची हटाई संयुक्त राष्ट्र संघीय सामुद्रिक कानूनी सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको जनाइएको छ। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: हरेक दिन साथी भनी आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँ छरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
2: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
1: सुस्मिता नाछिरिङ सर्पसिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
2: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा हाल कतार
1: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
2: सपना शासङ्खर माझी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
1: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा हाल मलेसिया
2: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खरङ सङ्खुवा सभा
1: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
2: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा सङ्खुवा सभा हाल कतार
1: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा
2: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
1: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा
2: सरोज याखा धर्मदेवी नगरपालिका 6 सङ्खुवा सभा हाल काठमाडौँ
1: देवरा राई चैनपुर नगरपालिका 10 लेवारिङ सङ्खुवा सभा हाल काठमाडौँ
2: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे सङ्खुवा सभा
1: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ सङ्खुवा सभा हाल कतार
2: मिडिया प्रेमी निमु शेर्पा 5 रोपन नगरपालिका 8 चेङखुरुङ सङ्खुवा सभा
1: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 सङ्खुवा सभा हाल युएई
2: सुरज राई तुम्सा पोवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
1: किशोर कोइ राई केपिला गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
2: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा सङ्खुवा सभा हाल हङकङ
1: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
2: शर्मिला राई खादबारे नगरपालिका 4 गैरीपाङमा सङ्खुवा सभा हाल कुबेत
1: अविरल घरती मगर चयन माथी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
2: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
1: प्रणीत याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोला पारी सङ्खुवा सभा
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
1: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा हाल युके
2: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
1: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा
2: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हाई गुड मर्निङ अनि नमस्कार कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट हामीलाई केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो र अलेकम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट तपाईँले हामीलाई संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र तपाईँले आफ्ना सम्झना सन्देशहरू पठाउन चाहनुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ आउने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस् अनि फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्ट्याटस पोस्ट गरेका छौं, सोही स्ट्याटसको कमेन्ट बक्सबाट फटाफट म्यासेजहरू पठाउन सक्नुहुनेछ। मीडिया प्रेमी साथीहरूले प्रायोजन गर्नुभएको यो कार्यक्रममा तपाईँकै सम्झना सन्देशहरूसँगै अनि तपाईँकै रोजाएका गीत संगीतहरू तपाईँलाई नै सुनाउनेछु। अब पनि म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु हुने साथी हुनुहुन्छ शिशिर चञ्चले, उहाँले लेख्नु भएको छ, हेलो रमा नाना फ्याफुल्ला, म शिशिर चञ्चले पाँच खबनबाट प्रोग्राम मार्फत आज जन्मदिन मनाउनु हुने रोशनदीप सरलाई जन्मदिनको शुभकामना अनि घर परिवारमा सम्झना साथीहरू नातिनी दिल्सा राई, दिदी अस्मी सोताङ, त्यसै गरेर के लेख्नु भएको छ अर्को दिदी राईनी राजकला, त्यसै गरेर बहिनी सुनिता कुलुङ, घाँस कृष्ण तामाङ, त्यसै गरेर सन्तोष राफले लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि भन्नुभएको छ। खास यहाँलाई धेरै धेरै धन्यवाद छ। सुनिता कुलुङले हेलो क्युट सिज सेवाकी के छ खबर भन्नुभएको छ, खबर एकदमै राम्रो छ। इट्स मी सुनिता कुलुङ, सुन्दैछु प्रोग्राम बालाबाट हो भन्नुभएको छ अनि लेख्नुहुन्छ ह्याप्पी बर्थडे टु यु काका रोशनदीप एन्ड मिस यु हजुरलाई एन्ड माई फ्यामिली लभ यु सराहिल सनकुलुङ बुनु फुच्ची यामकला कुलुङ अनि त्यसै गरेर सासुमा जुनिता चामलिङ राई भन्नुहुन्छ, प्यारीहरू अस्मि सोताङ एन्ड सुमिता लिमुखिन याखा, त्यसै गरेर सपना तामाङ मोक्तान सरू छेत्री कमला घले, त्यसै गरेर कृष्ण तामाङ अनि त्यसै गरेर जीवन फाबिन सुरज राई तुम्सा अमित किरात राई भाइहरू निमा शेर्पा एन्ड सुगम शेर्पा आशिष बराल मगर श्री आङबुहाङ लिम्बु पासाङके शेर्पा दिदीहरू कमला एण्ड सुनसुनिता राई, त्यसै गरेर युनिसा तामाङ दाईहरू शिशिर चञ्चले एण्ड वरूण चञ्चले राई, त्यसै गरेर राजविरही काइला लिम्बु विजय आशिष नयन बस्नेत आकाश राई, त्यसै गरेर ढकाल धर्मराज, त्यसै गरी सुजन थापा सुरज श्रेष्ठ शरण आले मगर अनि राई पिके, त्यसै गरेर सोल्टिनी जुना लिम्बु चन्द्रमाया तामाङ, त्यसै गरेर रजिना घताने एण्ड अल माई फ्रेन्ड्सलाई उस्तै माया सम्झना छ भनेर लेख्नुहुन्छ। ओके सुनिताजीलाई पनि मेसेजको लागि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अस्मी सोताङको मेसेज प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ, हेलो हाई सेवा सिस्टर विथ मी अस्मी सोताङ खानबारीबाट हो, फ्रेन्ड्स मिस गर्नुपर्दा हजुरलाई मिठो सम्झना छ माया छ अनि आज मलाई मिल्छ भने परदेशी रहेछ जालियामा बलको गीत जीवन थापा मगरको आवाजमा रहेको बजाइदिनुहोस् ल भनेर लेख्नु भएको छ। आज जन्मदिन मनाउनु हुने संखुवा सभा रेडियोको पुरानो आरजी रोशनदीप दाईलाई ह्याप्पी बर्थडे टु यु एण्ड छोरी छ्या लिम्बु मुटु सानो शशिका किराती, त्यसै गरेर प्यारी सोनिम शेर्पा क्युटी माया घिसिङ अनि क्युटी दिल्सा राई माइलो सुनिता कुलुङ सन्धिनी सरोज छेत्री अनि फुच्ची यमकला कुलुङ सुमिता लिम्बुखिम याखा आँचल योजन दादा माधव ढुङ्गेल भाइ शिशिर चञ्चली राजविरही काइला लिम्बु विजय आशिष नयन बस्नेत मित्र सुरज राई तुम्सा वरूण चञ्चले राई शरण आले मगर सन्तोष काफले सुस्मिता नासरिङ हर्फलको साथी समीक्षा अनि सपना तामाङ मोक्तान कृष्ण तामाङ नाना सुनसुनिता राई नाना भूमिका राई बहिनी रिमा थामी त्यसै गरेर आकाश राई ढकाल धर्मराज लभ स्टार सन्तोष छेत्री सांगर गिरी सानुमाय शेर्पा मीडिया प्रेमी निमु शेर्पा दादाहरू रत्नबहादुर थापा जनक रजाली मगर ठुल्दा श्रीराम दाहाल दिल दुखिरिया अनमोल छेत्री सन्देश कुलुङ पूर्ण तामाङ त्यसै गरेर समीर शंकर रंजित राई लगायत सम्पूर्णको लागि भन्ने उहाँले धेरै साथीहरू सम्झना गर्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि।
कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। व्यवसायमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकै रोजाइका गीत संगीतहरू तपाईँलाई नै सुनाउनुपर्छ। तसर्थ ढिला नगरिकन अब म तपाईँको लागि साथीले रोजाइमा पार्नु भएको अर्को यो विशेष गरी कार्यक्रममा चाहिँ यो पहिलो सांगीतिक स्वरूप मिठो गीत राख्न चाहन्छु। साथीले रोजाइमा पार्नु भएको छ परदेश रहेछ जालियामा जीवन थापा मगरका आवाज रहेको गीत तपाईँको निम्ति राख्छु, सुन्दै रहनुहोस्।

हजुर, परदेश रहेछ जालियामा युनिक लिमिटेड गीत पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ र तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु। तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँको रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाइरहेकी छु। फेरि पनि म ढिला नगरिकन बाँकी सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला तिम्रो साथी फेसबुक आइडी भएको साथीले सम्झना सबैमा सुन्दैछु प्रोग्राम शंखुवासभादेखि भनेर लेख्नु भएको छ। त्यसै गरेर युनिसा तामाङ हुनुहुन्छ। युनिसाजीले हाई गुड मर्निङ नमस्कार है, म यता धर्मदेवी नगरपालिका मामलिङबाट युनिसा तामाङ हो। अनि लेख्नु भएको छ उहाँले, भोलि चाहिँ मेरो जन्मदिन परेको छ, सम्पूर्ण फेसबुक साथीहरूलाई यही माध्यमबाट इन्भाइट गर्छु ल भन्दै बाई बाई भन्नुहुन्छ। ओके, थ्याङ्क यू सो मच युनिसाजीलाई र एडभान्स ह्याप्पी बर्थडे पनि भन्न चाहे। अर्को साथी हुनुहुन्छ सपना तामाङ मोक्तान, उहाँले लेख्नु भएको छ, हेलो गुड मर्निङ नमस्कार, मि सपना तामाङ मोक्तान सुन्दैछु यता संखुवा सभाको पाँच खबरबाट। अनि आज एउटा सङ्घ रोजेको छु, बजाइदिनुहोस् न ल भन्नुभएको छ। अनौठो प्रतीक्षा किरण बाबुपुनको। अनि अब बस्ने गीत सुनाउनु पर्दा फर्स्टमा त हजुरलाई अनि प्यारी माया सुमिता लिमुखेमियाखालाई, बाँकी प्रोग्राम सुनेर बस्नुहुने मेरो नामसँग परिचित सम्पूर्णलाई सुनाउँदै गइल ओके बाई बाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ विनिता दाहाल सुवेदी। विनिता जीले लेख्नु भएको छ, हेलो दी, के छ खबर? विनिता दाहाल हो, धनकुटाबाट हो। आज मलाई जे गर्न नि गाह्रो पशुपति शर्माको लोकसंग, खुशबु सुवेदी, त्यसै गरेर लोसेना सुवेदी, लोकेश सुवेदी, सुषमा दाहाल, बिमला दाहाल, अनि त्यसै गरेर झुमा दाहाल, कुमार दाहाल, तुलसा भेटवाल, जानुका चापागाई भण्डारी, त्यसै गरेर भूमिका भण्डारी, दुर्गा कटवाल, डम्बरे ढुङ्गाना, त्यसै गरेर विष्णु खनाल, सुकुराज रसायनी निर्दोष लगायत सम्पूर्णको लागि भन्नुभएको छ। र विनिताजीले रोजाइमा पार्नुभएको यही गीत हिजो पनि रोजाइमा पार्नुभएको थियो, सो यो गीत मैले हिजोै पनि राखिसके। अर्को साथी हुनुहुन्छ अनुसा माङपाङ, उहाँले पनि मिस्यु वर्ल्ड भन्ने एउटा गीतको लिङ्क पठाउनु भएको छ। पिम्बा शेर्पाले सम्झना सबैमा भन्नुहुन्छ। त्यसै गरेर फुच्ची यामकला कुलुङ्गी, हेलो सी सेवा, के छ खबर? सन्ची हुनुहुन्छ, इट्स मी फुच्ची यामकला कुलुङ फ्रम बाला। आज मलाई अनौठो परीक्षा भन्ने गीत बजाइदिनुहोस् ल भनेर लेख्नु भएको छ। मिस्यु वर्ल्ड मार फ्रेन्ड्स भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई। अनि त्यसै गरी अर्को साथी विनु बनिता शासनकर हुनुहुन्छ, मिस्यु अल भन्ने सबैलाई सम्झिनुभयो। राइनी राजकलाले पनि सुलुखुम्बुबाट मिस्यु अल भन्नुभएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ सानु कमला, हेलो क्युटी सिज, गुड मर्निङ है, म सानु कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम। मिस गर्नुपर्दा जस्ट फर यु अनि मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एण्ड अलिसमा, भाइ दीपक सुनचेउरी, भाइ निमा शेर्पा, त्यसै गरेर बुनु मनिषा पोया, त्यसै गरेर प्रवीण मगर, नाना सुनु सुनिता राई, बुनु सुनिता कुलुङ, जुना लिम्बू, रमन मोक्तान तामाङ, सपना तामाङ, युनिसा तामाङ, सरू छेत्री, आशिष नैन बस्नेत, कृष्ण तामाङ, दाई पूर्वेली आकाश राई, दाई ढकाल धर्मराज, सचिन नेवाहाङ, वरूण सञ्चली, चामिङ निर्मला, त्यसै गरेर सुशीला विश्वकर्मा, राजविरही काइला, भाउजू प्रार्थना निरौला, भगवती निरौला, चन्द्रमाया तामाङ, रिमा थामी, त्यसै गरेर चामिङ निर्मला, सनिम शेर्पा लगायत सम्पूर्णमा मिठो माया सम्झना भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी हुनुहुन्छ सिमला चिम्सी राई, हेलो गुड मर्निङ, मि सिमला राई फ्रम धरान, अपकमिङ सङ जस्ट फर यू एण्ड सुजन कार्की, सरला राई, सुस्मिता राई, दाई अरुण नदी खत्री, त्यसै गरेर म गर्ने क्वीन एण्ड टू अल माई फ्रेन्ड्स, इन्जोय दिस सङ, थ्याङ्क यू भनेर लेख्नु भएको छ। विमला गिरी हुनुहुन्छ, विमलाजी हेलो दी नमस्कार, म भोलसुरदेखि ओके हिरागिरी भन्नुभएको छ, लाइभ सुन्दैछु है मिसु वालमा फ्रेन्ड्स, माडीमा हुने मम्मी बुबालाई धेरै मिस गरेको छु भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पाले, हेलो गुड मर्निङ नमस्कार दिदी, म पाँच खबर चुङखुरुङबाट, मिडिया प्रेमी निमु शेर्पा हो, मिसु वालमा फ्रेन्ड्स, ओके बा बाई भन्नुभएको छ। कमल श्रेष्ठले, आज मलाई टिकापुन र मनिष खड्काको आवाज रहेको गीत अनौठो परीक्षा भन्ने गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। हेलो हजुर नमस्कार, म तीनजुरी मिडिया ग्रुपको सदस्य तिरथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथी रुदी बास्कोटा, मनोज भुजेल, सुशी आरती लिम्बू भुजेल, लोकेन थोक्लेन लिम्बू, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला उनिम, फूलमाया आङ्खेवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय दिनुहोला भन्ने विदा हुन्छु। ओके बाई बाई भन्नुभएको छ। नानो प्रीति हुनुहुन्छ, प्रीतिजीले पनि मिस यू अल भन्ने सबैले सम्झना गर्नुभएको छ, सो थ्याङ्क यू सो मच तपाईँलाई।
किराती अर्पण कुलुङले हेलो नाना सेवा के हजुर अनि के छ खबर आज पनि आए है घर माङतेवा हाल धरानबाट हो किराती अर्पण कुलुङ हो अनि सङ रोजेको सुपले गरिदिनु न ल भन्नुभएको छ जय हो डा पोखरा भनी ओहो के लेख्नु भयो जय हो डा पोखरा भनी भनेर गीतको बोल देख्नु भएको होला स्पेलिङ मिस्टेक भयो या त के भयो मैले बुझ्दिन मेरो जीवन साथी मुभीबाट भनेर लेख्नु भएको रहेछ अनि साथीहरू मुटु राइने सुदीक्षा कुलुङ त्यसै गरेर छोरी अम्बिका कुलुङ अनि त्यसै गरेर लिम्बु विजय जीवन फाबिन माधव ढुङ्गेल मिडिया प्रेमी राई अनिसा दिल्सा राई अलिसा लिम्बु आदित्य राई सन्देश कुलुङ त्यसै गरेर वरूण चञ्चली राई रिमा थामी राज घले मगर राई सफल आयोस् एन्ड अल फ्रेन्ड्सलाई भन्दै सुटिन्छु ओके ब बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई चञ्चली कुलुङ शर्मिलाले पनि मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ ओके तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँको रुचाएका गीत संगीत तपाईँलाई मैले सुनाउनुपर्छ अब कार्यक्रम अर्को सांगीतिक कौशल स्वरूप यो मिठो गीत राख्न चाहन्छु किरण बाबु फुनको शब्द संगीतमा रहेको गीत रहेको छ अनौठो परीक्षा बलको गीत हो टिका फुन र मनिष खड्काको आवाज रहेको गीतलाई आज धेरैभन्दा धेरै साथीले रोजाईमा पार्नु भएको छ तीनजना साथीहरूको रोजाईमा परेको यो गीत यति बेला तपाईँको निम्ति राख्छु सुन्दै रहनुहोस्

0: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B2067 जा नामक फलामेटाता हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामेटाता फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त ढाँचा डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध छ। साथै उक्त ढाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जानु।
1: लाखै सल्लाह दिएर के पाक्क बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त,
0: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन

0: हाउस शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: कहाँ हेर न गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है?
2: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
3: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कस्तो?
2: ए, बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
3: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुन्दाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खु आसबा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
6: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनर गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
6: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
6: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनचाँदी पसलकै गहना चाहिन्छ नि फेरि।
6: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनचाँदी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
7: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई
4: मनोकामना सुनचाँदी पसल
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली ममता रसाइली, मोबाइल 9862-13-67-44, 9915-38-77-75।

पेजमा नयाँ आउने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा हामीले एउटा स्टाटस पोस्ट गरेका छौं। सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुनेछ। हजुर, अब पनि म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ हजारमन राईले, मिस यू अल भन्दै सबै साथीहरूलाई सम्झना गर्नुभएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। त्यसो गरेर अर्को साथी हुनुहुन्छ क्रेडिबल करणको लुङ हुनुहुन्छ, उहाँले पनि मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। रिमा थामी हुनुहुन्छ, रिमाजीले सेवा रमा दिदी अनि के छ हजुरको खबर सन्ते हुनुहुन्छ अनि माम भयो कि छैन भन्नुभएको छ। माम भइसक्यो, यो ज्यानलाई त्यति धेरै सन्चो चाहिँ छैन तर ठिक ठिकै छु। आज त प्रोग्राम मजाले ओके आज त प्रोग्राम सुन्न नै पाएको छुइनँ भन्नुभएको छ। धान गोड्दै गोड्न जाँदैछु, सबैको लागि सम्झना छ भनेर सुनाइदिनु है भन्दै बाई बाई भन्नुहुन्छ। हस्पके भने साथीले सुनिसक्नु भयो तपाईँको खबर है। अर्को साथी धर्मराजजी हुनुहुन्छ, नमस्ते रमाशी सर, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई सुरेश अन्जान र अन्जिता बिकको लौन नि यस्तो भए म किन बलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। अनि यो गीत मार्फत मलाई चिन्नुहुने माया गर्नुहुने सम्पूर्ण साथीहरूलाई, मेरा आफन्तजन इष्ट मित्र सबैलाई शुभ दिन अनि बस्ने मिठो गीत पनि सुनाउँदै बिदा हुन्छु भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ विष्णु खनाल भएको, उहाँले लेख्नु भएको छ, हेलो सिस गुड मर्निङ, के छ खबर, सन्चै हुनुहुन्छ नि, इट्स मी विष्णु खनाल फ्रम आठराई तेह्रथुमबाट प्रोग्राम सुनेर साथ दिइरहेको छु। कार्यक्रम मार्फत साथीहरू सम्झिनु पर्दा मनको साथी जीवन कार्की बबिता दाहाल, विनिता दाहाल सुवेदी अनि गगन तेह्रथुमे, लिम्बुनी साझा, त्यसै गरेर दुर्गा कटवाल, पुष्पा राई, ढकाल धर्मदास, काली कमला वनिम लिम्बु लगायत सम्पूर्णको लागि बस्ने गीत समर्पण गर्न चाहन्छु भन्दै बाई बाई भन्नु भएको छ। फुङसा लिम्बु हुनुहुन्छ, फुङसाजीले हाई सेवारो सभा पोखरीबाट श्रेया लिम्बु हो क्या भन्नुभएको छ। अब बस्ने मिठो गीत सम्पूर्ण साथीहरूको लागि भन्दै ओके बाई बाई भन्नुहुन्छ। अर्को साथी हुनुहुन्छ सन्तोष काफले, सन्तोष दिदी हेलो, क्युट दिदी नमस्ते, के छ खबर, सन्तोष काफले हो प्रभासदेखि। अनि साथीहरू सम्झिनु पर्दा चाहिँ पुष्पाञ्जली राई, अश्विनी सोताङ, राजविरही काइला, राजमाया कुलुङ भन्नुभएको छ, त्यसै गरेर अञ्जली श्रेष्ठ, एल्सना कुलुङ राई, नानु निर्मला शाह, मेरो प्यारो मान्छे तिमी, मिडिया प्रेमी निम्बु शेर्पा अनि लिम्बु विजय, कृष्ण तामाङ, चञ्चली कुलुङ शर्मिला, सुनिन साख्या अनि त्यसै गरेर शिशिर चञ्चली, अनु शेर्पा, अनुराधा गुरूङ, हर्फलको साथी समीक्षा, सुस्मिता नासिरिङ अनि राई, दिपा, जनिता चामलिङ राई, हिमा राई, वरुण चञ्चले राई, सरोज छेत्री, श्रीजु गुरूङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। त्यसै गरेर चन्द्रमाया तामाङ हुनुहुन्छ, चन्द्रमायाजी हेलो रमा नाना नमस्कार, इट्स मी चन्द्रमाया तामाङ फ्रम पास खपन, सुन्दैछु है। अनि साथीहरू सम्झिनु पर्दा चाहिँ फर्स्टमा त हजुरलाई प्यारी सुमिता लिम्बुखेमियाखा, सुनिता कोलुङ, त्यसै गरेर सम्झना रुम्बाङसा, मीडिया प्रेमी निमु शेर्पा, सपना शंकर दिदीहरू, भावना मगर, सानु कमला, भाउजू, सपना तामाङ मोक्तान, सुल्तिनी जुनु तामाङ, त्यसै गरेर युनिसा तामाङ, दाई तीर्थ राई लगायत सबैमा धेरै धेरै माया सम्झना भन्दै गइन बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को साथी हुनुहुन्छ सपना शंकर, सपनाजीले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। किशोर कोही राईले पनि हाई भन्नुहुन्छ। सन्ध्या लिम्बु हुनुहुन्छ, उहाँले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भयो। अभागी ऋतुले पनि मिस यू अल भनेर मेसेज छोड्नु भएको छ। रिनी सांसदले जन्मदिनको शुभकामना मेरो भिनाजु सोम थामीलाई अनि सबैमा मिठो सम्झना गर्दै बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र अब भने कार्यक्रममा अर्को एउटा मिठो गीत सुनाउने भइसकेको छ। सो साथीले रोजाइमा पार्नुभएकै अर्को मिठो गीत राख्न चाहन्छु, लौन नि यस्तो भए म किन बलको गीत रहेको छ, सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै मिठो गीत तपाईँले भर्खरै सुन्नुभयो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेक बेसीको धुन रेडियो 97.6 मेगाहर्जको रेडियो तरंगबाट। अब ढिला नगरिकन बाँकी साथीहरूको सन्देशतर्फ नै लागिहाल्छ। विक्रम शंकरले पनि हाई गुड मर्निङ नमस्ते, म विक्रम शंकर माधी घरबै हालखाँदबारीबाट सुन्दैछु, सबैलाई सम्झना छ भन्नुभएको छ। रमिला दर्नाल हुनुहुन्छ, हेलो सिस्टर नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ सबैजनामा, म पनि सुन्दैछु ल। यता मोरङबाट रमिला दर्नाल हो, साथीहरूलाई मिस गर्नु पर्दा लेख्नुहुन्छ। पाँच कपनमा हुनुहुन्छ मम्मी बाबा बुनु, अनि उहाँहरूलाई चाहिँ धेरै मिस गरेको छु, त्यसै गरी त कतारमा हुनुहुने मनको मान्छेलाई पनि धेरै सम्झना मिस गरेको छु भन्ने छुटिन्छु। ओके बाई बाई भन्नुहुन्छ, हस् धेरै धेरै धन्यवाद छ। नवीन देवानले सबैलाई सम्झना गर्नु भएको छ। त्यसै गरेर अर्को साथी शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ, उहाँले हेलो हजुर नमस्कार, इन सांगीतिक अभिवादन, म पाँचर हिलिहाङ सात घरबै हाल फिडिन चार डब्लूबाट शुक्रराज रसाइली निर्दोष हो। अनि अब बस्ने गीत मार्फत साथीभाइहरूलाई समर्पण गर्नुपर्दा साथीहरूको नाम यस प्रकार छ: जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य, निकेन्द्र सम्बाहम्पे, अरूणा सम्बाहम्पे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेरथुमे, त्यसै गरेर सुमे लिम्बु, सन्समाया केरूङ, ताराशंकर लगायत सम्पूर्णको लागि भन्दा धेरै साथीहरूको नाम लेख्नु भएको छ। सुशीला विश्वकर्माले गुड मर्निङ नमस्कार राम बेदीज्यू, विथ मी सुशीला विश्वकर्मा फ्रम पास खपन वान अपकमिङ सङ जस्ट फर यू, अपकमिङ सङ डेडिकेट जस्ट फर यू एण्ड प्यारी अमिना सुनवार, प्यारी बुनो रिमा थामी, सनिमना छिरिङ, मीडिया प्रेमी राई अनिसा, अनि राई सफल आयोस, दादा शरण आले मगर लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेख्नुभयो। सृजना तामाङले हेलो सिज गुड मर्निङ एण्ड शिवारो, मिस सृजना तामाङ भोजुरबाट हो, आज मैले एउटा सङ रोजेको छु, बजाइदिनु न ल, रामजी खान र टिकापुनको आवाजमा सजिएको तिमीलाई पराई ठान्दिन भन्ने सङ्घ हो, बज्ने गीत सबैको लागि भन्नुभएको छ। कुमारी योङहाङ लाउतीले पनि मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ। ओके तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। नम्रता शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, नम्रता शेर्पा संखुवा सभा खादबारी घर भई हाल युएबाट हो, एन्ड माई मुटु फुर्बा ग्यालजेन शेर्पा, दिदी रिता शेर्पा, त्यसै गरेर प्यारी पविना राई, खुस्बी मेवाङ, काली कमला वनिम, अनि लभ यु अञ्जना शंकर कोइराला, मिडिया प्रेमी निमु शेर्पा, चामलुङ निर्मला राई, छोरी मनिषा पोया लगायत सबैको लागि भन्नुभएको छ। त्यसै गरेर मीडिया प्रेमी मनकुमारी कान्छीकुलुङ हुनुहुन्छ, उहाँले गुड मर्निङ मे मनकुमारी कान्छीकुलुङ मिस्टी वालमा फेन्स भन्नुभएको छ। अनिता नखोकले पनि हेभ अ गुड डे अल भनेर लेख्नु भएको छ। दिलुरुङ माङसा हुनुहुन्छ, उहाँले लेख्नुहुन्छ हेलो गुड मर्निङ नमस्ते ब्युटिफुल नाना, माम खानुभयो भन्नुभएको छ, मैले माम खाइसके, के छ खबर, मे दिलुरुङ माङसा फ्रम भोजपुर पौवादुङमा दुई खेसाङबाट, म पनि लाइभ मार्फत मजाले प्रोग्राम सुन्दैछु, अनि तपाईँहरूकोतिर मौसम कस्तो छ भन्नुभएको छ। यता हाम्रोतिर त मजाले घाम लागिरहेको छ है भन्नुभयो। फ्रेन्ड्सहरू मिस गर्नुपर्दा जस्ट फर यु एण्ड कार्य सफलताको शुभकामना, हस्बेन्ड उज्जवल राई एण्ड प्यारी भदैनी सम्झना रुम्बाङसा, जय सन्देश कुलुङ राई, त्यसै गरेर क्युटे दिल्सा राई, माया बिनु बिनिता सासंकर, मायालु मनकुमारी कान्छी कुलुङ, मुटु चन्द्र माया तामाङ लगायत सबैको लागि भन्नुभएको छ। जुनिता तामिङले पनि सबैलाई सम्झिनुभयो, हर्पलको साथी समीक्षा लगायतका धेरै साथीहरू हुनुहुन्छ। समय अभावको कारणले सबै सबैको म्यासेजलाई मैले रिड आउट गर्न पाइन, सुक्षामा चाहन्छु। अब मैले विदा माग्नैपर्छ। यतिजनसम्म सुनेर साथी नै कार्यक्रमलाई चाहिँ प्रायोजन गर्नुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद भन्दै भन्दै आजको कार्यक्रमबाट छुटिएर जाँदै गर्दा साथीको रोजाइमा रहेको यो मिठो गीत तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतारामा विदा चाहन्छु। हवस् नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

सबैभन्दा पहिले मुख्य मुख्य खबर। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपाय सहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देश। कर्णाली करिडोर अन्तर्गत छारे भीरको पहिरो पछ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरै जसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। भएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ। यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यसैबीच आज प्रधानमन्त्री शाह न्यूयोर्क जाँदा तिरुवनन्तराष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईको लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे। तर प्रधानमन्त्री शाह न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाए परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्किँदा पनि तिरुवनन्तराष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री शाह आज बेलुका कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाने कार्यक्रम छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नियमित शेयर कारोबार शुरू भएको छ। नेप्सेका 72 कारोबार सदस्य कम्पनीका सर्वर राखिएको डेटा सेन्टर अर्थात डेटा हब प्रणालीमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन भएको हो। डेटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले हिजो नियमित शेयर कारोबार स्थगित गरेको थियो। नेपाल धितोपत्र बोर्डले प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपाय सहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन समेत दिएको छ। धितोपत्र बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्तो समस्या दोहोरिन नदिन गर्नुपर्ने सुधार सहितको प्रतिवेदन यही असोज 12 गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले जानकारी दिनुभयो। प्राविधिक पक्ष तथा कारोबार नै स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उप कार्यकारी निर्देशकको नेतृत्वमा 5 सदस्यीय निरीक्षण टोली समेत खटाएको छ। बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनको आधारमा आउँदा दिनमा धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढाउने जनाएको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका 2 रिप नजिकैको छारे भीरमा पहिरोसँगै ढुङ्गा पछ्याउन समस्या भएको छ। 2 ठाउँबाट पहिरो खसेपछि झण्डै 100 मिटर सड़कमा ठूलठूला ढुङ्गा थुप्रिएका छन्। सड़कमा खसेका ढुङ्गा सामान्य स्काभेटरले हटाउन नसकिने भएकोले विस्फोट गराएर फुटाल्नुपर्ने अवस्था आएको हिल्सा सिमकोट सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार ड्रिल मेसिनको प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ। सड़क खुलाउन निरन्तर काम भइरहेको तर झण्डै 1 हप्ता लाग्ने देखिएको आयोजना कार्यालयले जनाएको छ। नियमित आवत जावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर सड़कको भीरतर्फ डोरी लगाई भर्याङ समेत बनाई वारपार गरिरहेका स्थानीय बासिन्दा कमल बुढाले बताउनु भएको छ। सड़क अवरूद्ध हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवत जावत गर्ने यात्रु तथा गाड़ी प्रभावित भएका छन्। आयोजना प्रमुख नेपालीले जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीरबाट आवत जावत नगर्न आग्रह समेत गर्नुभएको छ। भएको शुक्रबार दिउँसो सड़क अवरूद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगंज तथा नेपालगंज हुँदै सिमकोट कैलाश मान सरोवर दर्शन गर्न जाने यात्रुहरू अल्पत्र परेका छन्।
नदी खोला र किमरुङ खोला क्षेत्रमा पटक पटक आएको बाढ़ीका कारण अवरूद्ध पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क खुलेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने चर्चित पर्यटक स्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यो सड़क गएको साउन 28 गतेदेखि अवरूद्ध थियो। सड़कको प्रारम्भिक पुननिर्माण तथा मरमत कार्य हिजो बेलुका सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। अन्नपूर्ण 8 को बिरेठाटी एबीसी र पुन हिल तथा घोड़े पानीको प्रवेशद्वार हो। बिरेठाटीमा मोदी खोलाको कटानले 100 मिटर पक्की सड़क बगाएको थियो भने बिरेठाटी बजार समेत जोखिममा परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने, डेटा हबको समस्या समाधानपछि नेप्सीमा आजदेखि नियमित कारोबार शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हत्कड़ी नलगाउन अन्तरिम आदेश दिएको छ। हिजो न्यायाधीश दुवै नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले हत्कड़ी लगाउने पर्ने अवस्था नदेखिएका व्यक्तिको हकमा अन्यथा कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक कवरले अनिवार्य रूपमा हत्कड़ी लगाउने कार्य नगर्न नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो। अदालतले पक्राउ परेका व्यक्ति भाग्न सक्ने जोखिम, उसको व्यवहार, आफू वा अरूलाई क्षति पुर्याउन सक्ने खतरा लगायत वस्तुगत अवस्थाको विश्लेषण गरी हत्कड़ी प्रयोग नगरी नहुने अनिवार्य परिस्थिति देखिएमा मात्र त्यसको अभिलेख राखेर हत्कड़ी लगाउन सकिने जनाएको छ। रोशन आवजी समेतले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाइएको थियो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1,700 रूपियाँले घटेको हो। सुन आज तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,300 रूपियाँले घटेर तोलाको 3,03,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 30 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,775 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण 2 जनाको ज्यान गएको छ, 5 जना घाइते भएका छन्। अरू केही मानिसको अवस्था थाहा हुन सकेको छैन। आँधी आज बिहानसम्म जापानको तटबाट टाढ़िँदै प्रशान्त महासागरतर्फ अघि बढ़्यो। जापानको मौसम विज्ञान विभागले यसअघि तत्काल जीवनका लागि खतरा भन्दै विभिन्न चेतावनी जारी गरेको थियो, तर आँधी कमजोर भएपछि ठूलो वर्षा र पहिरोको जोखिम सम्बन्धी धेरैजसो चेतावनीलाई हटाएको जापानको सार्वजनिक प्रसारण संस्था एनएच केले उल्लेख गरेको छ। तीव्र हावाहुरीका कारण विद्युत सेवा, उडान र रेल सेवा प्रभावित भए। जापानकी प्रधानमन्त्री सोनाए ताकाहिचीले सामाजिक सञ्जाल एक्समा आँधीले गरेको क्षतिमा दुःख व्यक्त गर्नुभएको छ, तर आफू पूर्व निर्धारित योजना अनुसार अमेरिकाको भ्रमणमा जाने उल्लेख गर्नुभएको छ। अब खेल खबर। जापानको नागोया आइचीमा चलिरहेको विश्व एसियाली खेलकुद एसियाड अन्तर्गत पुरूष कबड्डीको समूह चरणमा नेपाल पाकिस्तानसँग 58-43 अंकले पराजित भएको छ। आज बिहान भएको खेलमा नेपालले पहिलो हाफमा 17 अंक जोड्दा पाकिस्तानले 30 अंक बनायो। त्यस्तै दोस्रो हाफमा नेपालले 26 अंक थप्दा पाकिस्तानले 28 अंक जोड्यो। नेपालले दुवै हाफमा कुल 43 अंक बनाउँदा पाकिस्तानले 58 अंक जोड्दै 15 अंकको जित निकालेको हो। पहिलो खेलमा नेपालले थाइल्याण्डसँग 59-48 अंकले हार बेहोरेको थियो। त्यस्तै महिला कबड्डीमा भने नेपालले विजय शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 पराजित गरेको हो। यस्तै कराँतेको महिला टीम काताको कास्य पदक प्रतिस्पर्धामा नेपाल पराजित भएको छ। रिपिचेज प्रतिस्पर्धामा नेपाल चाइनिज ताइपेसँग 5-0 पराजित भएको हो। त्यसअघि क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 नै पराजित भएको थियो। भियतनामले सेमी फाइनलमा चाइनिज ताइपेलाई हराएपछि नेपालले रिपिचेजमा मौका पाएको हो। यस्तै पौडीको महिलातर्फको 100 मिटर फ्री स्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली करिडोर अन्तर्गत छारे भीरको पहिरो पछ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुवानका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरैजसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै आदरणीय श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

0: खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेपछि बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेलाई।
0: बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो, नेपालमा पनि भीषण वर्षा हुने सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
2: आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफ्नो जे गति सकिन्छ सतर्क हुनु र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ।
1: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई। खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
0: जापानमा शक्तिशाली सामुद्रिक आँधी पछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम।
1: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
3: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड मज्जाको लगानी गर्ने अवसर।
4: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
3: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
4: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला। एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
3: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।

0: जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
0: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333, 493-555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री नियुक्त भएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाहले पर्सि असोज 8 गते महासभाको उच्च स्तरीय जनरल डिबेटलाई सम्बोधन गर्नुहुनेछ। विश्वास पुनर्स्थापना र रूपान्तरण व्यवस्थापन भन्ने मूल नाराका साथ शुरू भएको महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, हिमाली क्षेत्रको जोखिम र जलवायु न्यायका विषयलाई जोरदार रूपमा उठाउने तयारी छ। विशेष गरी गएको भदौ 10 गते भोटेपछि त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालले भएको मानवीय संकट र झण्डै 7 खर्ब 23 अर्ब रूपियाँ बराबरको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुहुनेछ। भ्रमणको क्रममा उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। देश बाढ़ीको शोकमा रहेकाले यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर, रेड कार्पेट जस्ता कुनै पनि औपचारिक विदाई समारोह राखिएको छैन। प्रधानमन्त्री असोज 10 गते स्वदेश फर्कने कार्यक्रम छ भने उहाँको अनुपस्थितिमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
5: यस्तै प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज बिहान टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड़ दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ। प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको बताउनुभयो। मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरूद्धमा रहेको भन्दै त्यहाँका श्रम मन्त्रीलाई तत्कालै नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढ़ाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। यसअघि मलेसियाले नेपालका झण्डै 1100 म्यान पावर मध्ये 25 कम्पनीलाई मात्रै छनौट गरेको विषय विवादित भएको थियो।
1: बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय प्रणालीको रूपमा उत्तर पश्चिम दिशातर्फ अघि बढ़ेको छ। यसको प्रत्यक्ष असर भारतका तटीय राज्यहरू ओडिशा र उत्तरी आन्ध्र प्रदेशमा देखिन थालिसकेको भारतको मौसम विभागले जनाएको छ। 50-65 किलोमिटर प्रति घण्टाको गतिमा हावाहुरी चल्नुको साथै अत्यधिक वर्षा हुन थालेपछि त्यहाँ विभागले सतर्क रहन भन्दै रेड अलर्ट जारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। न्यूनचापीय क्षेत्र ठूलो विनाशकारी आँधी बेहेर चक्रवातका रूपमा विकास भइ नसकेको भए पनि तीव्र हावाहुरी र अत्यधिक भारी वर्षा गराउने शक्तिशाली न्यूनचापीय क्षेत्रको रूपमा देखिएकाले नेपालमा ठूलो वर्षा गराउने प्रश्न भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देले बताउनुभयो। उहाँका अनुसार भोलिसम्ममा चक्रवातको रूप लिने सम्भावना छ। चक्रवातले दिशा बदल्ने सम्भावना पनि रहन्छ। त्यसले वर्षाको मात्रा क्षेत्रमा फरक पार्छ तर असोज 9 देखि 11 गते धेरै ठाउँमा भीषण वर्षा हुने प्रश्न छ। मौसम पूर्वानुमान महाशाखाले पनि बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पार्ने गतिविधि बढ़न सक्ने र 9 देखि 11 गतिसम्म भीषण वर्षा हुने अनुमान गरेको छ। नेपालमा आउँदो 24 देखि 48 घण्टाभित्र विशेष गरी कोशी मधेश बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई धेरै ठाउँमा मध्यम र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। निरन्तरको वर्षाको कारण पहाड़ी भूभागमा पहिरो जाने र साना खोला नालाहरूमा पानीको बहाव बढ़न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। 3 दिनका लागि लामो यात्रा रोक्न उनीहरूको सुझाव छ। साथै बाली भित्राउने तयारीमा रहेका किसानहरूलाई केही दिनका लागि काम रोक्न र यात्रा गर्दा मौसमको ताजा जानकारी लिन मौसमविदहरूको अनुमान छ। भीषण वर्षाको पूर्वानुमानसँगै सरकारी निकायहरूले पूर्व तयारीका काम थालेका छन्। पूर्व तयारी अन्तर्गत कस्ता काम भइरहेका छन् भनेर साथी सम्झना महर्जनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
6: मनसुनको लागि भनेर हामीले पहिलादेखि नै जुन तयारी गरेका छौँ, जुन जुन मेकानिजमहरू छ त्यो मेकानिजममै आएको हो। त्यही अनुसार हामीले सबै विपदको मध्यमिकाहरूलाई यो सूचना दिइ पनि सकेका छौँ। 77 वटा स्तरीय कार्यालयमा पनि यो सूचना गइसकेका छ र आर्थिक तयारी गर्न अलर्ट हुनको लागि चाहिँ भनिसकेको अवस्था।
7: यात्रा क्षेत्रकै लागि केही विशेष सूचनाहरू निकाल्ने पूर्व तयारीहरू गर्ने के छ?
6: अब रेड कलर भनेको सबैभन्दा बढी सतर्क हुनुपर्ने, अलि एक्सन नै लिनुपर्ने अवस्था रेड कलर हो। रेड कलर पनि आउन त सक्नु भयो। अब हाम्रो 9, 10, 11 भनेपछि अब आज 6 गते छ, अझै त्यसको डेन्सिटी अलिकति त्यसको इन्टेन्सिटी अलिकति हाई हुँदै गयो भने अब डिएसएमले रेड कलर पनि लाउन सक्छौँ भन्ने विषय छ। अब भयो भने त्यो रेड कलर पनि कुन कुन ठाउँमा अति भारी वर्षा हुन्छ त्यसमा रेड आउन सक्छ। त्यो रेड आयो भने चाहिँ हामीले त्यति त्यो समयमा चाहिँ पर्टिकुलर ठाउँमा चाहिँ यातायातहरू केही समयको लागि होल्ड गर्ने वा रात्रिकालीन यातायात नगर्ने लगायतका विषयहरू फेरि हामीले अर्को सूचना जारी गरेर सम्बन्धित स्थानीय प्रशासनलाई नै क्षति अधिकार उहाँहरूलाई चाहिँ त्यो गर्नको लागि अनुरोध गर्छौँ। के हुन्छ अवस्था त्यो निरन्तर निगरानी गरिरहनु भएको छ दिएकोले पनि हामीले पनि त्यो अवस्था अलिकति बढी जोखिम देखियो भने चाहिँ अब त्यो यातायातको विषयमा पनि हामीले बोल्नु पर्ने।
7: पाकेको धान लगायत खेती जोगाउनको लागि चाहिँ के भन्दै हुनुहुन्छ यहाँले?
6: एकदम सुकुहानुभएको यो हामीले हेर्दाखेरि चाहिँ मानिस मात्रलाई चाहिँ अलर्ट गरे जस्तो देखिन्छ तर होइन। उसले चाहिँ अघि यहाँले भनेको जस्तो खेती क्षेत्रमा भारी वर्षाले बाढी पहिरो होइन अब डुबान लगायतका विषयहरूले चाहिँ खेती वृद्धि जमिन र अब कृषि उपजलाई पनि उसले हामी नोक्सान गर्ने सम्भावना त त्यतिकै हुन्छ। हामीले डाइरेक्ट कृषिलाई यो गर्ने भनेर भन्दैन, हामीले त्यो अवस्था छ तपाईँहरूले चाहिँ कृषि सम्बन्धी के गर्न आउनु नहुने चाहिँ तपाईँहरूले चाहिँ आवश्यकता प्रतिक्रिया दिनुहोस् अवेर गराउनुहोस् भन्ने खालको हुन्छ। उहाँहरूले आफ्नो क्षेत्रबाट गर्नु।
7: आम नागरिकलाई चाहिँ के सुझाव छ यहाँको?
6: हामी सबैले चाहिँ मुख्य रूपमा हामीले यहाँ केन्द्रबाट सूचना दिए पनि अनि हाम्रो गभर्मेन्ट र नन गभर्मेन्ट एजेन्सीहरू चाहिँ विपदमा खटिए पनि मेन चाहिँ हामीले सबैभन्दा कम खेती हुने भनेको चाहिँ आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफ्नो जे गति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ। त्यो भएको भएर गभर्मेन्ट चाहेर पनि प्रत्येक नागरिकसँग भनेको समयमा नपुग्न पनि सक्छ। त्यही भएर सबैभन्दा 1 नम्बर र प्राइमरी विषय भनेको त हामी आफ्नै सतर्क हुने, आफै अवेर हुने, अरूलाई आफ्नो कम्युनिटीलाई आफ्नो परिवारलाई आफ्नो अरू तरिकालाई पनि सतर्क रहने सहयोग गर्ने सुरक्षित स्थानमा बस्न र बसाउन सहयोग गर्नु नै हुन्छ। अब हामीले गाइडमा जस्तै लिज गरेका छौँ त्यो शारीरिक शब्द भनेको छ त्यो बेलामा चाहिँ मेन त यात्रा नै नगर्ने होइन सुरक्षित ठाउँ घरमा बस्दा राम्रो परिहाल्यो भने पनि जस्तो धेरै लङ डिस्टेन्सको यात्रा र रात्रिकालीन यात्रा नगर्दै रोकिन्छ। त्यो सँगसँगै हामीले अब आफू कस्तो ठाउँमा बसेको छु, आफू त्यहाँ बारीको जोखिम पहिरोको जोखिम र अन्य कुनै कस्तो त्यहाँ विपदको जोखिममा चाहिँ आफू रहेको ठाउँ त्यो पनि बुझ्नुपर्ने हुन्छ र त्यही अनुसार आफू चाहिँ सुरक्षित स्थानमा रहनुपर्ने हुन्छ। त्यसलाई जानकारी लिनु पर्यो, कतै हिँड्नु पर्यो भने पनि हाम्रो मनसुनको बारेमा जानकारी दिनको लागि बारीको जानकारी दिन 11-55 नम्बर छ। त्यसरी विपदमा हामीलाई परेमा हामीलाई सहयोग चाहियो भने 1-2-3-4 नम्बर छ जुन चाहिँ सम्बन्धित स्त्रीहरूलाई भने यसमा व्यवस्था छ। त्यसै गरी प्रहरीको 100 नम्बर र डायरेक्टरको 11-14 पनि सन्तान गरेर सहयोग माग्न सक्छ।
1: उहाँ अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेकोशी बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा, कार्यवाहको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वागेलाई, बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो, नेपालमा पनि भीषण वर्षा हुने, सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने लगायतका खबर प्रस्तुत
5: गर्यौं। नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताको चासो र आकर्षण रहे पनि स्वीकृत लगानीलाई वास्तविक परियोजना र रोजगारीमा रूपान्तरण गर्न चुनौती रहेको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले 14 वर्षमा लगानी बोर्डबाट झण्डै 1,67,000,000,000 रूपियाँ बराबरको लगानी स्वीकृत भएको भए पनि स्वीकृत रकम मध्ये कति रकम वास्तविक रूपमा परियोजनामा पुगेको छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो। उहाँले स्वीकृत लगानी र परियोजना कार्यान्वयनमा जाने रकमबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै स्वीकृत लगानीलाई उत्पादन, रोजगारी र देशको आमदानी जोड्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख कार्यकारी अधिकृत उक्याबले लगानी बोर्डलाई परियोजना कार्यान्वयनमा केन्द्रित डेलिभरी युनिटका रूपमा विकास गर्ने प्रयास भइरहेको समेत बताउनुभयो।
1: सांसदहरूले भोटेकोशी बाढ़ीबाट प्रभावितको पुनर्वास, स्वास्थ्य सेवामा समान पहुँच, जलवायु परिवर्तन, प्राकृतिक विपद पूर्वाधार तथा यातायात लगायत सामाजिक समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद परशुराम तामाङले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकका लागि तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद जनक सिंहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालले जलवायु परिवर्तन कारण भोगिरहेका बाढ़ी पहिरो लगायत समस्यालाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो। सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हक अनुसार सबै नागरिकलाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचार क्रममा ज्यान गएपछि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वर घटना सामान्य नभएको भन्दै उच्च स्तरीय न्यायिक छानबिन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले चालकहरूलाई मनोवैज्ञानिक ज्ञान र जनचेतना दिने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो।
5: यस्तै अर्जुन दोङको ज्यान गएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्दै उनका आफन्त तथा समर्थकले आज किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानूनी कार्यवाही तथा पीड़ित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिन माग गरेका छन्। यस्तै सभामुख डोलप्रसाद अर्यालले आज सदनको कार्यवाहीलाई मर्यादित र उत्कृष्ट बनाउन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले संसदको काम कार्यवाहीलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभयो। सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानको ख्याल राख्नुपर्नेमा जोड़ दिँदै उहाँले सभालाई व्यवस्थित र मर्यादित बनाउन सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व रहेको प्रश्न पार्नुभयो।
1: रसुवा बाढ़ीबाट क्षतिग्रस्त गल्छी स्याप्रोबेसी सड़क खण्डमा असोज महिनाभित्र गाड़ी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क विभागका अनुसार अहिले धेरैसो ठाउँमा सड़क मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले गल्छी स्याप्रोबेसीसम्मको सड़क दशैसम्ममा सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कल्पो खोलामा अस्थायी मर्मत सकिएर गाड़ी सञ्चालन भइसकेको छ। अहिले स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायले काम शुरू गरिसकेका छन्। मा झण्डै 200 मिटर सड़क बाढ़ीले कटान गरेकामा ब्याग कटिङ गरी गाड़ी सञ्चालनमा ल्याइसकेको छ। साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेली ब्रिज जडान गरिसकेकाले गल्छीदेखि बिदुरूसम्म गाड़ी सञ्चालन हुन थालेको छ।
5: भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा अहिले 11 अर्ब 27 करोड़ 2,60,685 तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15 अर्ब 6 करोड़ 56,28,167 मौजदात रहेको छ।
1: शेयर बजार सामान्य बढ़ेको छ। डाटा सेन्टरमा साइबर आक्रमण भएको कारण हिजो नखुलेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक निफ्टी 7.06 अंकले बढ़ेर 2,654.28 बिन्दुमा पुगेको छ। आज अन्य समूहमा 1.36% वृद्धि भएको छ। बैंक, विकास बैंक, होटल तथा पर्यटन लगानी, जीवन बीमा र माइक्रो फाइनेन्स समूह सामान्य बढ़ेका छन्। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। अघिल्लो कारोबार दिन अर्थात गएको शुक्रबार 6 अर्ब 74 करोड़ रूपियाँ कारोबार भएकोमा आज 356 वटा कम्पनीका 2,15,00,000 किता शेयर 7 अर्ब 5 करोड़ रूपियाँमा किनबेच भएको छ।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठेकापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल सहित 8 जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाबाट पालुङ माझ फाल हुँदै रूकुमसम्म जोड्ने मोटरबाट निर्माणमा अनियमितता भएको दावी गरेको छ। अख्तियारको दावी अनुसार आर्थिक वर्ष 2078-79 को बजेट दुरूपयोग भएको छ। कम रकम कबुल्ने कम्पनीलाई ठेक्का दिनुपर्नेलाई अयोग्य ठहराई 1,08,00,000 रूपियाँ कबुल्ने छल निर्माण सेवालाई ठेक्का दिँदा अनियमितता भएको अख्तियारको आरोप छ। झण्डै 34,00,000 रूपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का नदिएर 1,08,00,000 रूपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा 73,61,00,000 रूपियाँ अनियमितता भएको अख्तियारको आरोप छ।
1: निर्वाचन आयोगले आउँदो चुनावको लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ़ाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरेको आयोगले जनाएको छ। आयोगको सूचना अधिकारी सुमन घिमिरेका अनुसार नामावलीमा आफ्नो नाम, थर, जन्ममिति लगायत व्यक्तिगत विवरणमा त्रुटि भए सम्बन्धित मतदाताले आफ्नो वेबसाइट मार्फत अनलाइन निवेदन दिएर सच्याउन सक्नेछन्।
5: गाड़ी चालक अनुमति पत्र लाइसेन्स वितरणलाई थप व्यवस्थित र सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ। आज यातायात व्यवस्था विभाग, हुला सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो। सम्झौता अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा गाड़ी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीबाट लाइसेन्स छपाई हुने व्यवस्था गरिएको छ।
1: यसैबीच कोशी राजमार्ग अन्तर्गत शङ्खासभा सदरमुकाम खाँदबारी तुमलिङटार र सभाखोला सड़क खण्ड दैनिक 9 घण्टा बन्द गरिएको छ। सदरमुकाम खाँदबारी तुमलिङटार सभाखोला सड़क खण्डको झण्डै 17 किलोमिटर कालोपत्रे सड़क मर्मत तथा चौडा गर्न गाड़ी बन्द गरेको सड़क डिभिजन कार्यालय तुमलिङटारका निमित्त प्रमुख इन्जिनियर मनोज कुमार मण्डलले बताउनुभयो। खाँदबारीबाट सभाखोलासम्मको सड़क खण्ड कालोपत्रे तथा चौडा गर्न असोज 6 गतेदेखि 30 गतेसम्म गाड़ी बन्द गरेको कार्यालयले जनाएको छ। त्यस सड़क खण्डमा बिहान 8 बजेदेखि दिउँसो 12 बजेसम्म र दिउँसो 1 बजेदेखि बेलुका 6 बजेसम्म कालोपत्र सड़क चौडा गर्न गाड़ी सञ्चालनमा रोक लगाएको सड़क डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: कृषि मन्त्र नाटसँग
11: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। यूरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेकपा एमालेको केन्द्रीय कमिटि बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग उठेको छ। ललितपुरको भनीमण्डलमा बैठकको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा यस्तो माग गरेका हुन्। बैठकको शुरूमै टपट रावल, कृष्ण भक्त पोखरेल, ठाकुर गरे र कर्ण थापा लगायतका नेताहरूले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई वितरण गरेरै त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग गर्नुभएको थियो। नेताहरूले पार्टीको नेतृत्वको शैली, निर्णय प्रक्रिया र संगठन संचालनको पद्धतिमाथि समेत प्रश्न उठाएका छन्। संस्थागत विधि र पद्धतिलाई बलियो बनाउनुपर्ने तथा पार्टीभित्र आन्तरिक लोकतन्त्र र समूहगत निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरूको जोड़ छ। नेता ठाकुर गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबैका

0: नेहा विरूद्ध परेको रिट निवेदन खारेज गरेको हो। रिट खारेज भएसँगै राष्ट्रपतिको निर्णय सदर भएको हो। 2080 सालको जेठ 2 गते सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। त्यसको 2 साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उहाँलाई सजाय माफी गर्नुभएको थियो। यसैबीच सर्वोच्च अदालतले भरतमान दाहाललाई 24 घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई बन्दी सम्बन्धी उपस्थित गराई लिखित जवाब पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित विपक्षीका नाममा आदेश दिएको हो।
1: विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले जलवायु कूटनीतिक शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र त्यसबाट उत्पन्न प्रभावले नेपालको संस्कृति सभ्यता र अस्तित्वमै चुनौती थपिँदै गएको भन्दै जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायुजन्य विपदको प्रतिकारका लागि शाखा स्थापना गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले बताउनुभयो। प्रवक्ता छेत्रीले शाखाले जलवायु कूटनीतिसँगै जलवायुजन्य विपदको मूल्याङ्कन, वैज्ञानिक तथ्य तथा तथ्याङ्क संकलन र सम्बन्धित निकायसँग समन्वयको काम समेत गर्ने बताउनुभयो। उहाँका अनुसार शाखाले जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन र त्यसको प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकारका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढ़ाउनेछ।
0: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकालेर क्यान्सर, पाइल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यान आकर्षण भएको जनाएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय काम गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। जापानको कान्तो प्रान्तमा शक्तिशाली सामुद्रिक आँधीले जनजीवन प्रभावित बनाएपछि झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको छ। जापानको मौसम विज्ञान विभागले केही क्षेत्रमा तत्काल जीवनका लागि खतरा हुन सक्ने चेतावनी दिएको छ। टाइफुन नामको आँधीका कारण आएको तीव्र हावाहुरीले 50,000 भन्दा बढ़ी घरमा विद्युत सेवा अवरूद्ध भएको छ। सयौं उडान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा प्रभावित भएको छ। प्रभावित क्षेत्रमा प्रति घण्टा 130 किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम समेत बढ़ेको अधिकारीहरूले बताएका छन्। आदिका कारण जापानमा विभिन्न कार्यक्रम समेत रद्द भएका छन्। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले उद्धार तथा राहतका लागि उच्च सतर्कताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपाल मंगोलियासँग 25-23, 25-17 र 25-13 सेटमा पराजित भएको हो। यो हारसँगै नेपाली महिला भलिबल टोली प्रतियोगितामा 12 स्थानमा रहँदै यात्रा टुंग्याएको छ। प्रतियोगितामा नेपालले कुल 5 खेल खेलेको थियो। समूह चरणमा नेपाल जापान र इण्डोनेसियासँग पराजित भएको थियो। त्यसपछि वरियताका लागि भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 सेटमा हराएको थियो। एसियाली खेलकुदको महिला भलिबलमा सहभागी 13 टोली मध्ये नेपाल 12 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेको श्री बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहकको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई।
0: बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो। नेपालमा पनि भीषण वर्षा हुने, सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
1: आयोजनाको लाइसेन्स ओगट्ने र खिनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई। खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
0: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम।
1: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बसेल पनि विदा हुन्छौं। आउँदो बिहिबारदेखि सम्भावित वर्षा हुन सक्ने भएकोले जोखिम घटाउन उपायहरू खोज्न

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
2: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
1: हेतेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
2: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
1: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
2: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
1: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
4: मनोकामना सुनचाँदी पसल
5: चैनपुर छत्री चोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862367744 9915378775
6: डिविजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना इस चैनपुर सब डिविजन कार्यालय चैनपुर को B20067 जा नामक फलामे डाटा हराई रहे को हुदा संबंधित सबै को जानकारी को लागि यो सूचना प्रसारण गरिएको छ उक्त फलामे डाटा फेला पार्नु हुने महानुभावलाई उचित पुरस्कार को समेत व्यवस्था गरिएको छ फेला पार्नु हुने महानुभावले उक्त डाटा डिविजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिविजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ साथै उक्त डाटा फेला पारी आफू खुसी प्रयोग वा दुरुपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर
7: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस् नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
8: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
9: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
8: औ लु समस्याको समाधान भनेकै म
10: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
8: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
9: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
10: अब त्यहीबाट जाने
8: लाखै सल्लै देखेर के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनु त
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852150094 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
11: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
12: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826333964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सर्भेर के पाक त बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रुप फोर्सेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704583002। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
5: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
4: लेखा परिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082/83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082/83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
5: आर्थिक वर्ष 2083/84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
4: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082/83 को शेयर लाभांश तथा संरक्षित पूँजीको स्थिरता सम्बन्धमा
4: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
5: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
4: वार्षिक कार्य योजना 2083/84 को अनुमोदन सम्बन्धमा
5: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
4: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
5: र
4: विविध एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
5: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
4: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
5: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
4: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98 525 1191 029 570 191 98 420 92 388 र 98 525 51 354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश। बंगालको खाडीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो। असोज 9-11 गते धेरै ठाउँमा भीषण वर्षा हुने। जापानमा शक्तिशाली सामुद्रिक आँधी, 20 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित। अरूण खबर 97.6 MHz कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलएफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशन सँगै रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। खबर अब विस्तारमा। छापा संचार माध्यमलाई दिइँदै आएको लोक कल्याणकारी विज्ञापन बाबतको शुल्कमा सरकारले भारी रकम कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ संखुवा सभाले ज्ञापन पत्र सहित विरोध जनाएको छ। हिजो पत्रकार महासंघ संखुवा सभाका अध्यक्ष कृष्णराज साक्य लगायत पदाधिकारीहरूको टोलीले जिल्ला हुलाक कार्यालय मार्फत सरकार र सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो। लोकतन्त्र गणतन्त्र प्राप्तिका लागि नेपालका संचार माध्यमहरूले खेलेको भूमिकाको अवमूल्यन गर्दै वर्तमान सरकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र विरोधको विधिको शासनको विरूद्धमा उत्रिएको पत्रकार महासंघ संखुवा सभाका अध्यक्ष कृष्णराज साक्यले बताउनुभयो। उहाँले संचार माध्यमलाई सरकारको हेर्ने दृष्टिकोण अनुदार रहेको अध्यक्ष साक्यले आरोप लगाउनुभयो। ज्ञापन पत्र बुझ्दै जिल्ला हुला कार्यालय संखुवा सभाका निमित्त कार्यालय प्रमुख अशोक राईले पत्रकार महासंघद्वारा बुझाइएको ज्ञापन पत्र तत्कालै सम्बन्धित तालुक निकायमा पठाइने बताउँदै र जिल्लाका कुनै पनि छापा माध्यमहरूको बिल अर्को निर्णय नआएसम्म नबुझ्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो। सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन अन्तरिम आदेश दिएको छ। न्यायाधीशोदय नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजालसले हिजो सोमबार हतकडी लगाउनै पर्ने अवस्था नदेखिएका व्यक्तिका हकमा अन्यथा कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हतकडी लगाउने कार्य नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो। अदालतले पक्राउ परेका व्यक्ति भाग्न सक्ने जोखिम, उसको व्यवहार, आफू वा अरूलाई क्षति पुर्याउन सक्ने खतरा लगायतका वस्तुगत अवस्थाको विश्लेषण गरी हतकडी प्रयोग नगरी नहुने अपरिहार्य परिस्थिति देखिएमा मात्र त्यसको अभिलेख राखेर हतकडी लगाउन सकिने जनाएको छ। रोशन आउजी समेत दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाइएको थियो। आदेशमा प्रचलित कानून अनुसार पक्राउ परेका व्यक्तिलाई भाग्नबाट रोक्न वा पक्राउ गर्ने क्रममा अनावश्यक बल प्रयोग गर्न सकिने व्यवस्था भए पनि हतकडी लगाउने वा नलगाउने सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था, कार्यविधि वा मापदण्ड नरहेको उल्लेख छ। अदालतले पक्राउ परेका व्यक्तिको हकमा हतकडी लगाउने कार्यलाई केवल सुरक्षात्मक उपायका रूपमा मात्र बुझ्नुपर्ने जनाएको छ। व्यक्तिको मौलिक हक र व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दै कानूनको शासनका न्यूनतम मान्यता समेत पालना गर्नुपर्ने आदेशमा उल्लेख छ। बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय प्रणालीको रूपमा उत्तर पश्चिम दिशातर्फ अघि बढ़ेको छ। यसको प्रत्यक्ष असर भारतका तटीय राज्यहरू ओडिशा र उत्तरी आन्ध्र प्रदेशमा देखिन थालिसकेको भारतको मौसम विभागले जनाएको छ। 50-65 किलोमिटर प्रति घण्टाको गतिमा हावाहुरी चल्नुका साथै अत्याधिक वर्षा हुन थालेपछि ती विभागले त्यहाँ सतर्क रहन भन्दै रेड अलर्ट जारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। न्यूनचापीय क्षेत्र ठूलो विनाशकारी आँधीबेहरी र चक्रावतका रूपमा विकास भई नसकेको भए पनि तीव्र हावाहुरी र अत्याधिक भारी वर्षा गराउने शक्तिशाली न्यूनचापीय क्षेत्रका रूपमा देखिएकाले नेपालमा ठूलो वर्षा गराउने प्रश्न भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलले बताउनुभयो। उहाँका अनुसार भोलिसम्ममा चक्रावतको रूप लिने सम्भावना छ। चक्रावतले दिशा बदल्ने सम्भावना पनि रहन्छ। त्यसले
वर्षाको मात्रामा फरक पार्छ, तर असोज 9 देखि 11 गते धेरै ठाउँमा भीषण वर्षा हुने प्रश्न छ। मौसम पूर्वानुमान महाशाखाले पनि बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पर्ने गतिविधि बढ़न सक्ने र 9 देखि 11 गतेसम्म भीषण वर्षा हुने पूर्वानुमान गरेको छ। नेपालमा आउँदो 24 देखि 48 घण्टाभित्र विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई धेरै ठाउँमा मध्यम र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। वर्षाका कारण पहाड़ी भूभागमा पहिरो जाने र साना खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। 3 दिनका लागि लामो यात्रा स्थगित गर्न सुझाव छ। साथै बाली भित्र्याउने तयारीमा रहेका किसानहरूलाई केही दिनका लागि काम रोक्न र यात्रा गर्दा मौसमको ताजा जानकारी लिन मौसमविदहरूको अनुमान छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजालसले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबोल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जगेडा कोष राख्न र श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ। जापानमा शक्तिशाली सामुद्रिक आँधीले जनजीवन प्रभावित बनाएपछि झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सर्न वा बस्ती खाली गर्न भनिएको छ। जापानको मौसम विज्ञान विभागले केही क्षेत्रमा तत्काल जीवनका लागि खतरा हुन सक्ने चेतावनी जारी गरेको छ। टाइफुन नामको आँधीका कारण आएको तीव्र हावाहुरीले 50,000 भन्दा बढ़ी घरमा विद्युत सेवा अवरूद्ध भएको छ। सयौं उडान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा पनि प्रभावित भएको छ। प्रभावित क्षेत्रमा प्रति घण्टा 130 किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम समेत बढ़ेको अधिकारीहरूले बताएका छन्। आँधीका कारण जापानमा विभिन्न कार्यक्रम समेत रद्द भएका छन्। जापानी प्रधानमन्त्री सनाई ताकाइचीले उद्धार तथा राहतका लागि उच्च सतर्कताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। र अन्त्यमा खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंग्याएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। नेपालले प्रतियोगितामा कुल 5 खेल खेलेको थियो। सम्म चरणमा जापान र इण्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि वरियतातर्फको खेलमा किर्गिस्तानलाई 3-0 हराएको थियो, तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 हराएको थियो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंग्याएको हो। अरूण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः पत्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश। बंगलादेशको खाँडीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो। असोज 9 देखि 11 गते धेरै ठाउँमा भीषण वर्षा हुने। जापानमा शक्तिशाली सामुद्रिक आँधी। 20 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सर्न निर्देशन। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित।
हवस् अरूण खबर रहिनेलाई यति नै अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरूण सुन्दै रहनुहोस् र म बिदा हुन्छु। नमस्कार।

0: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 नामक फलामे डाटा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे डाटा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त डाटा डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त डाटा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
1: के कान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा।
2: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
2: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तँ गए तु आए।
2: होइन, आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
4: हामी कहाँ आईएनई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ संखुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852045741।
5: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861443460।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ जुसेले।
7: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीबाट जाने,
6: लाखै सल्लै देखेर के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 90.5 किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51094, 9812-37-7042 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: तिमलाई माया मैले दिए जति कसले देला
1: बस्मित वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर विवाहका लागि सटिङ सुटिङका साडीहरू मौकाको फाइदा उठाउनुहोस् आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ एकपटक आउनुहोस् आइरहनु लाग्छ तपाईँकै सेवाको लागि बस्मित वस्त्रालय चैनपुर नगरपालिका छ चडिकम अगाडि प्रोप्राइटर दिल्ली कुमार बस्मित सम्पर्क नम्बर 9861443460
2: लाउरेहरू
3: हातमा के पो बोकेर लग्यो गुटुङ टुङ
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
3: औ लु समस्याको समाधान भनेकै म हो
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्छ झुसेले
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाह लिएर के पाक बोलेको मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरु ल्याएको रेडियो छ लु सुनौ त
6: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्य

0: दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ।
1: थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520154, 98126772 र व्हाट्सएप नम्बर 97054538302।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
2: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
3: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
2: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
3: ए लु जचाउन जानुपर्छ काका।
2: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
4: ल छ नि काका, 0.6 तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिमी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुगनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
6: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
5: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
6: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
4: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029570292, फोन नम्बर 98423-4509।
7: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।
2: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल बारी खर्कैको नारञ्जो बारी।
8: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

ਜੁਗਲ ਤੋਂ ਬਾਹਰ।

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: कृषि ज्ञान केन्द्र संखुवा सभाको प्रस्ताव आह्वान सम्बन्धी सूचना। यस कृषि ज्ञान केन्द्र संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि व्यवसाय प्रबन्धन अनुदान नियमावली 2078 बमोजिमका शर्तहरू पालना गरी तपशीलक कार्यक्रमहरू कार्यान्वयनका लागि संखुवा सभा जिल्लाभित्रका इच्छुक कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी वा संस्थाहरू यही मिति 2083 साल असोज 18 गते सम्म र अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय समय भित्र तोकिएको ढाँचामा प्रस्ताव दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। रित नपुगी वा म्याद नागी प्राप्त हुन आएका प्रस्तावहरू दर्ताका लागि समावेश गरिने छैन। यस सम्बन्धी थप जानकारीको लागि कृषि ज्ञान केन्द्र संखुवा सभामा सम्पर्क गर्न सकिनेछ। तपाईँ बकार सुधार कार्यक्रम संख्या 15, बजेट रोड 4,50,000, अधिकतम साझेदारी प्रतिशत 75%, प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारले ध्यान दिनुपर्ने कुराहरू, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ। कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ।
3: गडौला मल उत्पादन तथा प्राङ्गणिक मल सुधार कार्यक्रम संख्या 20, बजेट रोल 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ। कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ।
2: सुन्तला बगैँचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 5, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 7 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
3: किवी बगैँचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 1, बजेट रु 1,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
2: अलैची बगान व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 4 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
3: अकबरे बारी प्रवर्धन कार्यक्रम 4 पटक, बजेट रु 4,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
2: अदुवा बाली प्रवर्धन कार्यक्रम 3 पटक, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
3: कफी खेती प्रवर्धन कार्यक्रम 5 पटक, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
2: लसुन खेती प्रवर्धन कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
3: प्याज खेती प्रवर्धन कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
2: कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ, यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान संख्या 1, बजेट रु 6,05,000, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी।
3: फलफुल तथा पुष्प नर्सरी स्थापनामा 50% अनुदान एक पटक, बजेट रु 1,00,000, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी।
2: व्यावसायिक सरकारी उत्पादक किसानलाई यन्त्र उपकरण र मल्चिङ खरिद सहयोग, संख्या 1, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको हुनुपर्नेछ।
3: व्यावसायिक कफी उत्पादक किसानलाई कफी प्रशोधन उपकरण सामग्रीहरू खरिदमा 50% अनुदान एक पटक, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी, कृषक समूह, सहभागीहरूको हकमा न्यूनतम 50 रोपनी र निजी उद्यमी समावेश हुन न्यूनतम 10 रोपनी क्षेत्रफलमा कफी खेती गरिरहेको हुनुपर्नेछ।
2: उत्पादन क्षेत्रमा तरकारी फलफूल सुकाउने सोलर ड्रायर प्रवर्धन कार्यक्रम एक पटक, बजेट रु 1,00,000, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी फलफूलको व्यावसायिक खेती

0: लेखा आदेश लुम्बिनी प्रदेश संसद काफ्लेलाई पदमुक्त गर्ने निर्णयमाथि रोक।
1: आगामी तीन दिन भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन विभागको आग्रह।
0: चीनिया राष्ट्रपति सी भोलि अमेरिका प्रस्थान गर्दै ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गर्ने।
1: र एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा भारतलाई स्वर्ण, महिला भलिबलमा नेपाल 12 स्थानमा सीमित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयवाटर.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अनुसार प्रधानमन्त्री शाह कतार एयरवेज मार्फत आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो। कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहले कार्य विभागको जिम्मेवारी अर्थमन्त्री डाक्टर सोनी मगलेलाई दिनुभएको छ। प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा उहाँका प्रमुख राजनैतिक सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत रहेका छन्। महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी तथा समन्वय गर्न प्रधानमन्त्रीका निजी सचिव सहसचिव प्रदीप परियार, स्वकीय सचिव सुभाष शर्मा लगायतका अधिकारी भने यस अघि नै न्यूयोर्क पुगिसकेका छन्। संयुक्त राष्ट्र संघको महासभामा भदौ 23 गते न्यूयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा शुरू भएको हो। महासभाको उच्चस्तरीय बैठक भने आजबाट शुरू भएको छ। प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठकलाई पर्सि असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम छ। भदौ 10 गते आएको भटेको शिवबाड़ी तथा पहिरोले नेपाललाई ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन महासभाको मञ्च उपयोग गर्ने सरकारको तयारी छ। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्कनुहुनेछ।
1: प्रतिनिधि सभाको आजको बैठकमा न्यायपालिकाको विषयलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बीच जुहारी चलेको छ। बैठकमा सत्तारूढ दल रासोपा सांसद यज्ञमती न्यौपाने र प्रतिपक्षी दलका सांसद गुरू बराल बीच सवाल जवाफ आएको हो। बैठकको विशेष समयमा बोल्दै सांसद यज्ञमती न्यौपानेले न्यायालयमाथि टिप्पणी गर्नुभएको थियो। न्यौपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू अध्ययन गर्न संसदीय संयन्त्र बनाउनुपर्ने माग गरेपछि एमाले सांसद बरालले त्यसको विरोध गर्नुभएको हो। न्यौपानेले मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भए पनि न्यायालयमा न्यायपालिकामा अपेक्षित परिवर्तन हुन नसकेको दावी गर्नुभयो। उहाँले न्यायालयको संरचना र कार्यशैलीमाथि संसदमा गम्भीर बहस शुरू गर्नुपर्ने बताउनुभयो। न्यौपानेले न्यायाधीशको सम्पत्ति छानबिन शुरू गर्नुपर्ने, न्यायाधीशले गरेका फैसलाहरू अध्ययन गर्न संसदले समिति गठन गर्नुपर्ने प्रस्ताव गर्नुभयो। उहाँले अदालतमा बिचौलियाको समस्या रहेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो। न्यायालयले दुई तिहाईको सरकारले काम गर्न नदिएको उहाँको आरोप थियो।
3: यो न्यायालय हामीले बोकेर हिँड्यौं भने स्वस्तानीको व्रत कथा जस्तो महादेवले सती बो देवी बोके जस्तो हुन्छ। जहाँ जहाँ गयो त्यही त्यही पतन हुने। स्वस्तानी व्रत कथामा छ, त्यहाँ सती देवीको मस्तिष्क कहाँ पतन भयो आजसम्म त्यो खोजीको विषय छ। यस्तै होला हाम्रो न्यायालयको न्याय कहाँ पतन हुन्छ पत्तै हुँदैन, न्याय पतन हुन्छ, हामी सकिन्छौ। त्यसैले यो न्याय परिवर्तन आजको आवश्यकता हो। संसदको बहस शुरू गरौं, सबै दलले शुरू गरौं।
1: न्यौपानेको अभिव्यक्तिप्रति एमाले सांसद बरालले आपत्ति जनाउनुभयो। बरालले नेपालको संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच शक्ति पृथकीकरणको व्यवस्था गरेको उल्लेख गर्दै संसदबाट न्यायपालिकामाथि

0: हस्तक्षेप गर्ने खालको धारणा राख्न नहुने बताउनुभयो। उहाँले न्यायालय र न्यायमूर्तिमाथिको आक्रमण वा हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो।
1: जेएनजी आन्दोलनको बेलामा सर्वोच्च अदालत लगायतका धेरै अदालतहरूमाथि आगो लगाएर यो देशको न्याय व्यवस्थामाथि हमला गरियो। अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ? यस खालको गलत र न्यायमूर्तिमाथिको हमला अब स्वीकार्य छैन सभामहोदय। यो गलत अभिव्यक्ति तुरन्तै सच्याइयोस्।
0: बराल बोल्ने बित्तिकै पुनः उठेर सांसद न्यौपानेले आफ्नो प्रतिरक्षा गर्नुभएको थियो। उहाँले संविधानको धारा 105 ले न्यायालयमाथि सदनमा बहस नगर भनेर कतै नभनेको समेत दावी प्रस्तुत गर्नुभयो। उहाँले 2007 सालदेखि आजसम्म न्यायालय परिवर्तन हुन नसकेको समेत उल्लेख गर्दै न्यायालयको पुनर्संरचना र न्यायाधीशहरूको व्यक्तिगत विषय संसदको बहसको विषय हुने समेत दावी गर्नुभयो।
2: सेन्सिभिटीका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायालयमाथि हस्तक्षेप हुन्छ। गरीबले न्याय पाएन भन्नु न्यायालयमाथिको हस्तक्षेप हुन्छ। संविधानको बहसको विरूद्ध हुन्छ। गरीबका लागि न्याय दिने व्यवस्था गरौं भन्नु 105 को विरूद्ध हुन्छ भने हामी संसदलाई के मान्दैछौ? संसद छलफलको ठाउँ होइन। हामीलाई नागरिकले मत दिएर पठाएको न्यायालय पुनर्संरचना नगर भन्नका लागि हो। विपक्षी तर्फ
3: त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। उनी मकवानपुर इन्द्र सरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ रहेको खुलेको प्रहरीले जनाएको छ। रिद्धिसिद्धि यातायातको 5574 नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिकै आगलागी हुँदा जलेर घाइते भएको उनको उपचारका क्रममा किर्तिपुर स्थित वर्ण अस्पतालमा गैराती मृत्यु भएको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभएको छ। मृतक चालक दोङले 2082 कार्तिकमा बालाजुमा बस पल्टिँदा 3 जना घाइते भएको घटनामा समेत संलग्न रही घटना पश्चात फरार रहेको बुझिएको छ। मृतक दोङले सुनिल तामाङको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको एसएसपी घिमिरेले बताउनु भएको छ। 3 महिना अघि काठमाडौँको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा र हिजो त्रिपुरेश्वर घटनामा पनि डाबा लामाको नाममा रहेको सवारी चालक अनुमति पत्र प्रयोग गरेको पाइएको परिसरले जनाएको छ। उनकी 2 श्रीमती र 1 छोरा रहेको पाइएको छ। उपचारका क्रममा उनको मृत्यु भएपछि किर्तिपुर अस्पतालमा श्रीमती सहित आफन्त र यातायात मजदूरले आज प्रदर्शन गरेका थिए। अर्जुनलाई न्याय दिनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। घटनापछि आक्रोशित बनेका व्यवसायी तथा मजदूर संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै दोषी ट्राफिक प्रहरीमाथि कार्यवाहीको माग समेत गरेका छन्। साथै ट्राफिक प्रहरीको स्वेच्छाचारिता, अमानवीय व्यवहार र चेकिङका नाममा दिइने मानसिक यातना बन्द हुनुपर्ने उनीहरूको माग छ। माग सुनवाई नभए देशभरका यातायात ठप्प पार्ने गरी आन्दोलनमा उत्रने चेतावनी समेत उनीहरूले दिएका छन्।
0: ट्राफिक प्रहरी संघको विवादपछि त्रिपुरेश्वरमा चालकले बस पेटे बसेर आगो लगाएको विषय संसदमा उठेको छ। आजको संसद बैठकमा अधिकांश सांसदले त्रिपुरेश्वर घटनाका विषयमा सरकारको ध्यान आकर्षण गरेका हुन्। बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज तुलालले आगो लगाउने चालकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो। सार्वजनिक यातायातमा विवाद हुँदै गरेको भिडियो आएको भन्दै उहाँले त्यसमा के भएको हो भनेर सरकारसँग जवाफ माग्नुभयो।
4: यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिंगै सरकारप्रति, राज्यप्रति नागरिकको निराशा, लाखौं बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीड़ा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकाय बीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानून कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।
0: रासपाकी सचेतक क्रान्ति सिखाधिताले पुलिसिङ गर्ने शैलीका सन्दर्भमा ख्याल गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले न्यून तलब र आराम नदिने विषय यसमा जोड़िन्छ कि भनेर ख्याल गर्न र चालकलाई दोष देखाएर उम्कने प्रवृत्ति नदोहोर्याउन आग्रह गर्नुभयो।
5: वर्दी लगाएका राष्ट्र सेवक, सुरक्षाकर्मी तथा ट्राफिकहरूप्रति उच्च सम्मान सहित मेरो सामान्य जिज्ञासा छ। हामीलाई सड़कमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि? एकपल्ट गोत लिएर सोचौं। बदल्नु पर्ने कहानी रहेछ, के छ बदलौ, नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो। सम्माननीय सभामुख महोदय, उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: राजोपाकी सांसद आशिका तामाङले ट्राफिक प्रहरीले गरेको कार्यवाही चित्त नबुझी उजुरी दिन सकिने प्रावधान रहेको बताउनुभयो। 500 जरिवाना चित्त बुझेन भनेर 50,000 खर्च गरेर उजुरी दिन सक्ने व्यवहारिक नरहेको भनेर उहाँले यसमा सुधार हुनुपर्नेमा जोड़ दिनुभयो।
6: यदि ट्राफिक या प्रहरीले गएको काम कार्यवाही चित्त बुझेन भने 35 दिन भित्र यातायात व्यवस्था विभागका हाकिम महानिर्देशक डीजी कहाँ गई उजुरी दिन मिल्छ। अब भन्नु सभामुख महोदय, दार्चुलाका चालकलाई आफूलाई चिट काटेको चित्त नबुझे उहाँ काठमाडौँ विभागमा आई डीजी साहबलाई भेटेर उजुरी दिन सक्ने सम्भावना कतिको न्यायचित हो त? चालकलाई 500 रुपियाँको जरिवाना चित्त बुझेन भनेर 50,000 खर्च गरी ऊ काठमाडौँ धाउन सक्छ त? त्यसै नै सभामुख महोदय, 171 दफाको नियम पुरै हावादारी छ।
0: ट्राफिक प्रहरी संघको विवादपछि हिजो काठमाडौँको त्रिपुरेश्वरमा चालक अर्जुन दोङले आफैले बसमा आगो लगाएका थिए।
3: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वको नाम मार्बल।
8: मार्बलका सिपेसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवनदार।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हाँ संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा तपाईँको समाचार।
4: नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको माफी मिनाहा सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीले दिएको माफी मिनाहालाई सर्वोच्चले आज सदर गरेको हो। न्यायाधीशहरू सारङ्ग सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफी मिनाहा विरूद्ध परेको रिट निवेदन खारेज गर्दै माफी मिनाहा सर्वोच्चद्वारा सदर गरेको हो। टीकापुर घटनामा ज्यान गुमाएका तत्कालीन नेपाल प्रहरीका वरिष्ठ प्रहरी परीक्षक एसएसपी लक्ष्मण न्यौपानेकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। उक्त मुद्दामा राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी लगायत विपक्षी बनाइएको 2080 साल जेठ 15 गते गणतन्त्र दिवसका अवसरमा तत्कालीन सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले टीकापुर काण्डमा जन्मकैदको सजाय काटिरहेका रेशमलाल चौधरीको बाँकी कैद मिनाहा गर्नुभएको थियो। सरकार र राष्ट्रपतिको सो निर्णय असंवैधानिक, गैर कानूनी र पीड़ितको न्याय पाउने मौलिक अधिकार विपरीत रहेको दावी गर्दै कडायत सर्वोच्च पुग्नुभएको हो।
3: जनता समाजवादी पार्टी जसपा नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज प्रदेशसभा सदस्य काफ्रेलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभा सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। काफ्रेलाई मुख्यमन्त्री नारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा पार्टीले जारी गरेको व्हिप उल्लंघन गरेको आरोपमा जसपाले कार्यवाही गरेको थियो। लुम्बिनी प्रदेशसभा सचिवालयले गत 24 गते जसपाकी प्रदेशसभा सदस्य काफ्रेलाई पदमुक्त गर्ने सूचना प्रकाशन गरेको थियो। प्रदेशसभा सचिवालयले सूचना निकालेर पदमुक्त भएको जानकारी पाएपछि काफ्रेले सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको थियो।
4: सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई 24 घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। आज सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारका नाममा आदेश दिएको हो। दाहालसँगै अनुसन्धान कमिशन पनि पेश गर्न भनिएको छ। अमेरिकी पत्रिका ग्रे जोनको रिपोर्टलाई लिएर सरकारले असोज 4 गते दाहाललाई पक्राउ गरेको थियो। दाहालको रिहाईको माग गर्दै उनकी छोरी डेनिका दाहालले हिजो सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसमाथि सुनवाई गर्दै सर्वोच्चले पक्राउ गर्नुको कारण देखाउन पनि आदेश दिएको छ।
3: बंगालको खाड़ीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण देशभर वर्षाको गतिविधि बढ़ने भएको छ। भारी वर्षाको पूर्वानुमानपछि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाख पुगेर गृहमन्त्री सुदाङ गुरूङ र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान एवं नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे विस्तृत जानकारी लिनुभएको छ। आगामी शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिए पनि विभागका मौसमविदहरूले मन्त्री द्वयलाई ब्रिफिङ गर्दै भोलिदेखि नै देशका धेरैजसो स्थानमा पानी पर्ने क्रम बढ़ने जानकारी गराएका छन्। मौसम विज्ञान विभागले सम्भावित जोखिमबाट बस्न पूर्व तयारी अपनाउन आग्रह गरेको छ। अबको वर्षालाई मनसूनको करिब अन्त्य मानिएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। यसबाट कति मानिस प्रभावित हुन्छन् भन्ने यकिन तथ्याङ्क भने सरकारसँग छैन। यद्यपि विपद प्रतिकारका लागि सरकारले सबै तयारी गरिरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी गराउनुभयो।
5: अब यो ठाउँको लागि यो भनेर स्पेसी भन्दा पनि हामीले जुन मनसुन तयारी भन्दा हामीले जुन एउटा राष्ट्रिय कार्ययोजना बनायौँ त्यो बेलादेखि नै हाम्रो मेकानिजमहरू रेडी अवस्थामा हुनुहुन्छ। अहिले हामीले सूचना दिएर सबैलाई एक्टिभ राखिसकेको अवस्था, तपाईँले अब विपद आएपछि मात्र गर्नुहुन्छ भन्नुभयो, मैले यसलाई उचार्ने अवस्थामा छैन। किनभने हामीले पूर्व तयारीको लागि पनि अनि त्यसपछि अर्ली एक्सनका लागि पनि हामीले धेरै कामहरू गरेका छौँ।
3: प्रवक्ता महतका अनुसार यो वर्षा पनि अत्यन्त जोखिमपूर्ण मानिएको छ। उहाँले तोकिएका स्थानका सर्वसाधारणलाई नियमित जानकारी लिनका लागि आधिकारिक सूचना हेर्न भन्नुभएको छ।
5: सबैभन्दा पहिला त यहाँले हाम्रो आधिकारिक निकाय त्यसपछि विश्वासिलो माध्यम संचार माध्यमहरूबाट अपडेट गरेका सूचनाहरू नियमित रूपमा हेर्ने बुझ्ने र आफ्नो समुदायमा आफ्नो नजिकाहरूमा चाहिँ सर्कुलर गर्ने परिवारमा पनि थाहा दिने गर्नुपर्छ भन्दा पहिलो कुरो र जुन जस्तो सूचनाले जे जे गर्नु के नगर्नु भनिएको छ त्यही विषयलाई पनि ध्यान दिनु पर्यो भने अर्को विषय चाहिँ आफू कुन जोखिममा छु बाढीको पहिरोको यो विशेष गरी मनसुनको भनेको चाहिँ डुबान बाढी पहिरो लगायतका जोखिम बढी हुने भएको भएर आफू बसोबास स्थान आफू रहने स्थान कस्तो ठाउँमा छु कुन जोखिममा छु भन्ने पनि हामीले कुरोमा अनुमान गर्नुपर्ने हुन्छ र त्यही अनुसार सुरक्षित बस्नुपर्ने र केही गरी आफूलाई समस्या परिहाल्यो भने हामीले 1234 नम्बर जुन छ टोल फ्री नम्बर विपद उद्धारको लागि त्यहाँ पनि गर्ने र अब मनसुन सम्बन्धी बाढी सम्बन्धी जानकारी लिन 1155 पनि सम्पर्क गर्न सक्नु।
3: जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकाललाई हामीले अबको वर्षा कति जोखिमपूर्ण छ र कुन कुन क्षेत्र बढ़ी प्रभावित हुन्छन् भनी सोधेका छौं।
6: मौसम पूर्वानुमान महाशाखाले यो विशेष पुलिस प्रचारले गरेको छ जस अन्तर्गत असोज 9 गतेदेखि असोज 11 गतेसम्मको लागि चाहिँ वर्षा गतिविधि अलिकति बढ़ने जस्तो देखिन्छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिन्छ भने एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना देखिएको छ भने मधेस कोशी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ कतै कतै हावा सहित पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिन्छ भने कर्णाली प्रदेशको पनि थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ।
3: मौसमविद ढकालले भटेकोशी सहित कमजोर भूभाग र शहरी तथा तराई क्षेत्रमा पहाड़को वर्षासँगै बाढ़ी पहिरो र भूक्षय र डुबानको चेतावनी दिनुभएको छ। विभागले जोखिममुक्त क्षेत्रका बासिन्दा तथा पर्वतारोहीलाई विशेष सावधानी अप्नाउन भनेको छ। जोखिममा रहेका प्रदेशहरूले पनि सूचना जारी गर्न थालेका छन्। बागमती प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै आगामी शुक्रबारदेखि आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।
4: भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसून प्रतिकूल भएपछि राष्ट्रिय हिमाल आरोहणका लागि गएका आरोही बीच बाटो बाटै धमाधम फर्किन थालेका छन्। दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम फर्किन थालेका मनास्रो हिमाल नजिक रहेको चुम्बुब्री गाउँपालिका एक सामा गाउँका वडाध्यक्ष कर्म छिवाङ लामाले जानकारी दिनुभयो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
8: मार्बलका सिकेको भित्र रथहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लिड फ्री युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवनदार।

0: को एक मात्र द्वितीय सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो हो हा हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार भोटेको नदीमा आएको बाढ़ीबाट प्रभावित र अन्यत्र जग्गा नभएका परिवारलाई पुनर्स्थापना गर्न 277 किट्टा जग्गा पहिचान गरी सिफारिश भएको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनर्स्थापनाका लागि सम्भावित जग्गा पहिचान सहितको प्रतिवेदन मन्त्रालयमा पेश गरेको हो समितिका अनुसार पहिचान गरिएका 277 किट्टा जग्गाको कुल क्षेत्रफल 3279 रोपनी 2 पैसा रहेको छ जिल्लागत रूपमा रसुवामा 177 किट्टा नुवाकोटमा 94 किट्टा र धादिङमा 6 किट्टा जग्गा पहिचान गरिएको छ
3: सरकारले देशभरका सामुदायिक तथा सरकारी विद्यालयका शिक्षकलाई राजनीतिक गतिविधिमा लाग्न पूर्ण रूपमा रोक लगाउँदै निगरानी बढ़ाएको छ शिक्षा तथा खेलकुद मन्त्रालयले सबै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाईहरूलाई पत्राचार गर्दै दलगत राजनीतिमा सक्रिय शिक्षकमाथि कड़ा निगरानी राख्न र कानून बमोजिम कार्यवाही गर्न निर्देशन दिएको हो
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा सड़क ठेक्कामा अनियमितता भएको ठहर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 8 विरूद्ध मुद्दा दायर गरेको छ आर्थिक वर्ष 2078-79 नगरपालिकाको वडा नम्बर 6 स्थित हरिया पानी पालङ माझ फाल हुँदै रूकुम जोड्ने मोटर बाटो निर्माण ठेक्कामा सार्वजनिक खरिद ऐन विपरीत मिले महत्व गरी 73,61,953 रूपियाँ नोक्सानी पुर्याएको अख्तियारको निष्कर्ष छ अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल इन्जिनियर कर्णबहादुर कार्की ठेकेदार दीपचन्द्र रोकाय लगायत 8 प्रतिवादीबाट जनहित 73,61,000 रूपियाँ भन्दा बढ़ी बिगो असुल गरी कैद र जरिवाना सजायको माग दावी गरेको छ
3: आगामी यामका लागि रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट 10 अर्ब बराबरको स्रोत सहमति भएको छ कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा आपूर्ति गर्न तयारी अघि बढ़ाइएको बताउनु भएको छ स्रोत सहमति प्राप्त भएसँगै सो रकमबाट आवश्यक मल खरिदका लागि टेण्डर आह्वान गर्ने प्रक्रिया अघि बढ़ाउने सरकारको तयारी छ
4: रसुवा बाढ़ीबाट क्षतिग्रस्त गल्छी स्याप्रोवेशी सड़क खण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ सड़क विभागका अनुसार हाल अधिकांश स्थानमा सड़क मर्मतपछि यातायात सञ्चालन भइसकेको छ सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले गल्छी स्याप्रोवेशीसम्मको सड़क दशैंसम्ममा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको बताउनु भएको छ
3: नेप्से परिसूचक आज 7.06 अंकले बढ़ेको छ त्यससँगै परिसूचक नेप्से 2654 बिन्दुमा कायम भएको हो आज बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ यसअघि 6.74 अर्ब कारोबार भएकोमा आज 7.04 अर्ब रूपियाँको कारोबार भएको छ आज 137 कम्पनीको शेयर मूल्य बढ़दा 131 कम्पनीको शेयर मूल्य घटेको छ भने 11 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार चीनका राष्ट्रपति शी चिनफिङ भोलि अमेरिका जाँदै हुनुहुन्छ शीको विमान वाशिङटन नजिकैको जोइन्ट बेस एन्ड्रियुजमा अवतरण हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गर्नुहुने भएको छ यसअघि विदेशी नेताहरूलाई उहाँले व्हाइट हाउसमै भेट्ने गर्नुभएको थियो गत मे महिनामा ट्रम्पले बेजिङ भ्रमण गर्दा शी उहाँको स्वागतमा विमानस्थल पुग्नु भएको थिएन उपराष्ट्रपति हान चेङले ट्रम्पको स्वागत गर्नुभएको थियो यद्यपि भव्य कार्ड अफ अनर र ठूलो संख्यामा बालबालिकाहरूले झण्डा हल्लाएर उहाँको स्वागत गरेका थिए बिहिबार शीको भ्रमणको मुख्य दिन हुनेछ ट्रम्प र प्रथम महिला मेलानियाले शी र उहाँकी पत्नी पिङ लुआनलाई व्हाइट हाउसमा स्वागत गर्नुहुनेछ ट्रम्प र शीले रोज गार्डनमा गार्ड अफ अनर लिएपछि उहाँहरूबीच द्विपक्षीय वार्ता हुनेछ ट्रम्प र शी वार्तामा बसेका बेला मेलानिया र पेङ अलग्गै समारोहमा सहभागी हुनुहुनेछ बिहिबार नै ट्रम्प दम्पतिले शी दम्पतिलाई राजकीय भोज पनि दिनुहुनेछ
3: नेपाल परिवेशमा अब खेल समाचार। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधि भारतले जितेको छ। यो जितसँगै विश्व एसियाली खेलकुदको पदक तालिकामा भारतले स्वर्णको खाता खोलेको छ। जारी एसियाडमा भारतले यसअघि रजत र काँस्य मात्र जितेको थियो। भारतले आज भएको फाइनल खेलमा बलियो प्रतिद्वन्दी श्रीलंकालाई 147 रनको अन्तरले हराउँदै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 216 रन बनाएको थियो। 217 रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंका भने 69 रनमै समेटिन पुग्यो। पराजित श्रीलंकाले रजत पदकमा चित्त बुझाउनु परेको छ। जारी एसियन गेम्समा श्रीलंकाले भित्र्याएको यो नै पहिलो पदक हो। यता नेपाली राष्ट्रिय महिला भलिबल टोलीले विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा 12 स्थानमा रहेर यात्रा टुंग्याएको छ। 11 स्थानका लागि आज भएको खेलमा नेपाल मंगोलियासँग 3-0 सोझो सेटमा पराजित भएको हो। नेपाल मंगोलियासँग 23-25, 17-25 र 13-25 पराजित भएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। उच्च स्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बाग्लेलाई।
3: रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर। भरत दाहालको रिटमा कारण देखाउ आदेश। लुम्बिनी प्रदेश संसद काफ्रेलाई पदमुक्त गर्ने निर्णयमाथि रोक।
4: आगामी 3 दिन भारी वर्षाको चेतावनी। सतर्कता अपनाउन विभागको आग्रह।
3: चीनिया राष्ट्रपति सी भोलि अमेरिका प्रस्थान गर्दै ट्रम्पले विमानस्थलमै पुगेर सीको स्वागत गर्ने।
4: र एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा भारतलाई स्वर्ण, महिला भलिबलमा नेपाल 12 स्थानमा सीमित।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म
4: गरु, कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054852। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
7: के को खास खास खुसी चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो।
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
7: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
9: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
8: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
10: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
11: ल ल आमा, म तँ गएछु आए।
10: होइन आजै आइपुग्छस् र।
11: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
8: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 98525445.

0: सोसङ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क तर्फ प्राथमिकतामा जलवायु कूटनीति
1: बढी कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने छानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन होइन, शक्तिशाल न्यूनतापी प्रणाली मात्रै भयो, त्यो हामीले मन्त्रण गर्दैछौँ।
0: र श्रीलङ्काको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधी बेहरी र बाढ़ीको जोखिम बढ़ाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डढेलोको सम्भावना बढ़ाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे।
4: 3 years ago in the mountains of Nepal
3: 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढाई चढाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिशियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड़ दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढ़िरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलंकामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उप सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डढेलो शुरू भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढी बाल बालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डढेलोले इन्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिंगापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
1: उक्त सम्बोधनमा मूलत 4 विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ बढी कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, दिगो विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ अनि त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
0: अधिकारीहरूका अनुसार भोटेकोसी त्रिशुली क्षेत्रमा आएको बाढीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। यद्यपि त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
5: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पिटिसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ, हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्नो नेसनल डकुमेन्टहरू छन्। आशावादी हुने ठाउँ देख्छु।
0: भोटेकोसी त्रिशुली बाढीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीतितर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकारी आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपाल आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
6: सुरुमा सोशियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन, त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन होइन, खालि शक्तिशाली न्यून जातीय प्रणाली मात्रै भयो, त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले त मोनिटरिङ गर्दैछौँ, अहिले समुद्रमै छ त्यो होइन। 7 गते राति र 8 गतेको बिहानको बिचमा चाहिँ उडिसा र आन्ध्र प्रदेशको फेरि फेरिमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ, तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसक्यो छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने त हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ होइन, तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
0: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
6: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ, अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने,
0: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
6: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
0: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
6: अहिले भर्खरै पनि हाम्रो गृह मन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो होइन, अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि, अनि हामीले कमान्ड पोस्टमा एनडीआरएमएमा त भोटे कोसीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेको छौँ।
0: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने, संक्षेपमा भनिदिनुहोस् न।
6: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो 3 दिन चाहिँ कसरी जोगिने होइन पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो. अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किँदाखेरि बिचैमा पर्ने पनि हुन सक्छ होइन. सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेको चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने. अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ र केही जिज्ञासा भएमा 1551 कल गर्नु हुन पनि अनुरोध.
0: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ. अब लागौं कर्णालीतर्फ. पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चूलो वितरण गर्न थालिएको छ. त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ. जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट.
7: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुशी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका पाँचकी नारायणी चौलागाई.
8: छिटो पकाउनु पनि सकिने, बिस्तारै पकाउनु पनि सकिने. कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ. त्यो एक त कार्यबोज घटाएछ, अर्को स्वास्थ्यको दृष्टिकोण राम्रो भएको छ.
7: जुम्लाको पातरासी गाउँपालिकाकी अर्कै स्थानीय बासिन्दा माया देवी बोहरा.
9: गाउँको दिदी बहिनी एकदम खुसी भएको छ, समयको बचत हुन्छ अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे.
7: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चूलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे.
10: हामीले यो विद्युतीय चूलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 4600 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछौँ. त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याए सम्मको यो इन्डक्सन चूलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ.
7: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चूलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्. कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला.
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. श्रीलंकाको उच्च अदालतले सन् 2019 इस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 जनालाई दोषी ठहर गरेको छ. उक्त आक्रमणमा 270 जनाको ज्यान गएको थियो र 500 भन्दा बढ़ी मानिस घाइते भएका थिए. बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट.
3: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन् जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए. तीनवटा गिरिजाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलंकामा गरिएको सबैभन्दा खराब आक्रमण थियो. ज्यान गुमाउनेमा 45 जना विदेशी थिए. आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए. आरोपितहरूलाई 23,000 भन्दा बढ़ी कसूरमा सजाय माग गरिएको थियो. त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसूर थिए. अभियोजनका क्रममा 2300 भन्दा बढ़ी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए. विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढ़ी प्रमाणहरू प्रस्तुत गरिएको थियो. उक्त बम हमलापछि श्रीलंकाका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए. श्रीलंकाको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो. सन् 2023 श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीड़ितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो.

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 AM
3: अहिले बिहानको 5 बज्यो।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 साल असोज 7 गते बुधबार, भाद्र शुक्ल द्वादशी 23 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: साइड लाइन कूटनीतिमा चुट्दै नेपाल, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा, नयाँलाई ल्याउन पुरानै व्यवस्था बिउताइँदै, बाढ़ी पीड़ितलाई नयाँ शहरमा सार्ने तयारी, एमाले बैठकमा अधिकांशले राखे नेतृत्व परिवर्तनको माग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको शुभ समाचार।
0: विभिन्न प्रकृतिका व्यावसायिक सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। रोजगारीका लागि बाहिरी नै पर्ने बाध्यात्मक परिस्थितिका बीच पनि कतिपयले विदेशमा माग रहेका सेवा उपलब्ध गराएर नेपालमै रहेर विदेशी मुद्रा भित्राइरहेका हुन्। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै नेपालीले विभिन्न 5 प्रकृतिका सेवा बेचेर 6 अर्ब 81 करोड़ 64 लाख आमदानी गरेका छन्। नेपालीले खास गरी अनुसन्धान र विकास, व्यावसायिक र व्यवस्थापन परामर्श लगायतका सेवा बिक्री गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। यसबाहेक प्राविधिक, व्यापार सम्बन्धी र अन्य व्यवसाय सेवा, श्रव्य दृश्यसँग सम्बन्धित सेवा, अन्य व्यक्तिगत, सांस्कृतिक र मनोरञ्जनात्मक सेवा बिक्री गरी नेपालीको आमदानी मध्यम देखिन्छ। साउनमा सबैभन्दा धेरै व्यावसायिक र व्यवस्थापन परामर्श सेवा प्रदान गरेर नेपालीले 3 अर्ब 18 करोड़ रूपियाँ आमदानी गरेका छन्। त्यसपछि प्राविधिक, व्यापारसँग सम्बन्धित र अन्य व्यवसाय सेवा बिक्री मार्फत 2 अर्ब 36 करोड़ रूपियाँ आमदानी भएको तथ्याङ्कले देखाएको छ। उल्लेखित सेवा उपलब्ध गराएर गत वर्ष साउनमा नेपालीले 5 अर्ब 70 करोड़ रूपियाँ बराबरको विदेशी मुद्रा भित्रिआएका थिए। यस वर्ष साउनमा थप 1 अर्ब 11 करोड़ रूपियाँ बढ़ी आमदानी गरेको तथ्याङ्कले देखाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टमा राष्ट्रसंघको 81 औं महासभा साइडलाइन कूटनीतिमा चुट्दै नेपाल शीर्षकमा खबर छापिएको छ। विश्वका ठूला सम्मेलन र महासभाहरूमा औपचारिक भाषण र फोटो सेशनमा सबैको ध्यान केन्द्रित भए पनि विश्वव्यापी कूटनीतिको वास्तविक गति भने मूल सभाभन्दा बाहिर अर्थात साइडलाइन भेटवार्ताहरूमा तय हुने गर्दछ। बहुपक्षीय मंचहरूमा औपचारिक प्रतिबद्धताहरू जनाइए पनि संवेदनशील राष्ट्रिय हित, द्विपक्षीय तनाव र रणनीतिक मुद्दाहरू सल्टाउन साइडलाइन कूटनीति अर्थात अनौपचारिक भेटवार्ता नै प्रभावकारी माध्यम मानिन्छ। कूटनीतिक विश्लेषकहरूका अनुसार G7 वा संयुक्त राष्ट्रसंघ महासभा जस्ता ठूला मंचहरू औपचारिक घोषणा पत्र जारी गर्ने माध्यम मात्र हुन्। वास्तविक कूटनीतिमा कसले कोसँग भेट्यो वा कसलाई भेट्न अस्वीकार गर्यो भन्ने कुराले ठूलो अर्थ राख्छ। जस्तै G7 सम्मेलनकै क्रममा अमेरिकी राष्ट्र राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की एउटै कार्यक्रममा सहभागी भए पनि उनीहरू बीच कुनै अलग्गै द्विपक्षीय साइडलाइन भेटवार्ता भएन। यसको विपरीत अमेरिकी टोलीले कतार, संयुक्त अरब इमिरेट्स, यूएई र इजिप्टका नेताहरूसँगको साइडलाइन छलफललाई प्राथमिकता दियो। यस्ता अनौपचारिक भेटवार्ताहरूले ब्युरोक्रेटिक रेड टेपलाई पन्छाएर सीधा व्यावहारिक र द्रुत सम्झौताहरू गर्न मद्दत पुर्याउँछ। भोटेकोशी बाढ़ीपछि नेपालले भोगेको जलवायु तथा विपदको ठूलो क्षति र पुनर्निर्माणको एजेण्डा बोकेर प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन उड़ेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको छोटो भ्रमणका कारण महासभाको औपचारिक सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको पूर्व निर्धारित शिष्टाचार भेट बाहेक अन्य कुनै राष्ट्र प्रमुखहरूसँग कुनै द्विपक्षीय वा साइडलाइन वार्ता भने तय गरिएको छैन। अन्नपूर्ण पोस्टमा यो खबर सँगै अर्को खबर छापिएको छ, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा शीर्षकमा। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दा विगतमा अभ्यास हुँदै आएको औपचारिक विदाईको तामझाम देखिएन। राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको गार्ड अफ अनरदेखि उच्च पदस्थ अधिकारीको लामबद्ध विदाईसम्मको परम्परा तोड्दै प्रधानमन्त्री सामान्य रूपमा अमेरिका उड़े। सचिवदेखि मन्त्रीसम्म लाइन लागेर राष्ट्रपति प्रधानमन्त्रीको स्वागत र सम्मानमा उभिने गरेका थिए, तर प्रधानमन्त्री बालेन शाह कुनै औपचारिक स्वागत र सम्मान बिनै अमेरिका प्रस्थान गरेका छन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर, राष्ट्रसंघको 81औं महासभा साइडलाइन, कूटनीतिमा चुक्दै नेपाल शीर्षकको खबरसँगै प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा उपशीर्षकमा यी खबरहरू छापिएका हुन्।
0: अध्यादेशबाट हटाइए 1500 भन्दा बढ़ी पदाधिकारी, नयाँलाई ल्याउन पुरानै व्यवस्था ब्युताइँदै शीर्षकमा आजको मध्याह दैनिकमा मुख्य खबर छापिएको छ। सरकारले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक 2083 ल्याएको छ। यसको उद्देश्य सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 खारेज गरेका प्रावधान जगाउनु हो। यो अध्यादेश 2083 साल 19 गते जारी भएको थियो, जसले एकै पटक 1500 भन्दा बढ़ी सार्वजनिक पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। मंगलबार सोही अध्यादेशले खारेज गरेका व्यवस्था जगाउने गरी प्रधानमन्त्री बालेन्द्र शाहले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 ल्याएका हुन्। उनले विधेयकमा लेखेका छन्, अध्यादेश निष्क्रिय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साबिकको व्यवस्था पुनः कायम गर्न आवश्यक भएकाले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक भएको हो। यो कार्यकारी शक्तिको प्रयोगमाथिको प्रश्न हो, कानूनलाई राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाइएको उदाहरण पनि हो। अघिल्लो सरकारका पालामा नियुक्त भएका विभिन्न बोर्ड, संस्थान, प्राधिकरण र परिषदका 1500 भन्दा बढ़ी पदाधिकारीलाई एकैपटक पदमुक्त गर्न सरकारले अध्यादेशको सहारा लियो, तर नयाँ मान्छे नियुक्त गर्ने उद्देश्यले सरकारले तिनी पुराना कानूनी व्यवस्था बिउताउन खोजेको छ। अध्यादेशको उद्देश्य कानून सुधार नभएर पदमा रहेकालाई विस्थापित गर्ने उद्देश्य मात्रै राखेको देखिएको छ। यसले अध्यादेश ल्याउन सक्ने संवैधानिक अधिकारको दुरूपयोग भएको संविधानकै व्यवस्थाले देखाउँछ। आजको मध्याह दैनिकमा छापिएको छ, नयाँ ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा।
2: भोटेकोशी बाढ़ीबाट 17,000 बालबालिका प्रभावित शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। भोटेकोशी बाढ़ीबाट 15 महिनाका शिशुदेखि 18 वर्ष मुनिका करिब 17,000 बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदका अनुसार होल्डिङ सेन्टरहरूमा 1,233 जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या 40 घटेर 12 आएको छ। दोस्रो चरणको विस्तृत स्क्रीनिङका क्रममा 509 बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा 75 जना, नुवाकोटमा 214 र काठमाडौँमा 220 गरी कुल 134 जनाले अभिभावक गुमाएको पाइएको छ, जसमध्ये 18 जनाले आमा बुबा दुवै, 50 जनाले बुबा मात्र र 52 जनाले आमा मात्र गुमाएका छन्। अझै पनि लेखाजोखाको क्रम क्रममा रहेको परिषदको भनाई छ।
0: यस्तै प्रसंग आजको मध्याह दैनिकमा लेखिएको छ। बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी शीर्षकमा समाचार छ। सरकारले भदौ दश गते भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट पूर्ण क्षति भएका तथा उच्च जोखिममा रहेका बस्तीहरूलाई पुरानै स्थानमा पुनस्थापना नगर्ने भएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर नयाँ शहर तथा एकीकृत बस्ती विकास गर्ने योजना पनि अगाडि बढ़ाइएको हो। बाढ़ी गएको 27 दिनपछि सरकारले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक बसोबास नभएका प्रभावित परिवारको पुनस्थापनाका लागि 277 किता जग्गा पहिचान गरेको छ। यसैबीच बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। बंगालको खाड़ीको पूर्वी भूभाग अर्थात उत्तर अण्डमान सागर र आसपासमा विकसित भएको भू न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण नेपालमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमप्रति सचेत रहन महाशाखाले आग्रह गरेको छ। विशेष गरी असोज 9 गतेदेखि 11 गतेसम्म बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव नेपालमा बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना रहेको मौसमविद मीन कुमार अर्यालले बताएका छन्। उनका अनुसार बुधबारदेखि नै मध्यम खालको वर्षा शुरू हुन सक्छ। मुख्य प्रभाव पार्ने वर्षाको विशेष मौसम बुलेटिन 9 देखि 11 गतेसम्मका लागि जारी गरिनेछ। अर्यालले भने हालसम्म यो प्रणाली चक्रवातमा परिणत भइसकेको छैन, त्यसैले यसको नामकरण भएको छैन र न्यून चापीय क्षेत्रका रूपमा पनि अगाडि बढ़िरहेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली न्यून चापीय क्षेत्रबाट थप विकसित भई गइयो मौसमी प्रणालीमा परिणत हुन सक्ने र दक्षिण ओडिसा उत्तर प्रान्तको तटीय क्षेत्र मार्फत पुग्न सक्ने प्रक्षेपण गरिएको छ। आजको मध्याह दैनिकमा खबर छापिएको छ। शुक्रबारदेखि भारी वर्षाको सम्भावना, बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी।
2: नागरिक दैनिकले बाढ़ी पुगेका ठाउँमा नयाँ घर नबन्ने शीर्षकमा यस्तै प्रकृतिको खबर छापेको छ। 1200 परिवारका लागि स्थायी घर बनाउनु पर्ने भन्दै खबरमा भनिएको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीको बहाव पुगेको क्षेत्रभित्र पक्की भवन तथा स्थायी आवास बनाउन नमिल्ने गरी प्रस्ताव तयार पारिएको छ। शहरी विकास तथा भवन निर्माण विभागले यस्तो प्रस्ताव तयार पारेको हो। त्यस दिन बाढ़ीको बहावले ठाउँ ठाउँमा विभिन्न तह पार गरेको थियो। बाढ़ीको उच्च तहका कारण ठूलो मानवीय र भौतिक क्षति भएको विज्ञहरूले जनाएका छन्। नदीको सतहभन्दा रसुवागढ़ीमा 170 देखि 180 मिटरसम्म, घट्टे खोलामा 200 मिटर र टिमुरेमा 70 मिटरसम्म सतह पार गरेको भवन विभागका इन्जिनियरहरूले गरेको आन्तरिक अध्ययनमा जनाइएको छ। उनीहरूका अनुसार लिङलिङ र स्याफ्रोमा 200-200 मिटर, हाकु बेसीमा 220 मिटर, मैलुङ र उत्तर गयामा 250-250 मिटरसम्म बाढ़ी पुगेको जनाइएको छ। विस्थापित राख्न 3200 रोपनी पहिचान खबरमा अगाडि भनिएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई सुरक्षित स्थानमा बसोबास गराउन 3200 रोपनी जग्गा पहिचान भएको छ। बाढ़ी पीड़ितका लागि सुरक्षित जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो। उक्त समितिले स्थानीय तहका पदाधिकारीहरूसँग समेत छलफल गरी जग्गा पहिचान गरेको थियो। समितिले मंगलबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो।
0: नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटिको बैठकमा पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल भएको छ। ललितपुरको भनी मण्डल स्थित रामबाग महलमा सोमबारदेखि जारी बैठक मंगलबारसम्म आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच देखिएको चरम दूरी र अविश्वास केही मत्थर भएको छ। आफूलाई पदबाट हटाउन महासचिव पोखरेलले छुट्टै दस्तावेज तयार पारेको भन्दै रुष्ट भन्नुभएका अध्यक्ष ओलीले उहाँलाई भूमिकाविहीन बनाउने प्रयास गर्नुभएको थियो। तर मंगलबारको बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रयास गर्नुभएको छ। एमाले केन्द्रीय कमिटिको बैठक पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल, अधिकांशले राखे नेतृत्व परिवर्तनको माग आजको हिमालय टाइम्समा खबर छापिएको छ।
2: निजामती कर्मचारीको अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै विगतमा पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार आसपास बस्ने प्रवृत्तिको अन्त्य भएको छ। गत साउनदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सरूवा प्रणालीले यस अघि